0: भारत यतिका दिन बित्दा पनि प्रधानमन्त्री शाहले संसदमा बोलेका छैनन्। आफू नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा जवाब दिन उपस्थित नभएको भन्दै विपक्षी दलहरूले निरन्तर प्रधानमन्त्री र राष्ट्रपतिकै आलोचना तथा सदन अवरोध गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री शाहसँग संवैधानिक उत्तरदायित्व, अर्थतन्त्र, न्यायिक नियुक्ति, मेरिटोक्रेसी र सुकुम्बासी व्यवस्थापन र कूटनीतिक विषयमा जवाब मागको तयारी पनि गरेका छन्। तर सत्तापक्षीय दलका नेताहरू भने विपक्षी दलले संसदीय मूल्य र मान्यता अनुसार 103 को मधुवास कुर्ने धैर्य नगरेको आरोप लगाउन थालेका छन्। के सरकार गठन भएको दुई महिना पनि नपुग्दै यति धेरै आशंका र घेराबन्दी गर्नु न्यायसंगत हुन्छ? कम्तीमा सरकारको कामको वस्तुनिष्ठ मूल्यांकनका लागि 100 दिन पनि पर्खन नसकिने राजनीतिक खतारो प्रतिपक्षमा देखिएको हो भन्ने सत्तापक्षका दलका सांसदहरूले प्रश्न गर्न थालेका छन्।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संविधान संशोधनको विषयमा आम नागरिकहरूसँग राय तथा सुझाव माग गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको सचिवालयले एक सार्वजनिक सूचना जारी गर्दै आगामी 7 दिनभित्रमा लिखित सुझाव उपलब्ध गराउन आह्वान गरेको हो। इच्छुक नागरिकले सिंहदरबारस्थित सचिवालय ईमेल वा वाट्सएप मार्फत सुझाव पठाउन सक्नेछन्।
0: सरकारले केही दिन अघि अध्यादेश जारी गरेपछि रिक्त विश्वविद्यालयको प्रमुख पद उपकुलपतिका लागि प्राज्ञहरूबीच होडबाजी शुरू भएको छ। विश्वविद्यालयहरूमा राजनीतिक पहुँचका आधारमा भन्दा पनि योग्यता, क्षमता र दक्षताका आधारमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने स्थिति बसाल्न रिक्त रहेका 8 वटा विश्वविद्यालयको उपकुलपति छनौटका लागि आवेदन माग गरिएको हो। विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयले आवेदन माग गरेको मन्त्रालयले जनाएको छ।
1: जेएनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका मध्ये 4,094 जना कैदीबन्दी अझै फरार रहेका छन्। कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र नेउपानेका अनुसार प्रतिनिधि सभाको कानून समितिमा ब्रिफिङ गर्दै सो विवरण सार्वजनिक गरिएको छ। आन्दोलनका क्रममा 14,559 जना कैदीबन्दी फरार भएकोमा अधिकांश फर्किए पनि बाँकी अझै फरार रहेका छन्।
0: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार र प्रधानमन्त्री संविधानभन्दा माथि नभएको बताउनु भएको छ। उहाँले कानूनभन्दा माथि सरकार र प्रधानमन्त्री दुवै नभएकाले संविधान संशोधन जस्तो संवेदनशील विषयलाई राजनीतिक स्टन्ट वा खेलाचीको विषय नबनाउन समेत आग्रह गर्नुभएको छ। संविधान संशोधनलाई 2-4 जना बसेर परिपक्व ढंगले अघि बढ़ाउने प्रयासले राजनीतिक र संवैधानिक जटिलता निम्ति सक्ने उहाँले
1: संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न भन्सार तथा करको दरमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार महसुल र करका कारण नेपाली उत्पादन महँगो भई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भएको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयलाई सो निर्देशन दिएको छ।
0: उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत मजदूर तथा कर्मचारीहरू लामो समयदेखि तलब, सञ्चय कोष, नागरिक लगानी कोष लगायत सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रेका छन्। त्रियुगा नगरपालिका 6 जलजली स्थित उद्योग परिसरको मूल गेटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कर्मचारी तथा मजदूरहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकार र उद्योग व्यवस्थापनसँग आग्रह गरेका हुन्। मजदूर संघर्ष समिति उदयपुर सिमेन्ट उद्योग लिमिटेडका संयोजक देवनारायण छाले उद्योगमा कार्यरत श्रमिकले 14 महिनादेखि तलब च्याला नपाएको बताएका छन्। उनका अनुसार कर्मचारीहरूको तलबबाट कट्टा गरिएको सञ्चय कोषको रकम 3 वर्ष 9 महिनादेखि सम्बन्धित निकायमा जम्मा गरिएको छैन भने नागरिक लगानी कोषतर्फ कट्टा गरिएको रकम पनि 2 वर्ष 11 महिनादेखि रोकिएको छ।
1: महालेखा परीक्षक तोयम रायले 15 देखि 16 वटा स्थानीय तहहरूले आर्थिक वर्ष 75-76 देखिकै लेखा परीक्षण नगरेको बताउनु भएको छ। सार्वजनिक लेखा समितिमा भएको छलफलमा उहाँले 1 दर्जन भन्दा बढ़ी स्थानीय तहहरूले अझै पनि जिम्मेवार बन्न नसकेको बताउनुभयो।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपा निकट मजदूर संगठनले सार्वजनिक जग्गामा बनेको आफ्नो संरचना फत्काएको छ। महानगरपालिकाले फिर्की खोला, पोखरा बस पार्क लगायतका क्षेत्रमा बनेका अतिक्रमित संरचना फत्काउन ताकेता गर्दै सार्वजनिक सूचना निकालेपछि नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा पृथ्वी पृथ्वी चोक स्थित यातायात कार्यालय अगाडि रहेको आफ्नो संरचना डोजर लगाएर फत्काएको हो।

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुशीको कनेक्सन।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले द्वन्द रोक्नका लागि इरानसँग जारी वार्तामा केही प्रगति भएको बताएका छन्। उनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सहयोगीहरूको व्यवहारप्रति पुनः एकपटक असन्तुष्टि व्यक्त गरेका छन्। हेलसिङबर्गमा पत्रकार सम्मेलनमा विदेश मन्त्री रुबियोले भने इरान वार्ताले सकारात्मक संकेत देखाएको तर वार्ता सफल नभएमा अमेरिकासँग अन्य विकल्पहरू पनि तयार रहेको बताएका छन्। त्यहाँ केही तर सामान्य प्रगति भएको छ, म त्यसलाई बढ़ाई चढ़ाई गर्न चाहन्न, त्यहाँ अलिकति फेरबदल पक्कै भएको छ, यो राम्रो कुरा हो।
5: अब केही खेल र खेलाड़ीका खबर। आईसीसी विश्वकप लीग टू अन्तर्गत घरेलू मैदानमा सम्पन्न श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले सुखद अन्त्य गरेको छ। शुक्रबार त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई 122 रनले पराजित गरेको हो। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिका 41.2 ओभरमा 195 रन बनाउँदै अल आउट भएको छ। अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक 56 रन बनाएका छन् भने सयान जहाँगीरले 27, सोहन जयसूर्यले 26 र सैतेजा मुक्कामालले 12 रन बनाएका छन्। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 317 रन बनाएको थियो।
4: अब विचार विश्लेषण। सरकारले निम्त्याएको विनाशबाट भोलि उब्जने परिणामको भागीदार हुन के हामी सबै तयार छौं? अझै पनि सरकार सचिएन र हामीले सच्याउनेतर्फ ध्यान दिएनौं भने अन्यायले निम्त्याएको असमानताको प्रतिफलमा हामी सबै पर्नेछौ। सुकुम्बासीसँग कुराकानी नै नगरी सरकारले कुनै एक व्यक्तिलाई जे ठिक लाग्यो त्यही नियम र योजना बनाएर ल्याउने तरिका सुशासनको ब्रखिलाप रहेको छ। साथै विगतमा दलितमाथिको अन्यायको माफी आजको पुस्ताले मागे रहँदा सुकुम्बासीमाथिको अन्यायको माफी माग्नुपर्ने र सच्याउनका लागि जुट्नुपर्ने दिन नआउने हो भनी डोजर खेतीलाई बन्द गरी व्यवस्थापनका लागि सुकुम्बासीहरूसँग नै समन्वय, छलफल र समाधानको बाटोमा लैजानुपर्ने हुन्छ। अझै पनि सरकार पक्षमा सुधार गर्न सक्ने अवस्था भने देखिएको छैन। बस्तीमा डोजर पस्नु अघि सरकारी 11 चरणको अपरेशन शीर्षकमा आजको अनलाइन खबरमा विचार छापिएको छ।
5: सिद्धिचरण विद्रोह वेदना र उच्यालो शीर्षकमा प्राध्यापक डाक्टर उषा ठाकुरको विचार नागरिक दैनिकमा छापिएको छ। सन् 1966 बेजिङमा आयोजित अफ्रो एसियाली लेखन सम्मेलनमा सिद्धिचरणले दिएको मन्तव्य ऐतिहासिक छ। साहित्यकारहरूले आफ्नो समाज र राष्ट्रका जनताको न्यायपूर्ण संघर्षलाई आदर समर्थन दिनुपर्छ। आफ्ना सुन्दर रचनाहरूबाट जनमानसलाई जागृत तुल्याउनुपर्छ। यो नै उनीहरूको सामाजिक उत्तरदायित्व पनि हो। कविका शब्द शब्दमा क्रान्ति चेतना तथा युगबोधको तीव्र स्वर छ। समाजको अस्त व्यस्त व्यवस्थाप्रति कविको मनमा आक्रोश छ। जीवनको अस्तित्व नै हराउँदै गएको देखेर कवि भित्रभित्रै उद्विग्न हुन्छन्। त्यसैले समाजमा जागरण चेतना ल्याउनका लागि कवि जीवन र जगतको हत्यारो पक्षको दर्दनाक चित्रण गर्छन् तथा विद्रोही गीत गाएर सामाजिक दुर्दशाको सजीव मार्मिक चित्र प्रस्तुत गर्दै समाज सुधारका लागि शंखनाद गर्छन्।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा सारो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चल्छौ।
4: ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
5: डिसोम फाइबर नेट।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: विरुद्ध सैन्य कारवाही गर्ने अमेरिकाको चेतावनी
3: र आईसीसी विश्वकप लीग दुईमा 6 खेल जितेको नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना बढ़्यो। टी20 आई सिरिजमा नेपाली महिला टोलीद्वारा मलेसिया पराजित, काबाह महिला भलिबलमा भारतसँग नेपाल 5 सेटमा पराजित।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरको सबैभन्दा सुरुमा अब सार्वजनिक यातायातमा पनि ब्यागेज ट्याग अर्थात सामानको विस्तृत विवरण अनिवार्य गरिएको प्रसंग।
2: सार्वजनिक यातायातमा यात्रुको सरसामानको सुरक्षा सुनिश्चित गर्न अब ब्यागेज ट्याग प्रणाली अनिवार्य हुने भएको छ। 15 जेठदेखि लागू हुने गरी यो व्यवस्थाले बस तथा अन्य सार्वजनिक सवारीमा हुने झोला लगेज वा सामान हराउने, चोरी हुने तथा साटिने समस्या नियन्त्रण गर्ने अपेक्षा छ। यस सम्बन्धी सम्झौता पत्रमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बीच हस्ताक्षर भएको छ। उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार यात्रुको सामानको सुरक्षा मजबूत बनाउन यस्तो खालको सहमति भएको बताइएको छ। यसैबीच सार्वजनिक यातायात व्यवसायीले भने सरकारले निजी उद्योगीलाई त्रासमा राख्न खोजेको भन्दै विरोध गरेका छन्। नयाँ उद्यमी बन्न चाहने र व्यवसायमा जोगिन खोज्ने लगानीकर्तालाई सरकारले रोक्न नमिल्ने नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले CIM बताउनुभयो।
4: सरकारले कति समय के को लागि गरे भन्ने कुरा पनि बुझ्दैछौ। अब आइसकेका सवारी साधन नेपालमा भन्सारबाट आइसकेका सवारी साधन वर्कसपहरूमा, कारखानामा बसहरू, मिनी बसहरू, सबै खालका गाडी बनिरहेछ नि, हाम्रो सधैँ बनिरहन्छ नि कारखानामा। त्यो भित्रिसकेका गाडीहरूको हकमा पनि एउटा समस्या उत्पन्न भएको छ हुन्छ। त्यस कारणले यो कति समयको लागि केको लागि व्यवस्थापन गर्न, राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला। तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ।
3: अब पूर्वाधारमा व्यवस्था गर्न थालिएको नयाँ अभ्यासको प्रसंग। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले पूर्वाधार आयोजनाका समस्या तत्काल पहिचान गरी अब आम नागरिकलाई राहत हुने गरी काम गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। समितिका सभापति आशिष गजरेलको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहभागी सो बैठकका निर्णय सुनाउँदै समितिका सभापति गजुरेलले सार्वजनिक पूर्वाधारका आयोजनामा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिने निर्णय भएको बताउनुभयो। मध्यपूर्वमा जारी युद्धका कारण बिटुमिन, अलकत्रा लगायतका निर्माण सामग्रीमा मूल्य वृद्धि भई पूर्वाधार निर्माण सम्पन्न गर्न जटिलता उत्पन्न भएको ठहर गर्दै बैठकले यसले देशको विकास र राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर असर पार्न सक्ने भएकाले यस्ता समस्याको तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। त्यसै गरी समितिले सार्वजनिक खरिद कानून विकास मैत्री नभएको भन्दै संसदीय अधिवेशनमै परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न समेत निर्देशन दिएको छ। यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्ती र समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिका कारण परियोजनाको लागत अस्वाभाविक रूपमा महँगो हुँदै गएको बताउनुभयो। उहाँले सार्वजनिक खरिद प्रक्रिया र ठेक्का व्यवस्थापनमा रहेका जटिलतालाई औंल्याउँदै कानूनी तथा प्रक्रियागत लोप होल्स बन्द गर्न आगामी आर्थिक वर्षको बजेट आएपछि गहन छलफल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। पूर्वाधार विकास मन्त्री लम्सालले निर्माण क्षेत्रमा अहिलेको मूल्य वृद्धि मुलुकको इतिहासकै सबैभन्दा उच्च रहेकाले अहिलेको मूल्य वृद्धिले देशको अर्थतन्त्र र निर्माण क्षेत्रमा गम्भीर असर पर्ने बताउनुभयो। यसैबीच दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरूले क्षेत्रीय विकास, सुशासन र साझा समुन्नतिका लागि ग्लोबल साउथ विकासोन्मुख राष्ट्रहरू बीचको सहकार्यमा जोड़ दिएका छन्। फ्रेण्डस अन दि क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सर नेपालले दि ग्लोबल साउथ एण्ड चाइनाज गवर्नमेन्ट शीर्षकमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले क्षेत्रीय विकासमा चिनिया अवधारणा अनुकरणीय हुन सक्ने उल्लेख गरे। नेपाल, भारत, चीन, भूटान र बंगलादेशका अर्थतन्त्र विज्ञ तथा राजनीतिज्ञले राजनीतिक, आर्थिक, सामाजिक, सुरक्षा र जलवायु परिवर्तनसँगै समग्र राष्ट्रिय एवं क्षेत्रीय हितका सन्दर्भमा सहकार्य आवश्यक रहेको प्रष्ट पारेका हुन्।
2: आगामी आर्थिक वर्षको बजेट आउने लागेका बेला सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्का गरेको छ। कति समयलाई भन्ने किन नै नगरी दर्ता रोक्काको निर्णय गरिएको हो। यातायात व्यवस्था विभागले बिहिबार प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेको छ। वायु प्रदूषण, इन्धनको मूल्य वृद्धि र ट्राफिक जाम नियन्त्रण गर्न भन्दै नयाँ सार्वजनिक सवारी साधन दर्ता गर्ने कार्य तत्कालका लागि स्थगन गरिएको विभागले सार्वजनिक सूचना नै जारी गरेको छ। अहिलेको असामान्य परिस्थिति एवं चुनौती सम्बोधन गर्न सवारी तथा यातायात व्यवस्था ऐन अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि दर्ता स्थगन गर्ने निर्णय भएको विभागका निर्देशक मणिराम भूषालले बताउनु भएको छ। यातायात व्यवस्था ऐन 2049 दफा 24(3) वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा अन्य कुनै कारणले गर्दा सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोका गर्न मनासिब देखेमा विभागले कुनै वा सबै यातायात व्यवस्था कार्यालयलाई यस्तो सवारीको दर्ता रोका गर्न आदेश दिन सक्ने व्यवस्था गरिएको छ। विभागले गरेको परिपत्रमा भनिएको छ, सार्वजनिक हित एवं नेपाल सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि तत्काल ऐनको दफा 14(14) गरिने दर्ता रोका गर्न आवश्यक देखिएको विभागले जनाएको छ। दर्ता रोका गर्नुको कारण इन्धनको मूल्य वृद्धि र वायु प्रदूषणलाई देखाइएको भए पनि इन्धन नचाहिने, वातावरण प्रदूषण नगराउने विद्युतीय सवारीको दर्ता पनि सरकारले रोकेको हो।
3: अब राजनीतिक प्रसंग। एमालेको चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठनको माग गरेका छन्। भक्तपुरको गुण्डुमा जारी केन्द्रीय सचिवालय बैठकमा हिजो उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ र रघुजी पन्तले पार्टी नीति र नेतृत्वमाथि प्रश्न उठाउँदै पुनर्गठन गर्नुपर्नेमा जोड़ दिनुभएको हो। पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापाले मात्रै अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानुपर्ने धारणा राख्नुभयो। अन्य उपाध्यक्षले भने 21 फागुनको निर्वाचन परिणामले पार्टीको नीति र नेतृत्व पुनर्गठनको सन्देश दिएको तर्क गरेको सचिवालयका एक सदस्यले बताए। शुक्रबार हिजो दिउँसो 12 बजे शुरू भई 6 बजेसम्म चलेको बैठकमा पाँच उपाध्यक्षले मात्र भनाइराखेका थिए। उपाध्यक्षहरूले पार्टीको मूल नेतृत्वमाथि प्रश्न उठाएपछि ओली आक्रोशित भएको अर्का एक नेताको भनाइ छ। उपाध्यक्षहरू पौडेल, विष्टले पहिलेदेखि नीति र नेतृत्व पुनर्गठनको आवाज उठाउँदै आउनु भएको थियो। सचिवालय बैठकमा पनि उपाध्यक्षद्वय पन्त र गुरूङ पनि नेतृत्व पुनर्गठनको पक्षमा उभिनु भएको हो। उपाध्यक्ष थापा भने ओलीको नेतृत्वप्रति दृढ रहँदै आउनु भएको छ। शनिबार आज महासचिव, 3 उपमहासचिव र 9 सचिवले निर्वाचनको समीक्षा गर्दै नेतृत्व र नीतिमाथि धारणा राख्ने योजना छ। उपमहासचिव लेखराज भट्टले भने शुक्रबार हिजोको बैठकमा पाँच उपाध्यक्षले निर्वाचनको समीक्षा गरेको र अध्यक्ष ओलीले उपाध्यक्षको भनाईमाथि थप धारणा राखेको बताउनुभयो। बैठकमा नेताहरूको प्रस्तावित कार्य विभाजन संशोधन गर्न सुझाव आएको पनि भट्टले बताउनुभयो। केन्द्रीय सचिवालयमा गरिएको प्रस्तावमा अध्यक्ष ओलीले समग्र पार्टी हेर्ने, उपाध्यक्षहरू रामबहादुर थापालाई सुशासन र सेवा प्रवाह, विष्णु पौडेललाई पार्टी विभागहरू, पृथ्वी सुब्बा गुरूङलाई सामाजिक विकास सम्बद्ध विभाग, गोकर्ण विष्टलाई पूर्वाधार र रघुजी पन्तलाई मानव स्रोतको जिम्मेवारी दिने प्रस्ताव सचिवालयमा गरिएको छ। महासचिव शंकर पोखरेललाई पार्टी संगठनात्मक कामको संयोजन, केन्द्रीय कार्यालय, उपमहासचिवहरू लेखराज भट्टलाई नीति तथा योजना, रघुवीर महासेतलाई कृषि तथा उद्यमशीलता, योगेश भट्टर राईलाई नीति तथा योजनामा प्रस्ताव गरिएको छ। सचिव पद्मा अर्याललाई संसदीय मामिला विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। यसैबीच सुदर्शन सहकारीको बचत ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, फरार अभियुक्त गितेन्द्र बाबु जीवी राई र पूर्व डीआईजी छविलाल जोशी लगायत विरूद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग कास्की जिल्ला अदालतले खारेज गरिदिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले अभियोग पत्र संशोधनको आदेश जारी गर्दै उनीहरू विरूद्ध सहकारी ठगीको अभियोग मात्र कायम रहने व्यवस्था गरेको हो। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले महान्यायाधिवक्ता कार्यालयको निर्देशन अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36(36) अभियोग पत्र संशोधनको माग गर्दै निवेदन दिएको थियो। त्यसलाई इजलासले हिजो सदर गरेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले 30 पुसमा लामिछानेको हकमा अभियोग पत्र संशोधन गर्ने निर्णय गर्नुभएको थियो। त्यसपछि त्रुटि भएको बताउँदै 2 माघमा जीवी राई सहित सबै प्रतिवादीको हकमा पनि अभियोग संशोधनको अनुमति दिनुभएको थियो। काठमाडौँ र पर्सामा सहकारी ठगी र संगठित तथा चितवनमा सहकारी ठगीको मुद्दा चलाइएको थियो। कास्की जिल्ला अदालतमा सहकारी ठगीको अभियोग पत्र कायम छ। अब सम्पत्ति शुद्धिकरणको मुद्दा रूपन्देहीमा मात्रै रहेको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा महिलामा जिम्मेवारीको बोझ तर निर्णय प्रक्रियामा पुरूष हावी हुँदाको प्रभाव
5: भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन् जस महिलाहरूलाई पुरूषले अगाडि आउन अघि दिएकै छैन जस्तो लाग्छ
3: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
8: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा बादर गाउँतिर मान्छे शहरतिर शीर्षकमा खबर प्रकाशित छ गएको प्रतिनिधि सभा निर्वाचनमा मध्यपहाड़ी जिल्लाका उम्मेद्वारको सबैभन्दा ठूलो चुनावी एजेण्डा थियो बाँदर नियन्त्रण वर्षौंदेखि बाँदरको शास्ती खेपिरहेका मतदाताको उम्मेद्वार समक्ष पहिलो माग नै यसको नियन्त्रण थियो मतदातासितको बाचा अनुसार ती जिल्लाका सांसदले अहिले संसदमा बाँदर नियन्त्रणकै विषय उठाउन थालेका छन् तर नियन्त्रण विधिमा भने मत बाँझिएको देखिन्छ त्यस्तै परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित शीर्षकमा अर्को खबर छ परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ भारतीय सरकारको निमन्त्रणामा मन्त्री खनाल 18 जेठमा नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय विक फ्याट आईबीसीई शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो तर भारत सरकारले उक्त सम्मेलन नै स्थगित गरेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो त्यस्तै हाइमन परीक्षण बलात्कार पीड़ितमाथि दोस्रो चोट शीर्षकमा पनि अर्को खबर प्रकाशित छ द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी भौतिक प्रगति 48% मात्रै शीर्षकमा भित्र पृष्ठमा खबर छ भने निर्माण व्यवसायको गुनासो मूल्यवृद्धिले काम गर्न सकेनौ शीर्षकमा अर्को खबर छ त्यस्तै विकासशील मुलुकमा स्तर उन्नति हुन नेपालले माग्यो थप 3 वर्ष शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तर उन्नति हुने समय सीमा 3 वर्षपछि धकेल्न नेपालले संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठाएको छ परराष्ट्र मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तर उन्नतिको मिति अब सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो
3: गोर्खापत्र दैनिकमा फेरिँदैछ कर्मचारीको कार्यशैली शीर्षकमा नगेन्द्र सापुटाले लेख्नु भएको खबर छ कर्मचारी खाजा खान जाँदा पनि लामो समयसम्म बस्ने कार्यालयमा आकस्मिक रूपमा साथीहरू भेट्ने एकअर्काको शाखा कार्यालयमा गएर अल्मलिने कार्य अहिले रोकिएको छ अहिले त सतर्कता केन्द्रले पनि एक सरो मात्र अनुगमन गरेको छ नयाँ सरकारको आगमनसँगै स्थानीय सरकारका रूपमा रहेको कर्मचारी यसलाई फेरि सुन्नुहोस् नयाँ सरकारको आगमनसँगै स्थायी सरकारको रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको हो यस अगाडि कार्यकक्षीमा प्राय नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन् र कर्मचारीहरू बिहान 9 देखि साँझ 5 बजेसम्म कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन् भित्री पन्नामा छापिएको खबर छ नेपाल बेलायतबीच शिक्षामा सहकार्यको प्रस्ताव शीर्षकमा नेपाल र बेलायतबीच विद्यालय तहदेखि उच्च शिक्षासम्मको क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरिएको हो शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायती मन्त्री सीमा मल्होत्रा बीच शुक्रबार यस विषयमा छलफल भयो। छलफलमा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदान प्रदान पनि भयो। नागरिकसँग सुझाव संकलन गर्दै कार्यदल शीर्षकमा अर्को खबर छ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले संविधान संशोधनको मस्यौदा तयार पार्नका लागि जनस्तरबाट सुझाव माग गरेको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले हिजो सूचना जारी गर्दै संविधान संशोधन प्रक्रियामा सबै नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित राय सुझाव दिन आह्वान गर्नुभएको हो। सरकारले बकर ईद ईद उल अजहाका अवसरमा जेठ 14 गते सार्वजनिक विदा दिने भएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त भएको जानकारी अनुसार यस वर्ष बकर ईद जेठ 14 गते परेको जानकारी दिनुभयो। प्रकोप बन्दै नसर्ने रोग शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसै गरी उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदूर तथा कर्मचारीले 13 महिनादेखि तलब भत्ता लगायतका कुनै पनि सेवा सुविधा नपाएपछि शुक्रबार मूल ढोकामा नै पत्रकार सम्मेलनको आयोजना गरी अनिश्चितकालीन आन्दोलनमा उत्रिएको जानकारी दिएका छन्। 17 वर्षमा 25 किलोमिटर मात्र कालोपत्रे भएको बारेमा भण्डारा मलेखु सड़क खण्डको बारे शालिग्राम नेपालले चितवनबाट लेख्नु भएको खबर छ। पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको 15 वर्षमा 25.5 किलोमिटर सड़क मात्र कालोपत्रे भयो। ट्र्याकको लम्बाई 66 किलोमिटर रहेको छ। 6 झुलुङ्गे पुल निर्माण हुने शीर्षकमा बनेपाबाट लेखिएको अर्को खबर पनि छापिएको छ। नागरिक दैनिकमा अलपत्र हुलाकी सड़क मर्कामा नागरिक शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको छ। हुलाकी सड़क अन्तर्गत बाँके र दाङको बीचमा करिब 35 किलोमिटर सड़क अधुरो छ। नेपालगंजदेखि बाँकेको राप्ती सुनारी 3 नारायणपुर र दाङको देउखुरी स्थित राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको छ। राष्ट्रिय सड़क सञ्जालसँग अहिलेसम्म नजोड़िएको राप्ती पारीका स्थानीय यही हुलाकी सड़क विस्तार हुने प्रतीक्षामा छन्। सड़क सञ्जालको पहुँच नहुँदा त्यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष डुंगा र झुलुङ्गे पुलबाट वारपार गर्नुपर्ने बाध्यता छ। 27 दिनदेखि होल्डिङ सेन्टरमा राष्ट्रिय सभा विधायन समिति भन्छ सुकुम्बासीको जीवनयापन दयनीय, प्रदूषित पानी पिउनुपर्ने बाध्यता शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा भने कुपोषणले ग्रसित मधेस नीति कागजमा रोग गाउँमा शीर्षकमा मनिका झाले लेख्नु भएको खबर छापेको छ।
2: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघ युएका सदस्य राष्ट्रले इरानी अधिकारी र हर्मुज मार्ग अवरूद्ध गर्न जिम्मेवार अन्य अधिकारी र संस्थामाथि प्रतिबन्ध लगाउने तयारी गरेका छन्। गत फेब्रुअरीमा अमेरिका इजरायलले गरेको आक्रमणपछि तेहरानले विश्वव्यापी ग्यास र तेलको ढुवानी मार्ग हर्मुज नाका बन्द गरेको थियो। नाकाबन्दीलाई अन्तर्राष्ट्रिय कानूनको विपरीत मान्दै युएका सरकारहरूले आफ्नो विद्यमान इरान प्रतिबन्ध व्यवस्थाको दायरा विस्तार गर्न प्राविधिक कदम चाल्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा विरूद्ध सैनिक कार्यवाही गर्न सकिने चेतावनी दिनुभएको छ। ट्रम्पले आफू नै अन्तत क्युबा विरूद्ध कदम चाल्ने राष्ट्रपति बन्न सक्ने संकेत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। हालका दिनहरूमा यो अभियान अझ तीव्र बनेको छ। अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल कास्ट्रो विरूद्ध अभियोग दर्ता गरेको छ भने क्यारेबियन क्षेत्रमा सैन्य शक्ति पनि जम्मा गरेको बताइएको छ। र इरान र अमेरिका बीचको कूटनीतिक वार्तालाई अन्तिम रूप दिनका लागि पाकिस्तानका सेना प्रमुख इरानको राजधानी तेहरान प्रस्थान गर्नुभएको छ। पाकिस्तानी सरकारी संचार माध्यमले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उहाँको भ्रमणको पुष्टि गरेको हो।
3: साझा खबरमा अब खेल खबर। नेपालले लगातार आईसीसी विश्वकप क्रिकेट लीग दुईको दुईवटा घरेलू सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालले समग्रमा एक महिनाको अन्तरमा 8 मध्ये 6 खेलमा जीत निकाली महत्वपूर्ण 12 अंक जोड्यो। गत वैशाखमा नेपाल ओमान र यूएईसँग प्रतिस्पर्धा गर्नुअघि अंकतालिकाको 7 स्थानमा थियो। अहिले लीग दुईकै शीर्ष दुई टोली विरूद्धको प्रतिस्पर्धापछि नेपालले 5 स्थान बलियो बनाएको छ। नेपालले 4 स्थानको नेदरल्याण्डसँग 4 अंकको दूरी छोट्याएको छ भने 6 स्थान को नामिबिया विरूद्ध 2 अंकको स्पष्ट अग्रता लिएको छ। अब नेपालले आगामी सिरिजमा यिनै नेदरल्याण्डस र नामिबिया विरूद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ।
10: घरेलू टोली नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको हिजो उद्घाटन खेलमा चिर परिचित प्रतिद्वन्दी भारतसँग पाँचौं सेटमा पराजित भएको छ। सेन्ट्रल एसियन भलिबल एसोसिएशन काभाले आयोजना गरेको च्याम्पियनशीपमा नेपाल पाँचौं तथा निर्णायक सेटमा चुकेको हो। नेपालले भारतलाई चौथो सेटसम्म दुई दुईको बराबरीमा रोकेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा नेपाल पाँचौं सेटमा सम्हालिन नसक्दा भारतले 15-9 बाजी मार्यो। निरुताको कप्तानीमा पहिले खेलमै नेपालले भारत विरूद्ध अन्तिम सेटसम्म कड़ा टक्कर दिएको थियो। प्रशिक्षक भट्टले मिड ब्लकर सुनिता खत्री, स्पाइकर मीना सुनार, स्पाइकर सलिना बुढामगर, सेटर जोशना महतो र मिड ब्लकर बसन्ती साउदलाई डेब्यू गराउनु भएको छ। र काठमाडौँ जिल्ला स्तरीय 19 वर्ष मुनिको क्रिकेट प्रतियोगिताको उपाधिका लागि काठमाडौँ क्रिकेट एकाडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर बीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय महिला क्रिकेट टोलीले शुक्रबार दोस्रो अन्तर्राष्ट्रिय टी20 आई सिरिजमा घरेलू टोली मलेसियालाई 7 विकेटले हराएको छ। दुई खेलको सिरिजमा नेपालले 2-0 बाजी मार्यो। पहिलो ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले 16 ओभरमा 3 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
2: महिलाको सहभागिता र अस्तित्वको उचित सम्मानका लागि चालिनुपर्ने कदम रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: साझा खबरमा अब महिलाको जिम्मेवारी र सहभागिताको कुरा। राष्ट्रिय कृषि गणना 2078 अनुसार नेपालका 62% घर परिवार कृषि पेशामा आबद्ध छन्। तीमध्ये 32% किसान परिवारको मूल नेतृत्वमा महिला छन्। खेतीयोग्य जमीनमा महिलाको कानूनी स्वामित्व भने 34.4% मात्रै छ। 70% भन्दा बढ़ी महिला किसान भए पनि उनीहरूको पहिचान स्थापित हुन सकेको छैन।
11: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरुष केन्द्रित छ। बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ।
12: पुरुषले हलो बायो भने दिल खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भर भाडी ल्याउनै पर्यो। अझ पुरुषकै मान्यता हार्दा हलो बायो भन्दा र उही मोला लाउँदा जेठा देखेर कार्तिकसम्म कैतक खेती लाइनु कैतक भन्ने महिलाको न थाहा हुँदो पुरुषले त हलाउड मात्र हमाइदिँदा।
11: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। पशुपन्छी बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
13: महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनु पर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। किसानको खेतमा गएर खेतको काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घर आएपछि काम।
11: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्। तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
14: पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरूले किसान भए, तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू, खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने कामहरू हुन्छन्, तिनीहरूलाई गौण रूपमा लिएको हुन्छ।
11: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्र स्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरुष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
5: खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन्, तर सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडि छन्। त्यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडि छन्। विकसित भए पनि अब जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरुषहरूले अगाडि आउन अधिक दिएकै छैन जस्तो लाग्छ।
11: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गा माथिको पहुँच सबैभन्दा बढी 38.5% छ भने कडालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ, तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
2: विकसशील मुलुकमा स्तर उन्नति हुन नेपालले माग्यो 3 वर्षको भाका। काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी। नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक, अब सार्वजनिक यातायातमा पनि ब्यागेज ट्याग अनिवार्य।
3: एमालेका 4 उपाध्यक्षद्वारा नेतृत्व परिवर्तनको माग। कास्कीमा रवि, जीवी र छवि विरूद्ध संगठित अपराध र सम्पत्ति शोधीकरणको मुद्दा खारेज। परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित।
2: महिलामा जिम्मेवारीको बोझ तर मूल्यांकनको अभाव। भण्डारा मलिखु सड़क 17 वर्षमा 25 किलोमिटर मात्रै कालोपत्री। नेपाल बेलायत बीच शिक्षामा सहकार्यको प्रस्ताव।
3: यूले ईरानमाथि थप प्रतिबन्ध लगाउने। ईरान अनि अमेरिका बीच वार्ताको तयारीका लागि पाकिस्तानी सेना प्रमुख तेहरान प्रस्थान। क्युबा विरूद्ध सैन्य कार्यवाही गर्ने अमेरिकाको चेतावनी।
2: र आईसीसी विश्वकप लीग 2 मा 6 खेल जितेको नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना बढ़्यो। टी20 आई सिरिजमा नेपाली महिला टोलीद्वारा मलेसिया पराजित। काबा महिला भलिबलमा भारतसँग नेपाल 5 सेटमा पराजित।
3: साझा खबरको अन्त्यमा कार्टुन। हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ संसदका पछिल्ला बैठकहरूमा सांसदहरूको विरोध र सभामुखको चेतावनीको श्रृंखला चलिरहेको छ। यसै बीचमा संसद बैठक मंगलबारसम्मको लागि स्थगित गरिएको अवस्था छ र संसदमा विशिष्ट प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति चाहिने भनेर सांसदहरूले निरन्तर रूपमा अवरोध र आवाज उठाइरहेका छन्। यसले सभामुखलाई पनि केही चिन्ता थपेको छ र चुनौती पनि थपेको छ। र यहाँ सभामुख डोल प्रसाद अर्याल जस्ता देखिने एकजना व्यक्ति माथिपट्टि प्रधानमन्त्री कार्यालय लेखिएको छ र ढोका पूरै बन्द गरिएको छ। त्यहाँ सभामुख जस्ता देखिने व्यक्तिले ढोकामा मुटकी हानेको जस्तो देखाइएको छ र केही भनिराखेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, हजुर भोलि बक्सियो श्रे, मुख खोली बक्सियो श्रे क्या।
2: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज पहिलो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेकसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि, जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिलाको श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौं।
0: यो कार्यक्रम देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएन को फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, यूट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालमा खेतीपाती गर्ने धेरै हात छन्, तर किसान भनेर चिनिने नाम कति महिलाले पाउँछन् होला?
0: आजको कार्यक्रममा हामी कुरा गर्दैछौ महिला किसानको समय, श्रम र पहिचानको।
1: नेपालको कुल जनसंख्याको ठूलो हिस्सा कृषि पेशामा निर्भर छ। राष्ट्रिय जनगणना 2078 अनुसार 60% भन्दा बढ़ी जनसंख्या कृषि पेशामा आधारित छन्। तर अझ महत्वपूर्ण कुरा के छ भने कृषि क्षेत्रमा श्रम गर्ने मध्ये 65-70% महिला रहेका छन्।
0: तर घर परिवार र समाजमा किसान भनेर कसलाई चिनिन्छ? हामीले सर्लाईका केही महिला किसानलाई यो प्रश्न सोधेका छौं।
2: पद्मकुमारी खरेल, पोखरी टोल 7। आज कृषकको नाउँमा चाहिँ पुरूषहरूको नाम जान्छ। करेसा बारी जति पनि खेती गरिन्छ महिलाहरूले गरेका हुन्छन्, मेहनत जति महिलाहरूको हुन्छ। 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेका हुन्छ। तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ। पत्रहरू केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ। निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ। अब हाम्रो परम्परादेखि चलिआएको यस्तो छ, महिलाहरूको नाम खासै छैन। घरमुली चाहिँ पुरुष हुने भएको हुनाले, श्रीमान हुने भएको हुनाले श्रीमानकै नाउँमा सबै थोक चल्छ। हामी पनि श्रीमानकै नाउँबाट चिनिन्छौँ।
3: नमस्कार, म रिङ्कु कुमारी कर्ण बोलेको, बैलबास ईश्वरपुर नगरपालिकाबाट। हामीले माइतीबाट घर फर्किँदा हाम्रो नाउँ निशान केही छैन, जहाँ पनि पुरुषको नाउँले नै चिन्यो हामीलाई। आफ्नो नाम नभनिकन माइती फाना गाउँमा छौँ भने त्यही नाउँले पनि हामीले चिन्ने गर्नु भएको छ। अनि हामी जति दुःख सुख गरे पनि, तरकारी बारी गरे पनि, यताउति गरे पनि, जेमा पनि श्रीमानको नाम आउने हाम्रो केही अस्तित्व छैन। उहाँहरू ठुलो ठुलो काम गर्दा उहाँहरूको नाउँ छ, दिनभरि हामी सानो काम गरे पनि हाम्रो केही नामै आउँदैन।
4: नमस्कार, मेरो नाम हिरा कुमारी आचार्य उप्रेती हो। म ईश्वरपुर नगरपालिकामा बस्छु। र हामीहरू बुवाको घरबाट आउँदा आइसकेपछि यो ठाउँमा आउँदा हामीलाई बुवाको नामले होइन, हामीले श्रीमानको नामले वा उहाँको गाउँको नामले चिनिन्छ। र हामीले यहाँ आएर हामी हर चिज गर्छौँ, खेती गर्छौँ, वस्तु भाव पाल्छौँ, सब चिज गर्छौँ, तर सबै काम उहाँकै नाम अघि लाग्छ। ल, ठुल्ठुलो काममा हुन सक्छ, उहाँहरूले ठुल्ठुलो काम गर्नुहुन्छ, खाद ल्याउनेदेखि खन्ज उनीहरूले गर्नुहुन्छ, तर घरको हर काम हामी आफै गर्नुपर्छ। किनभने बिहानदेखि बेलुकासम्म खानादेखि भुरादेखि वस्तु भावदेखि खेतीपातीसम्म सबै हामी आइमेले नै गर्नुपर्छ यो काम। किनभने गर्ने चाहिँ हामी गर्छौँ, तर यसको नाम चाहिँ पछाडि गएर उहाँहरूको श्रीमानहरूको नाममा गएर जोडिन्छ। वास्तविक किसान न हामीलाई चाहिँ हामी नै हौ जस्तो लाग्छ, तर हामीलाई चाहिँ उहाँहरूले भन्छ हामीले गरेर तिमीहरूले गरी खायौ भन्नुहुन्छ, यति हो।
5: नमस्ते, हाम्रो नाउँ अस्मदन चौधरी है, और हम सब मिलके काम करै छी, खेतीपातीके काम करै छी, लेकिन लास्टमे चाहिँ पुरुष जाति सबके नाम हो जाय छै कि इहे सब खेतीपाती कैले है, लेकिन हम सबके नाम पछाड़ी हो जाय छै। लेकिन वास्तवमे तऽ हमहूँ सब ओहिमे मिलेके काम करै छी, लेकिन हम सबके नाम न अबै छै। ओहे से हमहूँ सबके नाम ओहिमे जोड़ैके चाही। हमहूँ सब किसानमे किसानके काम कर रहल छी कहके ओहो सब मतलब जान सके, हम सबके नाम अगाड़ी आ सके कहके अहाँ सब प्रयास कर दो और हम सब घर में खाना पकाए छे, बाल बच्चा के तैयारी करके स्कूल भी पठाए छे और साथ साथ हम सब बेला बेला में खेत में जाके हम सब पंपियाए मतलब बेरहटिया खाजा नाश्ता भी पुगाए छे। वही से हम सब के भी ओमें हाथ है, हम सब के भी पछाड़ी से सर सहयोग है कहके हम सब कह।
1: नेपालमा समय प्रयोग बारे गरिएको एक सर्वेक्षण अनुसार महिलाले दैनिक औसत 10-12 घण्टा काम गर्छन् भने पुरूषले औसत 7-8 घण्टा। तर महिलाको काम मध्ये ठूलो हिस्सा बिना पारिश्रमिक वा मूल्य श्रममा जान्छ,
0: जस्तो कि महिलाले गर्ने कामहरूमा खाना पकाउने, बालबालिका तथा वृद्धको हेरचाह, पशुपालन, बाली लगाउने, गोड्ने, काट्ने, बजारसम्म लैजाने। तर ती सबै कामलाई औपचारिक उत्पादनमा गन्य चलन कम छ, जसले महिलालाई किसानको पहिचान समेत दिन सकिरहेको छैन।
1: 70% भन्दा बढ़ी महिला किसान रहेको नेपालमा महिला किसानको पहिचान भने किन कम छ?

0: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरुष केन्द्रित छ। बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ।
1: पुरुषले हलो भयो भने डिल खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भर भाडा डिल्याउनै पर्यो। अन्त पुरुष कै मान्यता हार्दा हलो भयो भन्दा र उइमोला लाउँदा महिला कन्ते यसलाई देलादेखि चुलासम्म लिपपोतर नामको महिलाकै काम, त्यहाँ पनि महिलाको जसगुण हुँदैन। खेती किसानीमा कोतकको बिउ चाहिने हो, जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइनु हो, कैतक भन्ने महिलाको न थाहा हुँदो, पुरुषले त हलाउड मात्र हमाइदिँदा।
0: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। घरको खेतीपातीको सबै जिम्मेवारी उहाँमाथि छ, तर खेतीपातीका लागि निर्णय गर्ने अधिकार उहाँलाई छैन। पशुपन्छी बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
2: महिलाहरूले कृषिमा धेरै भूमिका खेले तापनि उनीहरूलाई अझै पनि किसानको दर्जा दिन सकिएको छैन। महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। अनि कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनुपर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। किसानको खेतमा गएर खेत काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घर आएपछि काम।
0: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्। तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। कृषि पेसामा सक्रिय मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
3: महिलाहरूको दोहोरो तेह्रो जिम्मेवारी गौण रहन्छ, किनभने पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरू किसान भए। तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू जस्तो देखिँदैन। खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने, कुखुरा बाख्रा यी आदि अत्यन्तै लुकेका थुप्रै कामहरू हुन्छन्। तिनीहरूलाई गाउँ
0: परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। कृषि पेसामा सक्रिय मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
3: महिलाहरूको दोहोरो तेह्रो जिम्मेवारी गौण

0: खेतीपातीमा महिलाको भूमिका अग्रस्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
1: महिलाले काम गरेका हुन्छन् तर उनीहरूले चाहिँ त्यो अगाडि बढ्ने मौका पाएका हुँदैनन्। कृषिमा पनि त्यस्तो भएको छ, किनभने खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन् तर त्यो सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडिन्छन्। त्यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडिन्छन्। त्यो चाहिँ पुरुष प्रधान समाजै भएर हो। जति नै अब हाम्रो यो विकसित भए पनि अब जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरुषहरूले अगाडि आउन अधिक दिएकै छैनन् जस्तो लाग्छ।
0: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गा माथिको पहुँच सबैभन्दा बढी 38.5% छ भने कर्णालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ। तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाई छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।

0: के तपाईँलाई थाहा छ, नेपालमा कृषि क्षेत्रमा करिब 70% श्रम महिलाले गर्छन्, तर जमीनको स्वामित्वमा महिलाको हिस्सा 20% भन्दा कम छ। जग्गामा महिलाको स्वामित्व वा अधिकार कम हुँदा पनि खेतीपातीमा दिनभर समय बिताउने महिला किसान भनेर चिन्दैनन्। सरकारी दस्तावेजमा उनीहरूको नाम हुँदैन। किसानले पाउने अनुदान सूचीमा महिलाको नाम कम हुन्छ। सरकारी सेवा सुविधामा समेत महिला किसानको पहुँच कम छ।
1: नेपालमा धेरै किसान महिला भए पनि सरकारी कागजमा, समुदायमा, परिवारमा उनीहरूलाई गृहिणी भनेर चिनिन्छ। कार्यक्रममा अब एकजना महिला किसानको वास्तविक कथा सुनौं।
2: मेरो नाम सुनिता केसी, ठेकाना कब्रकोट 3 टेकनडाँडा। गहुँ मकै लगाउँछौँ अनि टमाटर, काँक्रा, काउली, बन्दा, भिरे खोर्सानी, पिरो खोर्सानी लगाउँछौँ। कमाउनेले त कमाउँछन् 50,000, 1,00,000, 1.5 लाख, अलि धेरैले त 2-3 लाख पनि कराउँछन्। हामी त थोरथोरैबाट सुरु गर्छौँ, रोग लाग्छ। अहिले त गरेछौँ 10 रुपियाँ दुई। हामीहरू महिला हो, महिला भएको कारणले अब ठुलो चौको घर दैलो गर्नुपर्ने, खासै बाहिर हिँड्डुल हुँदैन महिलाहरूले। त्यही भएर अनुदान कति बेला पर्छ, कसलाई तालिम आउँछ, लग्ने मान्छे भएपछि बाहिर चासो गर्ने, बाहिर हिँड्ने हुन्थ्यो। त्यही भएको कारणले हामीलाई कसलाई अनुदान पर्छ, कसलाई तालिम पर्छ त्यति थाहा हुँदैन सर। हामी महिला भए अलि महिला पछि नै परिन्छ, पुरुष नै अगाडि हुनुहुन्छ जहाँ पनि। अब महिलाले थाहा पान्नन् भनेर कि बुझ्दैनन् भनेर कि महिला लाई कमै देख्छु मैले, कमै पनि सहभागी हुन्छन्, पुरुष नै हुन्छन्। पुरुषले अब के कारणले हो खै महिलालाई कृषि पेसा गर्न समस्या छ सर। समस्या घर दैलो सम्हाल्नु पर्यो, बच्चा बच्ची सम्हाल्नु पर्यो, अनि लाला बालाहरू सम्हाल्नु पर्यो। खासै बाहिर हिँड्डुल गर्ने हुँदैन, अनि समस्या त समस्या छ। के गर्ने, असिनो पर्छ, असिनोले लगाएको बोट बिरुवा लगिदिन्छ, अनि खेतीपाती गर्दाखेरि गहुँ जौँ छर्दाखेरि, मकै छर्दाखेरि बनेवलले खाइदिन्छन्, बाँदरले खाइदिन्छन्। आफ्नै घाटा हुन्छ, आफ्नै जेबको पैसा जान्छ। तरकारीका बिउ बिजन किन्नहरू, मल किन्नहरू, बिसारी किन्नहरू सक्यो, असिनो पर्यो सक्यो। के कृषि भने हाम्रो बाबुबाजेले यही गर्दै आउनुभयो, अनि हामीले पनि यही गर्यौँ। हामी किसानी कृषि
0: नेपाली समाजमा

0: महिलाले गर्ने कामलाई सहयोग वा कर्तव्यको रूपमा बुझिन्छ, पेसा वा उत्पादनको रूपमा होइन। जब कुनै कामलाई कर्तव्यको रूपमा मात्रै परिभाषित गरिन्छ त्यसको मूल्यांकन हुँदैन, त्यसमा अधिकारको प्रश्न उठ्दैन र त्यसको आधारमा पहिचान पनि निर्माण हुँदैन। यसरी महिलाको श्रम अदृश्य बनाइन्छ, सामाजिक रूपमा पनि र नीतिगत रूपमा पनि।
1: नीतिगत तहमा हेर्दा नेपालमा महिला किसानलाई लक्षित गरेर विभिन्न कार्यक्रम र नीतिहरू बनेका छन्, तर ती नीतिहरूको पहुँच महिलासम्म पुग्ने प्रक्रियामा ठूलो खाडल देखिन्छ। सूचना अभाव, शिक्षा र साक्षरताको स्तर, संस्थागत पहुँचको कमी र सामाजिक प्रतिबन्धहरूले महिलाहरूलाई यी सेवाबाट टाढा राख्छ। यदि खेतमा पसिना बगाउने, उत्पादन गर्ने, घर चलाउने व्यक्ति किसान होइन भने किसान को हो?
0: तपाईलाई लागेको विषयमा आफ्ना विचार पैसा नलाग्ने फोन नम्बर 01-5268-646 फोन गरेर अहिले नै रेकर्ड गर्नुहोस्।
1: तपाई हाम्रो फेसबुक पेज सीआईएन खबरमा पनि लेख्न सक्नुहुनेछ।
0: नेपालमा कृषि क्षेत्रमा महिलाको सहभागिता अत्यन्त उच्च छ। पुरूषहरूको वैदेशिक रोजगारीमा बढ़दो संलग्नताले गाउँघरमा खेतीपातीको जिम्मेवारी झनै महिलाको काँधमा आएको छ।
1: महिलाहरूले पुरूषको तुलनामा बढ़ी समय काममा खर्च गरे पनि त्यो समयमाथि उनीहरूको नियन्त्रण हुँदैन। उनीहरूसँग तालिम लिन, बजार जान, सहकारीमा सहभागी हुन वा नीति निर्माण प्रक्रियामा आवाज उठाउन आवश्यक समय र अवसर हुँदैन। यसले उनीहरूको आर्थिक र सामाजिक सशक्तिकरणलाई सीधै असर गरेको छ। समयको असमान वितरणले उनीहरूलाई अवसरबाट टाढा राख्छ र यो असमानता निरन्तर पुनरुत्पादन भइरहन्छ।
0: त्यसो भए यस समस्याको समाधान गर्न सरकारले कस्तो नीति लिँदैछ त? हामीले कृषि मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठसँग कुराकानी गरेका छौं।
2: विशेष गरी अब महिला शिक्षकहरू रूपमा चाहिँ यहाँले महिला शिक्षकहरूको बारेमा यहाँले जिज्ञासा राख्नुभयो। अब अहिले वास्तवमा तत्काल अब त्यस्तो अब न महिला किसानहरूकै मात्रै यदि तथ्याङ्क भनेर त्यस्तो किसिमको कुनै अब भन उ त त्यस्तो त छैन। तर अब जुन ठाउँमा हामीहरूको प्रोग्राम मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरू कार्यक्रमहरू सञ्चालन भएका छन् त्यो ठाउँमा चाहिँ जस्तै विशेष गरी म एउटा इक्जाम्पल मात्रै दिन चाहन्छु। अब जस्तै मन्त्रालय संघीय मन्त्रालयबाट अन्तर्गत सञ्चालन भएका अब आयोजनाहरू जुन वैदेशिक आयोजनाहरू छ अथवा चाहिँ यता नेपाल सरकारकै लगानीबाट भएको आयोजना त्यसमा चाहिँ अब त्यो प्रोजेक्टको डिजाइन हुँदा नै 80% कुनैमा 70% कुनैमा 60% यति चाहिँ महिला कृषकहरूको चाहिँ सहभागिता हुनुपर्ने भन्ने चाहिँ उल्लेख भएको हुन्छ। त्यही अनुसार चाहिँ प्रत्येक आयोजनाहरूमा त्यही अनुसारले चाहिँ कार्यक्रमहरू लक्षित भएर कार्यक्रमहरू चाहिँ डिजाइन गरिएको हुन्छ। अरू त्यसबाहेक अहिले अब भनौँ न ओभरअलमा टोटल यहाँ संघीय मन्त्रालयको त्यो बाहेक के अरे कार्यक्रम जाने त्यस्तो छुट्टै कार्यक्रम त छैन। त्यसै गरी अब जस्तै प्रदेशको पनि र स्थानीय तहको पनि विशेष गरी अब अहिले कृषिमा धेरै जस्तो चाहिँ महिलाकै सहभागिता छ। किन भन्दाखेरि अब पुरुषहरू अलिकति अरू काममा र वैदेशिक रोजगारमा पनि गाउँ कारणले गर्दाखेरि महिलाको सहभागिता अथवा महिला र विशेष गरी अब मन यो युवाको चाहिँ सहभागिता अलिकति कम छ र बढी पहाडी क्षेत्रमा भन्नुपर्दाखेरि चाहिँ अब अलि भनौँ वृद्धा उमेरको अलि माथिल्लो उमेरको चाहिँ किसानहरूको चाहिँ सहभागिता छ। त्यो भएको कारणले ओभरअलमा चाहिँ विशेष गरी मैले यहाँलाई भन्नुपर्दाखेरि हामीहरूको जुन ठाउँमा कार्यक्रम वैदेशिक आयोजनाहरू सञ्चालन भएको छ त्यसमा चाहिँ 60-65-70% अब त्यो आयोजना हेर्छ त्यो किसिमको चाहिँ किसान महिला किसानहरूको चाहिँ सहभागिता रहेको चाहिँ मैले यहाँलाई अनुरोध गर्न चाहे।
0: जस्तो कि महिलाहरू किसानका रूपमा काम गरिरहेका हुन्छन् तर मन्त्रालय या अरू कुनै तथ्याङ्क या त अरू कुनै डेटाले महिला किसानहरूका रूपमा परिभाषित गरेको जस्तो देखिँदैन, त्यो हिसाबले चाहिँ मन्त्रालयले आगामी दिनमा कसरी अगाडि बढ़ाउँदैछ? यो विषयमा केही नीतिगत छलफलहरू या त केही नीतिगत व्यवस्था गर्ने गरी मन्त्रालय अगाडि बढ़ेको छ छैन के छ?
2: अहिले तत्कालै चाहिँ त्यस्तो महिलालाई भनेर अब विशेष गरी मैले अघि नै भने अब महिला अनि त्यसपछि गएर चाहिँ युवा लक्षित कार्यक्रमहरू त अब हरेक भनौँ न आयोजनाहरू तिनीहरू आयोजना अथवा कार्यक्रमहरूमा चाहिँ कार्यक्रममा चाहिँ त्यो रहेको नै हुन्छ। तर अब त्यो स्पेसल्ली महिलाकै लागि भनेर त्यसरी नीति नै त अब त्यस्तो किसिमको छुट्टै त आएको अहिले तत्कालै त त्यस्तो आएको छैन होइन. तर विगतदेखि नै के हो त भन्दाखेरि कार्यक्रममा चाहिँ महिलाहरूलाई फोकस गरेर कार्यक्रमहरू चाहिँ लैजानुपर्छ भनेर त्यसैमा मैले अघि भने जस्तै निश्चित पर्सेन्टेज चाहिँ महिलाको लागि चाहिँ एड्रेस गर्ने गरी कार्यक्रमहरू चाहिँ हुन्थ्यो. र त्यसपछि महिला वन वुमेन फ्रेन्डली चाहिँ र महिला मैत्री प्रविधिहरू चाहिँ उदाहरणको लागि चाहिँ विभिन्न किसिमको कृषि सामग्रीहरू चाहिँको चाहिँ मा चाहिँ अनुदानहरू दिने र महिलालाई तालिमहरू दिने विषयहरू छन्. र अहिले अब सायद सम्भवत अब निकट भविष्य बजेट कार्यक्रम पनि आउँदैछ, त्यसमा अब केही सम्बोधन हुन पनि सक्ला. त अहिले त हाल तत्काल चाहिँ त्यस्तो किसिमको ठ्याक्कै नयाँ त्यसमा चाहिँ एड्रेस गर्ने गरी चाहिँ नयाँ कार्यक्रम चाहिँ छैन, विगतको निरन्तरता नै छ.
0: गाउँमा हेर्यो भने महिलाहरू मात्रै किसानहरू देखिने, पुरुषहरू विदेशतिर जाने त्यो खालको परम्परा पनि वैदेशिक रोजगारमा जाने परम्पराले गर्दाखेरि पनि अहिले त गाउँमा महिला नै किसान खेतबारीमा देखिनुहुन्छ. तर उहाँहरूका लागि प्रविधि चाहिँ त्यति राम्रा देखिँदैनन्. साना साना हाते ट्याक्टरहरू लगायत केही प्रविधिहरू छन् जसले गर्दा काम अलि सहज भएको छ भन्ने चाहिँ छ. तर पर्याप्त मात्रामा चाहिँ अलि सहज खालका त्यस्ता प्रविधिहरूमा स्थानीय सरकार संघ र स्वयं प्रदेश कसरी अगाडि जाला, के छ अहिले
2: लास्टमा यस यो जुन स्थानीय संघ र स्थानीय प्रदेश र संघको जुन विषय छ यसमा चाहिँ अब विशेष गरी कृषि अब तत्कालीन कृषि तथा पशुपन्थी विकास मन्त्रालय अहिले कृषि वन तथा वातावरण मन्त्रालय भन्नु पर्यो. हामीले जस्तै यही अलिकति यो कार्यक्रमलाई चाहिँ जस्तै स्थानीय प्रदेश र संघको कार्यक्रमलाई चाहिँ सबै कार्यक्रम महिला मात्रै होइन सबै कार्यक्रम महिला मैत्री मात्रै होइन सबै कार्यक्रमलाई चाहिँ समेट्ने गरेर चाहिँ अलिकति जानुपर्छ भनेर चाहिँ अब यो जुन विषयगत समिति हुन्छ विषयगत समितिमा पनि चाहिँ कार्यक्रमहरूको बारेमा चाहिँ छलफल गरेर त्यसमा चाहिँ विषयगत समितिमा चाहिँ जस्तै अब प्रदेश स्थानीय तहको चाहिँ विशेष गरी नगरपालिका र गाउँपालिका महासंघको प्रतिनिधिज्यूहरू र त्यसपछि गएर चाहिँ त्यस्तै गरी चाहिँ सातवटै प्रदेशको मन्त्रीज्यूहरूको उपस्थितिमा संघीय मन्त्रीज्यूको अध्यक्षतामा भनौँ यो विषयगत समितिको चाहिँ बैठक बसेर त्यसमा पनि अब त्यो कार्यक्रमहरूलाई चाहिँ अगाडि लैजानुपर्छ भन्ने किसिम त्यो भएको छ. त्यो भन त्यो बैठकमा चाहिँ ती कार्यक्रमहरूलाई कसरी जाने के गर्ने जस्तै 83-84 कार्यक्रममा चाहिँ अब कसरी जाने अथवा प्राथमिकता के हुने त राष्ट्रिय प्राथमिकता भन्ने विषयहरू पनि त्यसमा चाहिँ निर्णय भएको थियो. त्यो भएको कारणले गर्दा त्यही अनुसारले जहाँसम्म लाग्छ त्यही अनुसारले जुन संघले संघीय निकायको अब ग्रासरुट लेभलमा धेरै निकायहरू छैन जाने विशेष गरी स्थानीय र प्रदेशको छ बढी त्यो भएको कारणले गर्दा जहाँसम्म लाग्छ अब त्यो जुन किसिमको चाहिँ एउटा अन्डरस्ट्यान्डिङ अथवा निर्णय भएको छ त्यो अनुसार महिलालाई पनि लक्षित गरेर र प्लस अरू कृषिका कार्यक्रमहरूमा पनि त्यही अनुसारले जान्छ भन्ने अपेक्षा चाहिँ हामीले गरेका छौँ.
1: महिला किसानको समस्या श्रमको कमी होइन, पहिचानको कमी हो. उनीहरूले कृषि चलाइरहेका छन् तर प्रणालीले उनीहरूलाई किसानको रूपमा स्वीकार गरेको छैन. जबसम्म श्रमलाई देखिने बनाइँदैन, त्यसको मूल्याङ्कन गरिँदैन र पहिचानलाई औपचारिकतामा मान्यता दिइँदैन, तबसम्म समानता केवल नीतिमा सीमित रहनेछ.
3: त्यसैले अबको बहस केवल महिला पनि किसान हुन् भन्नेमा सीमित हुनु हुँदैन. यो बहस किन अहिलेसम्म उनीहरूलाई किसान मानिएन भन्ने गहिरो प्रश्नबाट शुरू हुनुपर्छ. यही प्रश्नले मात्र संरचनात्मक परिवर्तनको ढोका खोल्न सक्छ.
1: यो सँगै आजलाई कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ. आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ. यसका लागि हाम्रो इमेल ठेगाना साझाखबर@gmail.com IVR 01-5268-646 फोन गरेर दिइएको निर्देशन अनुसार आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ. हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क CIN वा ट्विटर ह्याण्डल @CIN खबरमा पनि मेन्सन गर्न सक्नुहुनेछ.
3: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धन्यवाद. हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौं. तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: हजुरको रेडियो 102.1 मेगा
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
3: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किनी? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692965998।
0: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98142896010।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
2: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
2: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
2: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
2: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
2: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
2: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
2: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
2: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
2: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
2: लुटपिट सम्बन्धी विवाद,
1: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
2: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
2: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
2: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप,
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम खेच्छ। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
7: 98402793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
8: मंगलसूत्र झुमका र पाउजु कहाँ बनाएर ल्याउनु?

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाको हतराज, सम्पर्क नम्बर 9855069 80 9924043 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
7: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
6: महिलाको शरीरबारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
7: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0484543098, 0484543098।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 98692965998।
10: ओस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
11: केही भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ मिस।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: पाँच बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 98516 16 93 36 94 94
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
5: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
5: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी जस्तो पो देख्छु त।
9: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
8: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
9: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
8: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
9: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
10: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
8: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
0: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
6: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 सम्पर्क गर्नुहोस्।
0: जिल्ला अस्पताल रामेछाप।
11: हावा हुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
11: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
11: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
11: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावा हुरी चलेको बेला के नगर्ने,
11: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
11: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
11: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
2: बाप रे, अब चाहिँ के हुने हो?
3: खोइ खोइ के आयो त्यस्तो? यतिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स।
3: जीवन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक

0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 5213।

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या परतामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। एमाले सचिवालय बैठक आज पनि बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा, सार्वजनिक सवारीमा अब लगेज ट्याग अनिवार्य, ट्राफिक प्रहरी र व्यवसायबीच समझदारी। वैदेशिक रोजगार विभागको नाममा धम्की दिने र नक्कली अनुगमन गर्नेप्रति सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह। रामेछापको माकुण्ड गाउँपालिकामा 2 करोड़ बढ़ी लगानीमा झोलुङ्गे पुल निर्माण, महोत्तरीमा डुबेर 1 दिन 4 बालिकाको मृत्यु। अमेरिका र इरानबीच शान्ति वार्ताको तयारी तीव्र, पाकिस्तानी सेना प्रमुख आसिम मुनिर तेहरानमा, प्रचण्ड गर्मीले भारतमा बिजुली खपतमा कीर्तिमान र आईपीएल क्रिकेटमा हैदराबादले आरसीबीलाई हरायो।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904668 98692569998।
7: हजुरको रेडियो।

0: अब समाचार विस्तारमा नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डमा बिहान 11:30 बजे बैठक शुरू हुनेछ। शुक्रबार झण्डै 6 घण्टा बसेको बैठकमा उपाध्यक्षहरूले आफ्नो विषय राखेका थिए। सो क्रममा उनीहरूले अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। आजको बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुन सक्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ। अध्यक्ष ओलीले नेताहरूको कार्य विभाजनको प्रस्ताव सोमबारको बैठकमा राख्नु भएको थियो। त्यही प्रस्तावका आधारमा नेताहरूले आफ्ना धारणा राखेका हुन्। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष नेपाल बार एसोसिएशनले 39 बुधे ध्यानकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र सहित टोलीले हिजो प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। भेटमा बारले हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। बारले दर्ता हुन आएका निवेदनहरू त्यही दिन वा भोलिपल्ट सम्ममा दर्ता वा दरपीठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन माग गरेको छ। ध्यानकर्षण पत्रमा दरपीठ भएको निवेदन उप 7 दिनभित्रमा सुनवाईको व्यवस्था गर्न आग्रह गरिएको छ। सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको सामान हराउने, चोरी हुने वा साटिने समस्यालाई न्यूनीकरण गर्न लगेज ट्याग प्रणाली लागू गरिने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच यस सम्बन्धी समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ। यस प्रणाली अन्तर्गत अब सार्वजनिक सवारी साधनमा यात्रुको ब्याग वा लगेज राख्दा अनिवार्य रूपमा 2 प्रति ट्याग जारी गरिनेछ। एउटा ट्याग यात्रुको सामानमा टाँसिनेछ भने अर्को ट्याग यात्रुलाई सुरक्षित राख्न दिइनेछ। गन्तव्यमा पुगेपछि यात्रुसँग भएको ट्याग र सामानको ट्याग भिडाएर मात्र सामान फिर्ता दिने व्यवस्था मिलाइने समझदारी पत्रमा उल्लेख छ। सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुहरूको लगेज तथा झिटी गुण्टा हराउने, चोरी हुने वा साटिने गुनासाहरू बढ्दै गएपछि सामानको सुरक्षा सुनिश्चित गर्न र सेवालाई विश्वसनीय बनाउन यो कदम चालिएको हो। आधुनिक प्रविधिको प्रयोग गर्दै क्यूआर कोड, बार कोड वा नम्बरिङ सहितको ट्याग प्रयोग गरी सामानको पहिचान सहज बनाउने उद्देश्य राखिएको छ। सम्झौता अनुसार यातायात व्यवसायीले आफ्नो मातहतका सवारी साधनमा यो प्रणाली अनिवार्य लागू गर्नुपर्नेछ भने चालक र सहचालकलाई यसबारे तालिम दिनुपर्नेछ। ट्राफिक प्रहरीले यस प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र जनचेतना फैलाउने काम गर्नेछन्। यदि ट्याग टाँसिएको सामान व्यवसायीको लापरवाहीका कारण हराएमा वा क्षति भएमा प्रचलित कानून वा आपसी सहमति अनुसार यात्रुलाई उचित क्षतिपूर्ति समेत दिइने व्यवस्था गरिएको छ। यस प्रणालीमा संकलन गरिने यात्रुको व्यक्तिगत विवरण, नाम, फोन नम्बर आदि पूर्ण रूपमा सुरक्षित राखिने र व्यावसायिक वा अनाधिकृत प्रयोजनका लागि प्रयोग नगरिने प्रतिबद्धता जनाइएको छ। यो सम्झौता हस्ताक्षर भएको मिति 2083 जेठ 8 गतेबाट लागू भई प्रारम्भिक रूपमा 10 वर्षसम्म कायम रहनेछ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल शुरू गरी यसबारे 1 हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति हरि ढकालले हस्ताक्षर गरेको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घ रोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको उल्लेख छ। निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा संलग्न सुकुम्बा सेरूलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी पाइप पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन भनिएको छ। समितिले होल्डिङ सेन्टरमा रहेका वास्तविक सुकुम्बासीको पहिचान एवं उचित व्यवस्थापन गरी समितिलाई 7 दिनभित्र जानकारी गराउन भनेको छ। विपद सम्बन्धी जोखिम न्यूनीकरणका पूर्व तयारी गर्न तीनै तहका सरकारलाई समितिले निर्देशन दिएको छ। विपदका बेला जोखिममा खटिने कर्मचारी र सुरक्षा कर्मीको बीमा गर्न पनि समितिले सरकार भएका सरकारी निकायलाई निर्देशन दिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ। भारतीय सरकारको निमन्त्रणामा मन्त्री खनाल 18 जेठमा नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय बिग क्याट अलायन्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो, तर भारत सरकारले उक्त सम्मेलन नै स्थगित गरेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो। हालका महिनामा नेपाल भारत सम्बन्धमा देखिएको उतार चढ़ावबीच यो भ्रमणलाई प्रमुख द्विपक्षीय मुद्दामाथि भारतीय नेतृत्वसँग छलफल गर्ने अवसरका रूपमा हेरिएको थियो। खनालले गत 27 चैत्रमा मौरिसमा भारतीय समकक्षी एस जयशंकरसँग भेट गर्नुभएको थियो। नेपालमा राष्ट्रपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा शक्तिशाली सरकार गठन भएपछि बदलिएको राजनीतिक परिवेशमा द्विपक्षीय सम्बन्धलाई प्राथमिकतामा राख्ने विषयमा उहाँहरूबीच छलफल भएको थियो। विभिन्न अफ्रिकी मुलुकका प्रतिनिधिहरू सहभागी हुने आईबीसीए सम्मेलनलाई हाल भारत सरकारले स्थगित गरेको हो। लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो बस्ने भएको छ। दिउँसो 1 बजी बस्ने बैठकमा विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकतामाथिको छलफल हुने कार्यसूची छ। शुक्रबारदेखि शुरू भएको छलफलमा 10 जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिएका थिए। बैठकमा प्रदेशसभा सदस्यले समसामयिक विषयमा सुन्ने समयमा आफ्ना धारणा राख्ने कार्यसूची छ। सरकारले नेपाललाई अति कम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय पछाडि सार्न संयुक्त राष्ट्रसंघ विकास नीति समिति समक्ष पत्रचार गरेको छ। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ विकास नीति समिति सीडीपी समक्ष औपचारिक पत्र पठाएको प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभएको छ। उहाँका अनुसार यस सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खनालले मे 13 तारीकमा संयुक्त राष्ट्रसंघलाई औपचारिक रूपमा अनुरोध पत्र पठाइसक्नु भएको छ। अघि सन् 2026 नोभेम्बरमा विकासशील देशमा स्तरोन्नति हुने तय भएको थियो, तर प्रतिकूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दै यो कार्यक्रम सन् 2023 नोभेम्बरसम्मका लागि पछाडि सारिएको मन्त्रालयले जनाएको छ। स्तरोन्नति स्थगित गर्नका पछाडि सरकारले 5 मुख्य कारण सार्वजनिक गरेको छ। वैदेशिक रोजगार विभागले विभागको नाम लिएर फोन मार्फत धम्की दिने तथा अनाधिकृत रूपमा अनुगमन गर्ने व्यक्तिहरूप्रति सचेत रहन सरकारवाला सबैमा आग्रह गरेको छ। वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि विभागले वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाहरूको नियमित अनुगमन गरिरहेको सन्दर्भमा यस्तो सूचना जारी गरिएको हो। विभागले शुक्रबार 1 सूचना प्रकाशित गर्दै नियमित अनुगमनका क्रममा खटिने कर्मचारीहरूलाई विभागबाट आधिकारिक पत्रसाथ पठाउने गरिएको स्पष्ट पारेको छ। यसरी अनुगमनमा जाँदा कर्मचारीहरूले आफ्नो परिचय पत्र समेत देखाएर मात्र कार्य गर्ने व्यवस्था रहेको छ। विभागका अनुसार आधिकारिक कर्मचारी बाहेक कोही कसैले विभागको कर्मचारी हुँ भनी आधिकारिक पत्र बिना अनुगमन गरेको पाइएमा अनाधिकृत व्यक्ति अनुगमनमा संलग्न भएको देखिएमा वा फोन मार्फत विभागको नाम लिई धम्की दिएको शंका लागेमा तुरन्त विभागमा सम्पर्क गर्न अनुरोध गरिएको छ। त्यस्ता गतिविधि देखिएमा विभागका उच्च अधिकारीहरूलाई सिधै सम्पर्क गरी जानकारी गराउन सकिनेछ। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै कितेन्द्र बाबु राईजीवी विरूद्ध रहेको सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुर सिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। निवेदनमाथि हिजो न्यायाधीश सिमलाल बेलवासको इजलासले फैसला गर्दै रविसँगै जीवी राई अरू प्रतिवादीहरूको पनि सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको पूर्व डीआईजी छविलाल जोशीको पनि मुद्दा फिर्ता भएको हो। तत्कालीन महान्यायाधिवक्ता भण्डारीले गएको पुष 30 गते रवि लामिछानेको हकमा मात्रै मुद्दा संशोधन गर्ने निर्णय गरेकोमा त्यसमा त्रुटि भएको बताउँदै माघ 2 गते जीवी राई सहित अरू प्रतिवादीको पनि अभियोग संशोधन गर्न अनुमति दिनुभएको थियो। चारवालाका बचत रकम शीघ्र फिर्ता दिलाउनका लागि निवेदकले सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुर झिक्ने गरी दिएको निवेदनमा कुनै दुराशय नदेखिएको भन्दै अदालतले यस्तो आदेश गरेको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकैछिन राम विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पनि स्वागत छ। अब बाँकी समाचार। गुणस्तर तथा नापतौल कार्यालय जनकपुरको प्राविधिक टोलीले रामेछापको मन्थली नगरपालिकाभित्रका व्यवसायीहरूको तौलका उपकरणहरूको परीक्षण अध्यावधिक र दर्ता प्रमाणपत्र दिने कार्य शुक्रबार मन्थलीमा आयोजना गरेको छ। उक्त शिविरमा मन्थली नगरपालिकाभित्रका 88 जना व्यवसायीहरूले प्रयोग गर्दै आएका ढक, तराजु, डिजिटल तराजु, मिटर, लिटर जस्ता उपकरणको परीक्षण अध्यावधिक नवीकरण र दर्ता प्रमाणपत्रको सेवा पाएका थिए। रामेछाप उद्योग वाणिज्य संघ र मन्थली नगरपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रममा गुणस्तर तथा नापतोल कार्यालय जनकपुरका प्रमुख सुनिल कुमार यादव लगायतको प्राविधिक टोलीले सेवा पुर्याएको थियो। उक्त कार्यालयले यसअघि रामेछाप उद्योग वाणिज्य संघको सहकार्य र स्थानीय तहसँग समन्वयमा सुनापति र खानादेवी नापतौलका साधनको परीक्षण अजावधिक नवीकरण र दर्ता समेत गरिएको थियो। रामेछाप कुमाकुण्ड गाउँपालिका साथ ठिन्के पुमा 216 मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निर्माण गरिएको पुल सञ्चालनमा आएपछि बुमदेल र पिपल डाँडा क्षेत्रका स्थानीयवासीलाई आवाजावतमा ठूलो सहजता भएको छ। यसअघि सारीडाया पहिरोका कारण बर्खायाममा स्थानीयवासीले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो। स्थानीय विमला श्रेष्ठका अनुसार सारीय डाया पहिरो रामेछाप जिल्लाकै क्याप्चे पहिरो पछिको दोस्रो ठूलो पहिरो मानिन्छ। यही पहिरोका कारण बुमदेल, पिपल डाँडा लगायतका गाउँका नागरिक वडा कार्यालय, विद्यालय तथा अन्य सेवा केन्द्रसम्म पुग्न निकै कठिन हुने गरेको थियो। स्थानीयको लामो समयदेखिको मागपछि झोलुङ्गे पुल निर्माण भएपछि अहिले आवाजावत सुरक्षित र सहज बनेको श्रेष्ठले बताउनु भएको छ। उमाकुण्ड गाउँपालिका साथ भुजीका वडाध्यक्ष रुद्रमणि नेवारका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको 2.4 करोड रूपियाँ भन्दा बढ़ी बजेटमा साबिक वडा नम्बर 3 ठिङ्की पुमा उक्त पुल निर्माण गरिएको। पुलले ओडा कार्यालय नजिकै बुमदेल डाँडालाई जोड्नुका साथै पिपल डाँडा फास्तो हुँदै लुखुतामा कोशी क्षेत्रसम्म पुग्न समेत सहज बनाएको उहाँले बताउनु भएको छ। नेपाल प्रेस युनियनले शुक्रबार नेपाली कंग्रेसको जरा अभियान 2083 सहितको क्रियाशील सदस्य अध्यावधिक सम्बन्धी जानकारी लिन पत्रकार भेटघाटको आयोजना गरेको छ। युनियनकी अध्यक्ष जनु श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा बोल्दै रामेछाप कंग्रेसका कार्यवाहक सभापति नवराज थोकरले आजदेखि नेपाली कंग्रेसको जरा अभियान 2082 शुरू भएको र उक्त अभियान 21 गतिभित्र सम्पन्न गर्ने बताउनुभयो। उक्त अभियान सम्पन्न गर्न 64 वटै वडामा प्रतिनिधि खटाउने तयारी भइरहेको पनि उहाँले बताउनु भएको छ। कार्यक्रमका अवसरमा पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिँदै सो अभियानका केन्द्रीय प्रतिनिधि किरण गिरीले विशेष महाधिवेशनबाट म्यान्डेट पाएर आएको नेपाली कंग्रेस पार्टीले यसअघि नवीकरण गरिएका क्रियाशील सदस्यहरूलाई डिजिटल प्रणालीमा आबद्ध गरी अध्यावधिक गर्ने योजनाका साथ यो अभियान बताउनु भएको छ। बाहिर हल्ला भए जस्तो पार्टी फुट्ने कुरा कल्पना पनि गर्न नसकिने, बरू मिलाएर लानलाई केन्द्रीय सभापति गगन कुमार थापाले अझै पनि निकै प्रयत्न गरिरहनु भएको पनि उहाँले बताउनुभयो। महोत्तरीमा डुबेर 4 जना बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार जिल्लाको मनरासिस्वा नगरपालिका साथ सरपल्लो गाउँको नदीमा 3 बालिका र गौशाला नगरपालिका 4 रजखोर गाउँमा 1 बालिकाको डुबेर मृत्यु भएको। मनरासिस्वा साथ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरू 12 वर्षीय स्नेहा कुमारी र 6 वर्षीय शिवानी कुमारी तथा अजिज नथापकी छोरी 12 वर्षीय अफसाना खातुनको डुबेर मृत्यु भएको। सरपल्लो गाउँकी 3 जना बालिका हिजो दिउँसो अंकुशी र जंगा नदीको दोबानमा नुहाउन गएका थिए। नुहाउने क्रममा खुट्टा चिप्लेर नदीमा डुबिएर मृत्यु भएको। प्रहरीका अनुसार गौशाला 4 रजखोर गाउँ बस्ने नरेश महत्वकी छोरी 2 वर्षीय दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले जानकारी दिनुभएको छ। मृतक 4 बालिकाको सपरीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। समाचार। जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो दिन तथा तातो लहर लु चल्ने भएकाले सावधानी अप्नाउन आग्रह गरेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी रहने तथा थोरै ठाउँहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधि गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेका छन्। सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी मापन गरिएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि मापन गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा भाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ। तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढ़ी नजान, चर्को घाममा बाहिर ननिस्कन, हल्का लुगा सुतीको कपड़ा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन विभागको आग्रह छ। यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्य कर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत विभागको अनुरोध छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका सेना प्रमुख आसिम मुनिर इरानको राजधानी तेहरान पुग्नु भएको छ। मुनिर हिजो तेहरान पुगेको पाकिस्तानी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उहाँले इरान अमेरिका वार्ता, क्षेत्रीय शान्ति तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी संचार माध्यमले जनाएका छन्। यस्तै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि आसिम मुनिरसँग निरन्तर सम्पर्क भइरहेको बताउनु भएको छ। उहाँले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा पनि व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका इरान वार्तामा केही सकारात्मक संकेत देखिएको समेत बताउनु भएको छ। तर इरानको युरेनियम भण्डारण र हर्मुज जलमार्गको नियन्त्रण जस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन। अराघचीले सामाजिक सञ्जाल एक्स मार्फत वर्तमान तनावपूर्ण अवस्थाका बीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनु भएको छ। दुई देशबीचको युद्धले अहिलेसम्म ठूलो आर्थिक र मानवीय क्षति पुर्याएको छ। भारतमा प्रचण्ड गर्मीका कारण शीतल खोज्न उपकरणको प्रयोग तीव्र रूपमा बढ़ेपछि बिजुली मागले कीर्तिमान बनाएको छ। बढ़दो गर्मीबीच ऊर्जा उत्पादकहरूले कीर्तिमान स्तरमा बिजुली उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। भारतको ऊर्जा मन्त्रालयका अनुसार हिजो दिउँसो पाउने 4 बजे बिजुली माग 270.82 मेगावाट गिगावट पुगेको थियो। त्यस समयमा राजधानी नयाँ दिल्लीको तापक्रम 45.3 डिग्री सेल्सियस पुगेको थियो। यसअघि अस्ति बुधबार 265.44 गिगावट पुगेको थियो। ऊर्जा मन्त्रालयले बढ़दो तापक्रमका कारण एयर कन्डिसनर, कूलर लगायतका उपकरणहरूको प्रयोग अत्याधिक बढ़ेकाले बिजुलीको माग अस्वाभाविक रूपमा चुलिएको जनाएको छ। भारतको कुल बिजुली उत्पादनमा अझै पनि थर्मल पावर, विशेष गरी कोइलामा आधारित उत्पादनको प्रभुत्व रहेको छ। अहिले देशको कुल बिजुली उत्पादनमध्ये 62% हिस्सा कोइलाजन्य थर्मल पावरबाट प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ। यस्तै सौर्य ऊर्जाबाट 22%, हावा र जलविद्युतबाट 5 तथा बाँकी अन्य स्रोतहरूबाट उत्पादन भइरहेको छ। विश्वकै तेस्रो ठूलो हरितक्रिया ग्यास उत्सर्जक भारतले सन् 2070 शुद्ध शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धता जनाएको भए पनि ऊर्जा सुरक्षाका लागि अझै कोइलामाथि ठूलो निर्भरता कायम रहेको देखिएको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीलाई हराएको छ। हैदराबादमा हिजो भएको खेलमा हैदराबाद 55 रनले विजयी भयो। टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले 4 विकेट गुमाएर 255 रन बनाएको थियो। हैदराबादका लागि इशान किशनले 46 बलमा 79 रन बनाउनुभयो। अभिषेक शर्माले 22 बलमा 56 रन र हेनरिक क्लासेनले चौबीस बल में 51 रन बनाउनुभयो। 256 रन को लक्ष्य पछ्याएको आरसीबीले 4 विकेट गुमाएर 200 रन मात्र बनायो। आरसीबी पराजित भए पनि 14 खेल में 18 अंक का साथ अंक तालिका को शीर्ष स्थान में छ भने हैदराबाद समान खेल में समान अंक का साथ रन रेटले पछि पर्दै तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे पंजाब किंग्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। एमाले सचिवालय बैठक आज पनि बस्दै नेताहरूको कार्य विभाजन मुख्य एजेण्डा। सार्वजनिक सवारीमा अब लगेज ट्याग अनिवार्य। ट्राफिक प्रहरी र व्यवसायी बीच समझदारी। वैदेशिक रोजगार विभागको नाममा धम्की दिने र नकली अनुगमन गर्ने प्रति सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह। रामेछाप कुमाकुण्ड गाउँपालिकामा 2 करोड़ बढ़ी लगानीमा झुलुङ्गे पुल निर्माण। महोत्तरीमा डुबेर 1 दिन 4 बालिकाको मृत्यु। अमेरिका इरान बीच शान्तिवार्ताको तयारी तीव्र। पाकिस्तानी सेना प्रमुख आसिम मुनिर तेहरानमा। प्रचण्ड गर्मीले भारतमा बिजुली खपतमा कीर्तिमान। र आईपीएल क्रिकेटमा हैदराबादले आरसीबीलाई हरायो। अवस्था बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
9: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
5: हाम्रा सेवाहरू बिरामी जाति
2: र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।

0: यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
2: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
1: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844206900745954353।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: 6.9 inchको standard display, AI powered camera, 2 वर्षको warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगा।
1: अनि दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
2: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
1: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
3: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
4: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
5: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
5: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
6: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
5: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
6: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
5: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
4: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98-48-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
10: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर
11: सहयोग गरौं। तपाईको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
12: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
11: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम लोकको शैलीको पर्खाईमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई हजुरको रेडियो 102.1 मेगाहर्जबाट हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम लोकको शैलीको बसाईमा सधैँ जस्तै आज पनि उपस्थित भइसकेका छौं तपाईँहरूको रेडियो सेटमा। आज पनि कार्यक्रम लिएर उपस्थित भइसकेकी छु म निशा भण्डारी भने प्राविधिकबाट मिठो साथ मिलेको छ साथी मदनजीको भने साथमा हुनुहुन्छ तपाईँहरू। के गर्दै हुनुहुन्छ बिहानको समय छ है खाना खाइसक्नु भएको छ अथवा खाना खाने तयारीमा हुनुहुन्छ अफिसतिर जान व्यस्तता हुनुहुन्छ होइन जाँदै बाटोतिर हुनुहुन्छ अथवा स्कुलतिर जाने व्यस्तता हुनुहुन्छ होइन अब घर धन्दातिर पनि व्यस्त हुनुहुन्छ पक्कै पनि कामकाजतिर एकदमै व्यस्त अनि मस्त हुनुहुन्छ तर पनि कार्यक्रम लोकको शैली सुनेर साथ दिनुहुन्छ होइन हजुरको रेडियोलाई अत्याधिक माया देखाउनुहुन्छ अत्याधिक माया गर्नुहुन्छ तपाईँहरूको माया देखेर हामी एकदमै प्रफुल्ल पनि छौँ होइन तपाईँहरूको यो माया सधैँभरि पाइरहेको सधैँभरि रहिरहोस् पनि भन्न चाहन्छु भन्दै के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ होइन घाँस दाउरा गर्दै पनि हुनुहुन्छ होला अब व्यापार व्यवसायतिर व्यस्त हुनुहुन्छ भर्खरै पसल खुल्दै हुनुहुन्छ होइन कोही ग्राहकहरू आउनुहुन्छ कि भन्ने आशामा पसल खोलेर बस्नु भएको छ। पक्कै पनि आजको दिन तपाईँहरूको एकदमै राम्रो होस् होइन एकदमै शुभ होस् तपाईँहरूको व्यापारमा एकदमै उज्जवल होस् मेरो शुभकामना पनि छ तपाईँहरूलाई भन्दै हामी हरेक दिन छुट्टा छुट्टै विषयवस्तुमा आइरहेका हुन्छौँ होइन तपाईँहरूलाई थाहा नै छ हरेक दिन 10 बजेबाट 11 बजेको समयमा तपाईँहरू माझ रहनेछौँ हामी। आज भने शनिबार बसाइरहेको छ आज भने तपाईँहरूले मिठा मिठा गीत गाउनु पर्ने हुन्छ हामीसँग आएर होइन पुराना पुराना अथवा नयाँ जस्तो गीत जान्नुहुन्छ त्यस्तै गीत गाउन पनि सक्नुहुन्छ होइन तपाईँहरूले मिठा मिठा गीत गाउनुहोला हामी तपाईँहरूको गीत सुन्न एकदमै आतुर पनि छौँ होइन हामीले पाउँछौ भन्ने आशा पनि लाग्दछ। तपाईँहरू देश तथा विदेश जुनसुकै ठाउँमा भएर पनि हामीलाई सजिलै सुनिराख्नु भएको छ सुन्न पनि सक्नुहुन्छ हामीलाई होइन हाम्रो कार्यक्रमको वेबसाइट www.hajurkoradio.org.np तथा हाम्रो पात्रो नेपाली पात्रो फेसबुक लाइभ र तामाको सीएफएम 95 मेगाहर्जबाट पनि हामीलाई देशभरि सजिलैसँग सुनिराख्नु भएको छ भन्ने आशा गर्दै आशा पनि गर्न चाहन्छौ होइन अब हामीलाई फेसबुक लाइभतिर पनि धेरै साथीहरूले कमेन्ट गर्नुहुन्छ आशा छ उहाँहरूले फेसबुकलाई सेयर गरेर आफ्नो आफन्तसम्म पनि पुर्याएर हाम्रो कार्यक्रमलाई परिचित बनाउनुहुन्छ भन्ने आशा पनि राख्दै हाम्रो कार्यक्रम लोकको शैलीलाई प्रायोजन गर्नुहुने सूर्यज्योति लाइफ इन्सुरेन्स तपाईँहरू पनि जीवन बीमा गरेर होइन ढुक्क हुन चाहनुहुन्छ भने पक्कै पनि सम्झिनुहोला सूर्यज्योति लाइफ इन्सुरेन्सलाई। अहिलेको सिचुएसनमा होइन जीवन बीमा एकदमै इम्पोर्टेन्ट छ तपाईँहरू सबैलाई थाहा नै छ होइन तपाईँहरू धेरै बुझ्ने अनि जान्ने ज्ञानी हुनुहुन्छ पढे लेख्नु भएको छ होइन सबै कुरामा आजभोलि चाहिँ सबै मान्छेहरू सबै कुरामा सन्तुष्टि हुन्छ नि त सबै कुरामा सक्षम पनि हुन थालिसक्नु भएको छ। त्यसैले पनि हामीलाई हाम्रो जीवनमा जीवन बीमा चाहिँ एकदमै महत्वपूर्ण रहेको हुन्छ सो तपाईँहरू हाम्रो सूर्यज्योति लाइफ इन्सुरेन्समा गएर जीवन बीमा गरेर ढक्क भएर जिन्दगी बिताउन सक्नुहुन्छ आफ्ना आफन्तीहरूलाई पनि सुनाउन सक्नुहुन्छ होइन सम्झाइ बुझाइ गर्न सक्नुहुन्छ। पक्कै पनि हामी कार्यक्रम लोकको शैलीको बसाईमा छौँ आज भने गीत गाउनु पर्ने हुन्छ तपाईँहरू भने आउँदै गर्नुहोला तपाईँहरूको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला गरिसकेका छौँ 0848 40 00 26 तपाईँहरूको लागि खुल्ला रहेको छ तपाईँहरू भने फटाफट आउँदै गर्नुहोला पनि भन्न चाहन्छु भन्दै यति बेला भने कार्यक्रमको सुरुवातमै रहेर यो मिठो गीत तपाईँहरूको लागि राख्छौँ तपाईँहरू भने पक्कै पनि होइन फोन डायल गरेर हामीसँग पक्कै पनि आउन सक्नुहुन्छ होइन तपाईँहरूको एकदमै प्रतीक्षामा छौँ आज भने निकै नै मिठा मिठा गीतहरू सुन्न पाउँछौ तपाईँहरूले एकदमै मिठा मिठा गीतहरू गाउनुहुन्छ होइन हामीले मजाले सुनेर एकदम मनोरञ्जन लिन्छौँ हाम्रो रेडियो सुनेर बस्ने श्रोताहरूले पनि एकदमै मनोरञ्जन लिनुहुन्छ तपाईँहरू भने आउँदै गर्नुहोला यति बेला भने हामीले निकै नै मिठो गीत सुन्छौँ कार्यक्रमको सुरुवातमै रहेर तपाईँहरू पनि फोन डायल गर्दै गर्नुहोला यति बेला भने यो मिठो गीत तपाईँहरूको लागि

डाली नुग्यो चरीले झिकेर टाढाको बाटो मधाउँदै आएको मायालाई देखेर होइन पक्कै पनि एकदमै टाढा टाढाबाट पनि डाइराख्नु भयो होला होइन तपाईँहरू पनि मायाको गाउँतिर मायाको ठाउँतिर होइन मायालाई भेटघाट गर्नको लागि पक्कै पनि थाहाउनु भएको छ तपाईँहरू पनि होइन यस्तै हो माया प्रेममा कहिले गइन्छ कहिले बोलाइन्छ होइन ठिक छ कहिले काहीँ रमाइलो पनि हुनुपर्छ रमाइलो पनि गर्नुपर्छ होइन अब भने मलाई यति मिठो स्वर सुनेर तपाईँहरू पनि पक्कै पनि फोन गरेर आउनुहुन्छ भन्ने आशा छ मलाई हामीलाई फेसबुक लाइभतिर पनि एकदमै मिठा मिठा कमेन्टहरू आइरहेका छन् कमेन्टको वर्षा भइरहेको छ त्यो कमेन्ट चाहिँ मैले कार्यक्रमको अन्तिम अन्तिमतिर अवश्य नै पढ्ने नै छु पक्कै पनि आज भने तपाईँहरूले गीत गाउनु पर्ने हुन्छ होइन मैले चाहिँ मजाले सुन्छु तपाईँहरूले गीत मैले अवश्य नै सुन्ने नै यसो होइन छिटो छिटो आउनु होला हामीसँग 10 बजीबाट 11 बजीसम्म एकदमै रमाइलो गर्नेछौँ तपाईँहरू माझमा होइन यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार हेलो हजुर नमस्कार कोही साथी हुनुहुन्छ भन्दै थिएँ उहाँ भने गइसक्नु भएको छ अब पालो तपाईँको कति पनि ढिला नगरिकन आउनुहोला होइन हामी तपाईँको एकदमै प्रतीक्षामा छौँ तपाईँहरू पक्कै पनि आउँदै गर्नुहोला 0848 40 00 26 रहेको छ हाम्रो स्टुडियोको नम्बर तपाईँहरू आएर मिठो कुराकानी गर्न सक्नुहुन्छ यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार कोही साथी हुनुहुन्थ्यो उहाँसँग पनि कुराकानी गर्न सकेनौ ठिक छ अब पक्कै पनि तपाईँहरू आउनु होला होइन तपाईँहरू सम्पूर्णको प्रतीक्षामा छु म तपाईँहरूसँग मिठा मिठा कुरा गर्न तपाईँको मिठो गीत सुन्नको लागि म एकदमै आतुर पनि छु के गर्नु होइन कहिले फोन लाग्छ कहिले लाग्दैन होइन कसै कसैले कमेन्ट गर्नुहुन्छ फोनै लाग्दैन दिदी के गर्नु भन्नुहुन्छ अब मैले पनि के गर्नु है सबैको पक्कै पनि कोही बेला लाग्दैन कोही बेला लाग्छ होइन यस्तै नै हो कहिले लाग्छ त कहिले लाग्दैन तपाईँहरू केही पनि चिन्ता नमार्नु होला होइन अवश्य पनि एक दिन लागेन भने केही हुँदैन अर्को दिन अवश्य पनि लाग्छ यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्ते नमस्कार कहाँदेखि कसको नमस्कार के छ हाम्रो एरिनाजीको हाल खबर मेरो पनि एकदमै ठिकै छ खाना खानुभयो त मैले पनि खाइसकेँ के गर्दै हुनुहुन्छ हाम्रो एरिनाजीले कार्यक्रम सुन्दै बसिराख्नु भएको छ है पक्कै पनि अरू के छ हाम्रो एलनाजीको नयाँ हाल खबर केही पनि छैन है ठिक छ एलनाजी आउनुभयो खुसी लाग्यो केही सल्लाह सुझाव छ भने दिन सक्नुहुन्छ है भएछ भने पक्कै पनि भन्नुहुन्छ होइन अनि के गरेर बित्छ आजको दिन हाम्रो एलनाजीको स्कुल कतिमा पढ्नुहुन्छ कि पढाउनुहुन्छ एटमा भन्नुभयो राम्रोसँग पढ्नु होला है त ठिक छ एलनाजी आज बिदा भनेर तपाईँ चाहिँ कार्यक्रममा आउनुभयो हो पक्कै पनि हाम्रो एलनाजी धेरै माया लाग्थ्यो है आज भने मिठो गीत सुनाएर गीत गाएर सुनाउनुहुन्छ होइन त पक्कै पनि हाम्रो तपाईँको थोरै गीत पनि हामीले मिठो मानेर सुन्छौँ है त गाउनुहोस्

0: हंसी दिए कि नहीं?
1: झप्पे आए बहुदै जनै लाए रे।
0: हजुर
1: के छ कोही जनै लाउने ले आँखा मारे छन् कि मारे छैन हाम्रो एलिनाजीलाई? मारेको छैनन् है? के छ खोज्ने विचारमा हुनुहुन्छ कि क्या हो? खोज्ने विचारमा हुनुहुन्छ भने हाम्रो मदनजीले म खाली छु है भन्दै हुनुहुन्छ।
0: अब भएछ भने भोलि पर्सि
1: भनौँला। भएछ भने भोलि पर्सि भनौँला है। पक्कै पनि निकै नै मिठो अनि रमाइलो कुराकानी गर्न पाइयो होइन। यतिकै जिस्काएको मात्र हेलेन आज कहिले काहीँ रमाइलो पनि गर्नु पर्छ होइन त? पक्कै पनि निकै नै मिठो कुराकानी गर्न पायो हेलेन आज। आउनु भयो खुसी लाग्यो। आगामी बसाइमा पनि आउँदै गर्नु होला आजको लागि भने छुटौँ है त। होइन आज आउनु भएको थियो होइन, म फेरि अलिकति ठट्टालु पाए पारा कि होइन। एकदमै जिस्क्याउन चाहिँ खपिस छु। तपाईँहरू पनि आउनु होला होइन, तपाईँहरूसँग पनि मिठा मिठा कुराकानी अवश्य नै गर्ने नै छौँ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 0484040026। 0484040026 तपाईँहरूको लागि खुल्ला छ होइन। तपाईँहरू पक्कै पनि आउन सक्नुहुन्छ। तपाईँहरूको हामी एकदमै प्रतीक्षामा छौँ। आएर मिठा मिठा कुराकानी अनि मिठो गीत सुन्न हामीले अवश्य नै पाउने नै छौँ होइन। तपाईँहरू भने आउँदै गर्नुहोला। यति बेला भने कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, हाम्रो विक्रमजी हुनुहुन्छ हो? मनोजी के छ हाम्रो मनोजीको आवाज मिठो?
2: हजुर ठिकै छ, राम्रो छ, रमाइलो छ। हजुरहरूको प्रस्तुति सुन्दैछु। सरको घाम छ, यस्तै नै छ।
1: सरको घाम लागिसकेको छ?
2: एकदमै एकदमै धेरै धेरै छ।
1: सरको घाम लागिरहेछ है, मजाले घाम तापेर बस्नु भएको छ क्या हो?
2: हजुर अब साह्रै जाडो छ, त्यही भएर घाम तापेर बसिरहेको छु।
1: साह्रै जाडो छ है?
2: हजुर हजुर
1: ठिक छ, न्यानो भएर चाहिँ आनन्दले बस्नु होला है त। अनि अरू के छ हाम्रो मनोजीको हाल खबर?
2: हजुर मन लगाए झाकाजुर एकदमै ठिकठाक छ। गर्ने
1: ठिक छ। आजको शनिबार बसाई के गरेर जान्छ त खै?
2: अब आजको शनिबार चाहिँ विशेष खासै त्यस्तो अब घुम्न जाने प्लान त छैन, रेडियो प्रोग्राम सुनेरै जान्छ कि जस्तो नि लाग्छ अहिले।
1: रेडियो कार्यक्रम सुनेर जान्छ। आज त झन् विशेष दोहोरी हुन्छ कालीओलालीमा होइन त? पक्कै पनि एकदम आनन्दले सुन्नु होला। कतै घुम्न जानु लाग्नु भयो भने अवश्य मलाई पनि भनेर जानु होला है त, सँगै जानुपर्छ। ठिक छ, अरू के छ हाम्रो मनोजीको नयाँ हाल खबर?
2: एकदमै नयाँ नौलो एकदमै ठिकै छ। अब छ स्थान गर्न सकेका छैन, चर्को चर्को घाम छ, शीतल ताप्दै हजुरको यो मिठो भाइ सुन्दै यस्तै नै छ भन्छ है।
1: धेरै नमुख्याउनुहोस् मनोजी, म फेरि फुरुक्क भएर कार्यक्रमै चलाउन छोडेर हिँडौला। पक्कै पनि यति मिठो स्वरमा हामीले सधैँ कुराकानी मात्रै गर्न पाइन्थ्यो, आज भने मिठो गीत पनि सुन्न पाउँछु होइन त? पक्कै पनि कोसिस गर्नुहुन्छ हाम्रो मनोजीले, कोसिस मात्र होइन निकै नै मिठो गीत सुनाउनुहुन्छ हामीलाई होइन त?
2: मिठो त खासै अब खासै गर्मीको बेला मिठो हुँदैन, सिधै हुन्छ भन्छन् कारे है।
1: मनोजीको नामसँग जोडिएका हरेक कुरा मिठो हुन्छ अरे के। ठिक छ मनोजी, अब गीत गाउनु सुनाऊ।
2: हुन्छ

0: हलगरना मैले झै तिमीले दिलवासे था अनौठो कि तिमीले भेकाली मायाको किनो निरामसी कि मेरालाई भेकाली मायाको किनो निरामसी कि मेरालाई
1: ले काली परेन मामी ताल पाली पर्यो ठिक छ मनोजी होइन निकै नै मिठो गीत सुन्न पाइयो निकै नै मिठो कुराकानी पनि गर्न पाइयो आगामी दिनमा पनि आउँदै गर्नु होला आजको लागि पनि छुट्टी है त नमस्कार मनोजी आउनु भएको थियो उहाँले पनि निकै नै मिठो गीत गाएर गइसक्नु भएको छ अब पनि पालो तपाईँको कति पनि ढिला नगरिकन आउनुहोला हामी हरेक दिन 10 बजेबाट 11 बजेको समयमा तपाईँहरूमा आज रहँदै आइरहेका छौँ तपाईँलाई मिठा मिठा गीतहरूबाट मनोरञ्जन दिन्छौँ त मिठा मिठा कुराकानी अनि हाम्रा श्रोताहरूले पनि निकै नै मिठा मिठा प्रतिभाहरू लिएर आउनुहुन्छ पक्कै पनि होइन त तपाईँहरू पनि आउँदै गर्नुहोला हाम्रो स्टुडियोको नम्बर तपाईँहरूको लागि एकदमै खुल्ला रहेको छ यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार
2: नमस्कार
1: नमस्कार के छ हाम्रो निर्मलाजीको हाल खबर दिपाजीको र निर्मलाजीको त ठ्याक्कै उस्तै पो रहेछ त भोइस त के छ हाम्रो दिपाजीको हाल खबर मेरो पनि एकदमै ठिकै छ दिपाजी खाना खानुभयो त मेरो पनि भएको छैन कार्यक्रम सकाएर सँगै खानुपर्छ है त पक्कै पनि अनि हाम्रो दिपाजीसँग मेरो पहिलोचोटि कुराकानी हो मेरो तर्फबाट अनि रेडियोको तर्फबाट तपाईँलाई धेरै धेरै स्वागत छ है त अनि अरू के छ हाम्रो दिपाजीको नयाँ हाल खबर घाम लागिरहेको छ घाम थापेर बसिराख्नु भएको छ है अनि कार्यक्रम कतिको सुन्नुहुन्छ हाम्रो दिपाजीले धेरै सुनिराख्नुहुन्छ फोन चाहिँ लाग्दैन हो बल्ल बल्ल लाग्यो होइन त ठिक छ बल्ल बल्ल लागे पनि मिठो कुराकानी गर्न पाइहाल्छ होइन सुरुवातमै होइन त ठिक छ दिपाजी कार्यक्रममा आउनुभयो होइन आज भने एकदमै मिठा मिठा गीत गाउनु पर्ने हुन्छ कुन गीत गाउनुहुन्छ सुरु गर्नुहोस् खासै आउँदैन जति जान्नुहुन्छ त्यति गाइदिनुहोस् न त

कोही हाम्रो दिपाजी हुनुहुन्थ्यो, उहाँको बोल्दा बोल्दै ठिक छ आउँदैन दिदी भन्दै हुनुहुन्थ्यो। अब ठिकै छ, सकेसम्म चाहिँ तपाईँहरू गाउने दिनमा चाहिँ गाउन नै आउनु होला पनि भन्न चाहन्छु होइन। अन्य साथीहरू एकदमै पर्खाइमा हुनुहुन्छ, मिठो कुराकानी गर्न त पाइन्छ अवश्य नै, तर सकेसम्म चाहिँ कार्यक्रमको नियमहरू पनि हुन्छ होइन, सोही नियमलाई पनि विचार गरेर आउनु होला भन्दै यति बेला भने एउटा निकै नै मिठो गीत अनि छोटो ब्रेक पछि ब्रेक राख्नेछौ। सोही ब्रेक पछि तपाईँहरूमा आज फेरि आउने नै छौ। त्यतिन्जेलसम्म तपाईँहरूले कार्यक्रम लोककोसेली सुन्दै गर्नुहोला, फोन डायल गर्दै गर्नुहोला।

0: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-3378-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: मंगलसूत्र झुमका र पाउजु कहाँ बनाएर ल्याउनु?

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069780, 9829044342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0845-41143, 9863-023-422।
3: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-9925-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा, सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
7: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0485410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: छोटो ब्रेक अनि निकै नै मिठो गीत पछि पूर्ण तपाईँहरूमा आज उपस्थित भइसकेका छौँ। हामी कार्यक्रम लोकको शैलीको बसाइमा छौँ। पक्कै पनि तपाईँहरूलाई थाहा नै छ होइन, आज भने तपाईँहरूले आएर मिठा मिठा गीत गाउनु पर्ने हुन्छ, पक्कै पनि आउनुहुन्छ भन्ने आशा छ। यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँसँग भन्ने कुराकानी गर्न सकेनौ। तपाईँहरू पनि आउँदै गर्नुहोला होइन, तपाईँहरूको लागि एकदमै खुल्ला छ। हामी 10 बजीबाट 11 बजीसम्मको बसाइमा रहेर तपाईँहरूसँग निकै नै मिठा कुराकानी अनि तपाईँहरूको गीतहरू पनि सुन्ने गर्दै आएका छौँ होइन। आज भने गीत गाउने बसाइरहेको छ। यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार, कसका नमस्कार, कहाँदेखि? के छ हाम्रो रमिला आजको हाल खबर? मेरो पनि एकदमै ठिकै छ नि रमिला आजी। खाना खानुभयो? मेरो भनिभएको छैन नि, हाम्रो रमिला आजीले मलाई छोडेर खानुभयो हो। किन खाइदिनु भयो त नि मलाई छोडेर? पर्खेर सँगै खानु हुन्थ्यो नि रमिला आजी। पर्खेर आउनुहुन्न रहेछ है, ठिक छ नि रमिला आजी, समयले साथ दियो भने त म अवश्य नै हाम्रो रमिला आजीसँग भेटघाट गर्ने मन मलाई पनि छैन होला त। बोली जस्तो बोली त्यस्तै मन छ नि मेरो रमिला आजी। अरूको जस्तो दुईटा कुरा मलाई आउँदैन। कोही कोही जस्तो होइन नि त हामी, सबै जस्तो होइन नि त हामी, अलिक फरक सोचको मान्छे होइन। सानो सोच भएको मान्छेसँग कुरै मिल्दैन होइन। के छ नि हाम्रो रमिला आजीको अरू हाल खबर? ठिक छ रमिला आजी, आज भने निकै नै मिठो गीत सुन्न पाउँछौँ तपाईँको मुखबाट होइन त।
1: हस्
0: रमिला आजी गाउनुहोस्।

0: एटी नै भन्छु
1: दिदी। कहीँ पुगेकी छैन नि रमिला आजी, म त पक्कै पनि रमिला आजी अब फेरि सुन्न नपाउने पो हो कि होइन, तपाईँलाई यतिकै जिस्काइदिएको रमिला आजी के के भन्न लाउनु भएको थियो सुनौ न। म गएँ भने अरू झन् राम्रो आउनुहुन्छ होला त
0: होइन
1: म भन्दा अगाडिको नि त राम्रो हुनुहुन्छ नि त सबै।
0: त्यो त हो कि अब तपाईँलाई के भनौँ दिदी, अनि
1: ठिक छ, हामी गोप्य रूपमा कुराकानी गर्नुपर्छ है यो बारेमा। ठिक छ रमिला, आज निकै नै मिठो अनि रमाइलो कुराकानी गर्न पायो, निकै नै मिठो गीत पनि सुन्न पायो। आगामी बसाइमा पनि कुराकानी गर्दै गर्नु होला, अहिलेको लागि पनि छुट्टिन्छौँ है त। रमिला आजी आउनु भएको थियो, अब भने हामीसँग समय खासै छैन होइन, तपाईँहरू छिटो छिटो गरेर आउनु होला, यस्तै यस्तै रमाइला अनि मिठा कुराकानी गर्न तपाईँहरूसँग हामी जुटिरहेका छौँ होइन। हरेक दिन 10 बजीबाट 11 बजीसम्मको बसाइमा तपाईँहरूकोमा आज रहँदै आइरहेका पनि छौँ। यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, कहाँदेखि कसको नमस्कार? सिन्धुलीबाट को भन्नुभयो? के छ हाम्रो लालमायाजीको हाल खबर? मेरो पनि एकदमै ठिकै छ नि लालमायाजी, के गर्दै हुनुहुन्छ? बसिराख्नु भएको छ है। अनि खाना खानु भयो त? खाना खानु भएको छैन है? मैले पनि खाएको छैन, अब प्रोग्राम सकेर सँगै खानुपर्छ है त। म त्यता आउँ कि तपाईँ यता आउनुहुन्छ? म नै आएर तपाईँसँग मिठो खाना खान पाउँछु है। ठिक छ, पक्कै पनि म आउने नै छु, समयले साथ दिएसम्म है त। अनि अरू के छ नयाँ हालेको भयो हाम्रो लालमायाजी? मेरो पानी एकदमै ठिकै छ, के भन्नु है, चलिरहेछ। ठिक छ, निकै नै मिठो कुराकानी गर्न पायो होइन हाम्रो लालमायाजीसँग। आज भने गीत गाउनु पर्ने हुन्छ, कुन गीत गाउनुहुन्छ, सुरु गर्नुहोस्।

0: tukuri laure kanvaruma manchi jo mayale pahile number ma
1: bhanu janchi dinu hajur मन जित्यो मायाले पहिले नम्बरमा है कसैले मन जितेको छ कि छैन हाम्रो लाल मायाजी
0: होइन त्यस्तो त छैन
1: छैन है तयारीमा त हुनुहुन्न तयारीमा त हुनुहुन्न ठिक छ लाल मायाजी राम्रोसँग बस्नु होला होइन आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला निकै नै मिठो कुराकानी गर्न पाइयो होइन मिठो गीत पनि सुन्न पाइयो तपाईँलाई धेरै धेरै धन्यवाद आगामी दिनमा पनि आउँदै गर्नुहोला आजको लागि भने छुट्छौँ है त लाल मायाजी आउनु भएको थियो उहाँसँग पनि निकै मिठो कुराकानी गर्न पाइयो होइन अब भने पालो तपाईँको तपाईँहरू

आउँदै गर्नुहोला। हामी कार्यक्रम लोकको सेलीको बसाईमा छौ, पक्कै पनि तपाईँहरूलाई थाहा नै छ होइन, हामी हरेक दिन 10 बजेबाट 11 बजेसम्मको बसाईमा तपाईँहरूमा जाइरहेका छौ। यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हजुर नमस्कार। कोही साथी हुनुहुन्थ्यो, हामी उहाँसँग भने कुराकानी गर्न सकेनौ। अब भने पालो तपाईँको होइन, तपाईँहरू पनि आउँदै गर्नुहोला। तपाईँहरूको लागि हामी एकदमै तपाईँहरूको पर्खाइमा छौ, पक्कै पनि होइन, पक्कै पनि होइन, तपाईँहरूको प्रतीक्षामा छौँ हामी। तपाईँहरूलाई थाहा नै छ, हामी हरेक दिन 10 बजेबाट 11 बजेसम्मको बसाईमा तपाईँहरूको माझ रहँदै आइरहेका छौँ। यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते नमस्कार, कहाँदेखि कसको नमस्कार? तपाईँको साउन्ड एकदम सानो आएछ नि, के भन्नुभएको छ मैले सुनिरहेकै छैन। पासाङ डोलमा तामाङ भन्नुभयो है, के छ हाम्रो पासाङजी काल खबर? प्रोग्राम सुन्दै घाँस काट्दै हुनुहुन्छ हो। अरू के छ हाम्रो नयाँ हाल खबर? त्यही नै हो। यतापट्टिको पनि एकदमै ठिकठाक छ होइन, तपाईँको साउन्ड मैले एकदमै सानो सुनिरहेको छु होइन, म दोहोरो कुराकानी गर्न खासै सक्छु जस्तो लागेन पासाङजी। आज भने गीत गाउनु पर्ने हुन्छ, कुन गीत गाउनुहुन्छ? सुरु गर्नुहोस्। निकै नै मिठो गीत गाउनु भयो डोलमाझी होइन, सम्झनामा आउँछ नजाएर भनेर निकै नै मिठो गीत सुन्न पाइयो, निकै नै मिठो कुराकानी पनि गर्न पाइयो, खुसी लाग्यो। आगामी बसाईमा पनि आउँदै गर्नु होला, आजको लागि भने छुट्यौँ है त। नमस्कार, पासाङ डोलमा तामाङजी आउनु भएको थियो। अब पनि हामी फोन मार्फत कुराकानी गर्दैनौ, अब पनि हामी कमेन्ट तर्फ जाँदैछौ। बिर्जाहाङ लिम्बुजी हुनुहुन्छ, हेलो हजुर शिवारो नमस्ते है। केही साथीहरूलाई लोकगीत मार्फत सम्झिनु पर्दा विनोद डेकेन्द्र सुमन आसन लिम्बु तारा शङ्कर अभिषेक मगरलाई भन्दै मलाई सबैलाई भन्दै विदा भए भन्नुभएको छ। मिलनजी हुनुहुन्छ, गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेट फ्रम दुहा कतार भन्नुभएको छ। अमिनाजी हुनुहुन्छ, गुड मर्निङ नाना विथ मे एमिना सुनवार फ्रम दोलखा, आज जन्मदिन मनाउँदै हुनुहुन्छ मेरी मुटु निरुतालाई, जन्मदिनको लाखौं लाख शुभकामना भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ उहाँलाई, हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ। अपकमिङ सन डेडिकेटेड टु स्पेसल्ली मनिषा, सावित्रा, सुशीला, राजगले, विवश, एलिसा, संगीता, कविता, हरपल, मिलन, नवराज, तिलक, घायल, अभिमान, सुनवार, धनु, कुमार र किरात भनेर सम्पूर्णको नाम लिनुभएको छ। तपाईँहरू सम्पूर्णलाई धेरै माया। कल्पनाजी हुनुहुन्छ भोजपुर घर हाल काठमाडौँबाट, गुड मर्निङ नमस्ते नाना, दिपाली शर्मिला राई, बाबा विनोद साम्पाङ, मामु अञ्जन यात्री, प्यारिस साम्पाङ, रञ्जित राई, सोना विवश, रमला, अरू मलाई चिन्नु नचिने सबैलाई भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। शर्मिला सोनिङजी हुनुहुन्छ, मिच्यो भन्नुभएको छ, गोली आपाकी छोरी, गुड मर्निङ नमस्ते नमस्कार दिदी भन्नुभएको छ, नमस्कार छ। सत्यकलाजी हुनुहुन्छ, मिच्यो अल माई फ्रेन्ड्स भन्नुभएको छ, धेरै माया तपाईँले पनि। सृजनाजी हुनुहुन्छ, हेलो नमस्ते हजुर सिस भन्नुभएको छ, नमस्कार। अर्जुनजी हुनुहुन्छ, गुड मर्निङ हजुर, म यता शङ्खुवा सभा धर्मावा देवी दुई तामापोकबाट अर्जुन याकका सम्झना आएछ साथीहरू भन्नुभन्दा, मिडिया प्रेमी अनिसा रोज, हर्प रोशनी, रज खाली मगर, राजवियोगी, एड्रिन जिमी, ललित जिमी भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। चन्द्रजी हुनुहुन्छ, गुड मर्निङ नमस्ते नाना, म खोटाङबाट सुन्दैछु भन्नुभएको छ, विशेष धन्यवाद छ। सपनाजी हुनुहुन्छ, हजुर नमस्ते नमस्कार, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ भन्नुभएको छ, निशा मिस नमस्ते भन्नुभएको छ, नमस्कार छ तपाईँ सम्पूर्णलाई। विनोदजी हुनुहुन्छ, हेलो हजुर नमस्कार, गुड मर्निङ, म पनि सुन्दैछु सालबाट, विनोद बरुवाल हाल केटिएमबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ।

आमाको आमा छोरा भन्नुभएको छ। हेलो दिदी, गुड मर्निङ, नमस्ते। मेरो घर सिन्धुली फिकाल हाल चाहिँ पोखराबाट सुन्दैछु है दिदी। फिन्टापल मेरो गाउँमा भएको मम्मीलाई धेरै, फर्स्ट अफ अल मेरो गाउँमा भएको मम्मीलाई धेरै सम्झना, र उदयपुरमा हुने मेरो प्यारे सिस्टर र मिलालाई मिस यु भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। प्रदीपजी हुनुहुन्छ, हेलो नमस्ते हजुर, के छ खबर, सुन्दैछ सिन्धुलीबाट भन्नुभएको छ। हाम्रो एकदमै ठिक छ, तपाईँको के छ। राजकुमारजी हुनुहुन्छ, नमस्ते अनि नमस्कार दिदी, हजुर खाना लिनुभयो त भन्नुभएको छ। खाना भने हामीले खाएको छैनौ, तपाईँले खानुभयो त, म भयो नि यता सुनकोशी छबाट है हालसाल दुबईदेखि सुन्दैछु है आफ्नो लाइफ मार्फत भन्नुभएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। विष्णुजी हुनुहुन्छ, इन्दिराजी हुनुहुन्छ, हाम्रो निशाजी हुनुहुन्छ। इन्दिराजीले नमस्ते दिदी, म पनि सुन्दैछु सिन्धुली ग्वालटारबाट। इन्दिरा भुजेल मिस गर्नुपर्दा, बाबु जेनिस, हस्बेन्ड शिशिर, भाइ सलिन, मिलन, दादा कमल, भाउजू, मम्मी एन्ड नि बाबा सबैलाई भन्नुभएको छ। राम कुमारजी हुनुहुन्छ, हेलो सिस्टर, गुड मर्निङ, सेवारो, म तेह्रथुङ घर भइहाल के सेवाबाट सुन्दैछु। है बिरामी हुनुहुन्छ प्यारे साथी, फुच्ची संस्कृति लामा गेटवेल सङ, अपकमिङ सङ डेडिकेट, मिडिया प्रेमी अनिसा हर्पर, रोशनी रमिला, एलिना रोसा, कुमारी युञ्जन गुरास, सुसरा सफल, आयुष, राजेश कुलाङ लगायत सम्पूर्णलाई भन्नुभएको छ। रोसाजी हुनुहुन्छ, मिस यु प्यारो मान्छे सन्ध्या भन्नुभएको छ। दाम्बर हुनुहुन्छ, हेलो दिदी नमस्ते, म मन्थली कचोरबाट। दाम्बर खाना भयो नि दिदी, शोभा थापा, रोली राई, सुमित याता, सुनवार किरात, सम्झना निरोज कार्की, सन्तोष तिम्रो दिलको राजा सबैलाई भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। पासाङजी हुनुहुन्छ, हेलो प्यारे दिदी नमस्ते भन्नुभएको छ, नमस्कार। अविनाशजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, नमस्कार, सुन्दैछु सिन्धुली गुवालटारबाट, अविनाश आयो भन्नुभएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद। मनको साथ जीवन कार्की हजुर, शुभ बिहानी पोखरेली, नमस्कार, सन्चै हुनुहुन्छ हजुर, सुनिरहेको छु कार्यक्रम लोकको शैली, कार्यक्रम एकदम राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्णलाई सम्झेको छु, नेपाली गीत संगीतको जय होस्, तपाईँले भलो चाहने मान्छे भन्नुभएको छ, विशेष धन्यवाद छ। रामजी घिमिरे हुनुहुन्छ, नमस्कार, हाजिर जनाउँदै मिठो सम्झना सबैमा भन्नुभएको छ। तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद, हामीलाई माया गरेर होइन हाम्रो कार्यक्रमलाई माया गरेर यति धेरै मिठा मिठा कमेन्टहरू पस्किनु भएको छ, तपाईँहरू विशेषलाई धन्यवाद भन्दै अब भने कार्यक्रम को अन्तिमतिर छौँ होइन, अब भने हामी छुट्नुपर्ने हुन्छ, समयले नेटो काटिसकेको छ। कार्यक्रम लोककुशीलाई प्रायोजन गर्ने श्रीज्योति लाइफ इन्सुरेन्स होइन, यदि तपाईँहरू पनि जीवन बिमा गरेर ढुक्क हुन चाहनुहुन्छ भने श्रीज्योति लाइफ इन्सुरेन्सलाई सम्झिनुहोला पनि भन्न चाहन्छु, उहाँ गएर जीवन बिमा गरेर आनन्दले जिन्दगी कटाउनुहोला पनि भन्न चाहन्छु भन्दै यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ होइन, जसको फोन ट्राई गर्नुभयो तर लागेन, तपाईँहरू पनि हिम्मत नहार्नुहोला, भोलि अवश्य नै लाग्नेछ, तपाईँहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आज कार्यक्रममा सहभागिता जनाउने साथीहरू एलिना, मनोज, दिपा, रमिला, लालमाया, पासाङ, डोल्मा तामाङ, तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दै मलाई तिनजेलसम्म टेक्निसियन बसेर साथ दिने प्यारो साथी मदनजीलाई विशेष धन्यवाद व्यक्त गर्दै एउटा निकै नै मिठो गीत छोड्दै अब भने म पनि विदा हुन पर्ने हुन्छ भन्दै निकै नै मिठो गीत तपाईँहरूकोमा आज राख्दै कार्यक्रम लोकको शैलीको बसाईबाट म निशा भण्डारी पनि विदा हुन चाहन्छु। शुभ दिन, नमस्कार।

0: हजुरको रेडियो
1: नमस्कार। बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर तपाईँले इन्टरनेट अनलाइन हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। अब खबरहरू विस्तारमा। आगामी आर्थिक वर्ष 2083-84 बजेट भाषण सिंहदरबार स्थित निर्माणधीन तथा नयाँ अत्याधुनिक संघीय संसद भवनबाट गर्ने गरी सरकारले अन्तिम तयारी तीव्र पारेको छ। बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोड़ौं भाड़ा तिरेर चल्दै आएको संसद बैठक अब आफ्नै स्थायी र प्राविधिक युक्त भवन फर्कने भएको छ। गत वर्ष भदौ 23 र 24 गतेको आन्दोलनको क्रममा बानेश्वर स्थित संसद भवन जलाएको थियो। मुख्य सभाहाल गजुर ढाँचाको विशाल फलामी गुम्जब तथा संसद सीटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नेपाली संसदीय इतिहासमा एउटा ठूलो संक्रमणकालीन यात्रा अब टुंगिने बिन्दुमा पुगेको छ। यो संरचना नेपालकै सबैभन्दा सुरक्षित भूकम्प प्रतिरोधी र अत्याधुनिक प्रविधिले युक्त संरचना हो। बजेट भाषणको चटारोलाई मध्यनजर गर्दै 24 घण्टा शिफ्टमा कामदारहरू परिचालन गरिएका छन्। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल शुरू गरी यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समितिलाई जानकारी गराउन सरकारले निर्देशन दिएको छ। समिति सभापति हरि ढकालले हस्ताक्षर गर्नुभएको यात्रामा होल्डिङ सेन्टरमा रहेका दीर्घ रोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको उल्लेखमा रहेको छ। निर्देशन होल्डिङ सेन्टरमा बसेको विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरूलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी व्यापक पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्थाले मिलाई समितिलाई जानकारी गराउन भनिएको छ। विपद सम्बन्धी जोखिम न्यूनीकरणका पूर्व तयारी गर्न तीनै तहका सरकारलाई समितिले निर्देशन दिएको छ। विपदका बेला जोखिममा खटिने कर्मचारी र सुरक्षाकर्मीको बीमा गर्न पनि समितिले सरकार भएका सरकारी निकायलाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाड़ीमा अबदेखि यात्रुको लगेज वा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्राको सामान हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित यो प्रणाली लागू गर्न लागि हो। यसबारे हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघ बीच औपचारिक सम्झौता भएको थियो। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाउने व्यवस्था गरिनेछ। यसले यात्रुको सामान सुरक्षित राख्न र महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ़दो लगेज चोरी झोला हराउने तथा गैर कानूनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय यातायात व्यवसायिक महासंघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागेको जानकारी दिनुभयो। यातायात व्यवसायिक अनुसार चाडपर्व भीड़भाड़ तथा रात्रिकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो र धेरै आउने भएकाले कतिपय अवस्था चोरी र तथा अवैध वस्तु ओसार पसार सार्वजनिक सवारीको दुरूपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए। नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ। यस प्रणाली अन्तर्गत बस काउन्टरबाट यात्रुको लगेज कोड वा नम्बर सहितको ट्याग लगाइनेछ। त्यही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ। गन्तव्यमा पुगेर ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिने व्यवस्था मिलाइने तयारी गरिएको छ। पाँचथरको उत्तरी याङबरक गाउँपालिका दुईमा बाढ़ीले क्षति पुर्याएको छ। बाढ़ीका कारण त्यहाँ सड़क पुल र केही खेतीयोग्य जमीन तथा घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। क्षतिको एकिन विवरण संकलनका लागि प्रहरी टोली प्रभावित क्षेत्रतर्फ गइरहेको छ र केही समयमा क्षतिको पूर्ण विवरण आउने पाँचथर प्रहरीले जनाएको छ। बैतडीमा प्रहरीले अश्लील तस्विर सार्वजनिक गरेको आरोपमा दुईजना र बैंकिङ कसुर मुद्दामा एकजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पञ्चेश्वर गाउँपालिकाकी एक महिलाको अश्लील तस्विर र भिडियो सार्वजनिक गरेको आरोपमा एक महिला र एक पुरूष पक्राउ परेका छन्। पक्राउ पर्नेमा पञ्चेश्वर पाँच गिरी डाँडा दाजी 22 वर्षीय सुनिल चन्द र एकजना महिला पक्राउ गरी अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सूरज सिंहले जानकारी दिनुभएको छ। पञ्चेश्वरकै एक महिलाले आफ्नो अश्लील तस्विर र भिडियो यी दुईजनाले एक आपसमा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी चरित्र हत्या गरेको भन्दै इलाका प्रहरी बेलौलीमा निवेदन दिएपछि ती महिला र युवकलाई नियन्त्रणमा लिए अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। इलाका प्रहरी कार्यालय बेलौलीबाट प्रहरी नायब उपरीक्षक दिपेन्द्र चन्दको काठमाडौँमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिए अनुसन्धान गरिरहेको प्रवक्ता सिंहले जानकारी दिनुभएको छ। त्यस्तै गरी पुरचौड़ी नगरपालिका पाँच कुवाकोट बस्ने 37 वर्षीय सुमति कुमार कुंवरलाई बैंकिङ कसुरमा प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनको 2079 साल फागुन 26 गरेको फैसला अनुसार कुंवर बैंकिङ कसुर मुद्दामा 3 दिन कैद र सजाय र 9,50,000 जरिवाना तोकिएपछि फरार भएको थियो। 3 दिन अघि पाल्पाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय पर्यटक शुक्रबार मृत फेलामा परेका छन्। तिनाउ गाउँपालिका तीन तुफान ड्याम साइट स्थित डेड बक्स नजिकै भारतको उत्तर प्रदेश सिद्धार्थ फेला परेका छन्। तिनाउ गाउँपालिका तीन तुफान ड्याम साइट स्थित डेड बक्स नजिकै भारतको उत्तर प्रदेश सिद्धार्थ नगर नौगढ बस्ने 22 वर्षीय सौरभ र सौबी बेपत्ता भएका थिए। बुधबार 5 जनाको समूहमा आएका उनीहरूमध्ये सौरभी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। उनको शव डुबेको स्थानदेखि 50 मिटर तल्लो भागमा फेला परेको हो। स्थानीय दोभान प्रहरीले चौकी सशस्त्र प्रहरी स्थानीय बासिन्दा लगाएको टोलीले भारतीय पर्यटकको डुबेको स्थान वरपर समेत खोजी कार्य गरेका थिए। डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय बासिन्दाका साथै दोभान प्रहरी चौकीको टोली खोजी कार्यमा जुटे पनि बुधबार मात्र मृत अवस्थामा फेला परेको प्रहरीले उपरीक्षक दिपेन्द्र पञ्जियार थारूले जानकारी दिनुभएको छ। जुम्ला प्रशासन कार्यालय जुम्लाले हुलाक मार्फत सेवाग्राहीको घरमै राहतानी पुर्याउन शुरू गरेको छ। जिल्लाका 8 वटै पालिकामा अहिलेसम्म 149 स्थान राहदानी घरमै सेवाग्राहीको घरमै पुर्याएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखा प्रमुख नरबहादुर भुटाले जानकारी दिनुभयो। प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्लाबीच सेवाग्राहीको राहदानी घरमै पुर्याउनका लागि भएको सम्झौता अनुसार गत वैशाख 24 गते 61 थान राहदानी हल्काबाट चाहिँ घरमै पुगेर प्रदान गरिएको छ। त्यसै गरी वैशाख 28 गते 19 र त्यही जेठ 5 गते 25 राहदानी घरमै पुर्याएको छ। गत चैत्र 13 गते सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूची अन्तर्गत जिल्लामा पहिलो पटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गराउने लागिएको प्रमुख जिल्ला अधिकारी दीपकको भनाइ छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिसम्म सहयात्री साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै म सम्झना खड्गी पनि विदा हुन चाहन्छु। हवस् त, नमस्ते, शुभ दिन।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भिडभाडमा भए नआतिने। भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाइट जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904668 98692569988।

0: I'm going to go to the house.
1: बोली राखो है
0: तिम आ तिमले जस्तो तिरा

बस्नु बस्न अरे त्यो बस्न अरे उसलाई।

0: 엄마도 반이네요. 바레인
1: 그라나라고
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन
0: गाउँ
2: घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्छ
3: नि हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दूध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यहीँ गए त भइगयो नि मिठो पनि सस्तो पनि
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
3: नजिकै सम्पर्क नम्बर 98 41 82 96 10
5: दैनिक रु
6: 97
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
0: ल ल ल

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: Hello,
1: let's go.
2: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: आया हात खुट्टा र ढाड दुखेर मर्नै लागे. जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन. आया
4: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न. दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि. अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी.
3: ए हो र?
4: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि. रगत, दिसा, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि.
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ.
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामे छ.
6: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ. यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ. सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ.
7: जिल्ला अस्पताल रामेछाप.

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रीमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
3: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुकुटमा
4: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रूम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
3: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
4: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453
3: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुरकोट सिन्धुली
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
4: खानेकुराहरू पत्र पत्रिका तथा रङ्गीन कागजमा राखेर खाने बानी नगरौं
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउँ
4: अखाद्य रङ प्रयोग भएका वा अत्याधिक रङ प्रयोग भएका रङ्गीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं
5: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: रोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
4: खानेकुराहरू पत्र पत्रिका तथा रङ्गीन कागजमा राखेर खाने बानी नगरौं
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउँ
4: अखाद्य रङ

0: हानिको 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्जमा
1: रहेका तीनवटा पुल बाढ़ीले बगाएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। याङबरक एकको च्याङथापु बजार आसपास क्षेत्रमा बाढ़ीले व्यापक क्षति पुर्याएको भनिएको छ। स्थानीयका अनुसार च्याङथापुदेखि थर्पूसम्मको सड़क खण्ड झण्डै 150 मिटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। थर्पू जोड्ने सड़क हिजो रातीदेखि नै अवरूद्ध बनेको छ। स्थानीय मोहनलाल खरासको दुईतले घर बाढ़ीले बगाएको छ। बाढ़ी पहिरोका कारण पुष्पलाल मध्यपाठी लोकमार्ग अन्तर्गत यो माङ चिवा भन्ज्याङ खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। याङबरक तीनको रिजाल भीर क्षेत्रमा ठूलो पहिरो झरेपछि गाड़ी बन्द भएको हो। वडा नम्बर दुईको दोभाने डाइभर्सन बाढ़ीले पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिश कुमार कर्णले सड़क खुलाउने प्रयास भइरहेको बताउनुभयो। यस्तै तमोर करिडोर अन्तर्गत पाँचथरको हिलिहाङ सड़क पुलको ट्रस बाढ़ीले बगाएको छ। बेली ब्रिज तथा निर्माण सामग्रीमा मात्रै झण्डै 9 करोड़ रूपियाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। याङबरक तीन ओयाम बजार आसपासका खेतीयोग्य जमीनमा समेत बाढ़ीले क्षति पुर्याएको छ। आज भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुगेर अत्यधिक गर्मी बढ़ेकाले सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ। सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा सबैभन्दा धेरै गर्मी भएको छ भने लुम्बिनी प्रदेशका बाँके बर्दिया दाङ कपिलवस्तु पश्चिम नवलपरासी रूपन्देही लगायत जिल्लामा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री आसपास वा त्योभन्दा बढ़ी पनि मापन भएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ। नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव दिन समेत महाशाखाले सुझाव दिएको छ। यसैबीच आज गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा र राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेस प्रदेश सहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको 68% भौतिक प्रगति पूरा भएको छ। आयोजनाका अनुसार अहिलेसम्मको वित्तीय प्रगति 58% पुगेको छ। पाँच वर्षको निर्माण अवधि तोकिएको आयोजनामा डिजाइन, स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायकी रहने गरी इन्जिनियरिङ प्रोक्यूरमेन्ट एण्ड कन्स्ट्रक्सन मोडलमा काम भइरहेको छ। निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन, मरमत सम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ। त्यसपछिको थप 5 वर्ष ल्याटेन्ट डिफेक्ट लायबिलिटी पीरियडका रूपमा रहने आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङ मार्ग मार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा भइरहेको छ। आयोजनामा शुरूआती चरणमा केही कानूनी र प्राविधिक जटिलता देखिएका थिए। नेपालमा ईपीसी मोडलको नयाँ अभ्यास भएकाले डकुमेन्टेशन, कागजात निर्माणमा समस्या, रूख कटानको अनुमतिमा ढिलाइ र बजेट व्यवस्थापनमा देखिएका कठिनाईले आयोजनाको गतिमा केही असर पुगेको थियो। अब आयोजनाको सञ्चालन आउँदो असोजभित्र गरिसक्ने लक्ष्य राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लोमानथाङमा नेपाल चीन संयुक्त सुरक्षा बैठक सम्पन्न, कोपिलासगढ़ीमा महशिकार महोत्सव लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू। तीन वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पाँच थरको याङ बरकमा बाढ़ीले मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध, लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी भूभागमा तातो दिन तथा तराईमा तातो लहर चल्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। खोटाङको कोपिलासगढ़ी गाउँपालिकाले आयोजना गरेको महाशिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ़दै गएको छ। लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो। खेदी तेराबाको महाभीरमा स्थानीयले परम्परागत शैलीमा गर्ने भीर मौरीको महाशिकार महोत्सवको मुख्य आकर्षण भनेको गाउँपालिकाले जनाएको छ। स्थानीय स्रोत र सामग्री प्रयोग गरेर गरिने साहसिक महाशिकार अवलोकन गर्न जिल्लाभित्रका विभिन्न पालिकाका साथै भोजपुर, ओखलढुङ्गा, झापा, विराटनगर लगायत क्षेत्रबाट पर्यटक पुगेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाक मार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन शुरू गरेको छ। जिल्लाका 8 वटै पालिकामा अहिलेसम्म 149 स्थान राहदानी घरमै सेवाग्राहीको घर पुर्याएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिनुभयो। प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्ला बीच सेवाग्राहीको राहदानी घरमै पुर्याउनका लागि भएको सम्झौता अनुसार गएको वैशाख 24 गते 61 थान राहदानी हल्काराबाट घरमै पुगेर प्रदान गरिएको छ। यसै गरी वैशाख 28 गते 19 वटा र त्यही जेठ 5 गते 25 वटा राहदानी घरमै पुर्याइएको छ। यस्तै गएको चैत 13 गते सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूची अन्तर्गत जिल्लामा पहिलो पटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्ने लागि प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाइ छ। उपल्लो मुस्ताङको लोमानथाङमा हिजो नेपाल चीन संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठकमा नेपाल र चीनका सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधि बीच सीमा सुरक्षा, आवागमन सहजता तथा सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रणका विषयमा छलफल भएको छ। चीनको तिब्बतमा रहेको झोङबा काउन्टी सार्वजनिक सुरक्षा ब्यूरोका 8 सदस्यीय प्रतिनिधि मण्डल र नेपालका तर्फबाट मुस्ताङका सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरू सहभागी भएको बैठकमा कोर्ला नाकाको सुरक्षा व्यवस्थापन, चोरी तस्करी नियन्त्रण र आपसी सहकार्यलाई प्रभावकारी बनाउने विषयमा मौखिक सहमति भएको छ। अब विदेशको खबर। भारतमा 10 दिनमा 3 पटक पेट्रोल र डीजलको मूल्य बढ़ेको छ। दिल्लीमा पेट्रोलको मूल्य 87 रूपियाँले बढ़ेर 79.51 रूपियाँ प्रति लिटर पुगेको छ। पेट्रोल 87 पैसा र डीजल 91 पैसा प्रति लिटरले बढ़ेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार डीजलको मूल्य 91 पैसाले बढ़ेर प्रति लिटर 92.49 रूपियाँ भारतीय पुगेको छ। मे 15 पछि मूल्य बढ़ेको यो तेस्रो पटक हो। मध्यपूर्वमा चलिरहेको तनावका कारण भारतमा पनि यसको असर पर्दा निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढ़िरहेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज बेलुकी लखनऊ सुपर जायन्ट्स र पंजाब किंग्सले खेल्दैछन्। यो खेल लखनऊमा बेलुकी 7:45 शुरू हुनेछ। लखनऊ 13 खेलमा 4 खेलमा जित र 9 खेलमा पराजित हुँदै जम्मा 8 अंक सहित तालिकाको पुछारमा छ भने पंजाब 13 खेलमध्ये 6मा जित र 6 खेलमा पराजित हुँदै 13 अंक सहित तालिकाको 5औं स्थानमा छ। यसअघि हिजो इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीलाई हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्चबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पाँच थरको याङबरकमा गैरातीको बाढ़ीले मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध, सड़क पुल घरमा ठूलो क्षति, पूर्ण विवरण आउन बाँकी। लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी भूभागमा तातो दिन तथा तराईमा तातो लहर चल्ने, दिउँसोको समयमा हुने अत्याधिक गर्मीबाट बस्न महाशाखाको खिलाफ। सिद्ध बाबा सुरुङ मार्गको 68% भौतिक प्रगति पूरा, आउँदो असोजदेखि गाड़ी सञ्चालन गर्ने लक्ष्य। भारतमा फेरि पेट्रोल र डीजलको मूल्य वृद्धि, 10 दिनमा 3 पटक पेट्रोलियम पदार्थको मूल्य बढ़्यो। र आईपीएल क्रिकेटमा आज लखनऊ र पंजाबले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सस्तोमई पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
4: लौ के पो चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596-0475-90453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845-41-143-9963-023-422।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्याङ्कन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
7: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0475-5213।

हजुरको आवाज हजुरको साथी हो, हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुनि सौगात लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्के पनि प्रविधि संयोजनमा हुनुहुन्छ। निशा भण्डारी साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurkoradio.org.nvका साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र थामाको सेफिम 95 MHzबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनु सक्नुहुनेछ र त्यसै गरी कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक पार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको समय के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोतावनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज शनिबारको बसाइ आजको बसाइमा तपाईँले आफूलाई मनपर्ने चलचित्र गीत गाएर सुनाउनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। तपाईँ समय कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला। अनि कार्यक्रममा आएर मिठो गीत पनि गाएर सुनाउन सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू, तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: कार्यक्रममा एकदमै मिठो गीतबाट सुनि सौगातको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको 0848 40 40 0026 फोन गरेर तपाईँ सहभागिता हुन सक्नुहुनेछ। आजको बसाईमा तपाईँलाई मनपर्ने चलचित्र गीत गाउनु पर्ने हुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, विवश्री बोल्नुभयो? आराम हुनुहुन्छ?
1: एकदम ठिक छ हजुर।
0: आराम कुशल हुनुपर्छ। अनि कता हुनुहुन्छ, घरतिरै हुनुहुन्छ?
1: हजुर, म घरतिरै छु हजुर। आज खाना भर्खर भर्खर भयो, अनि यसो बसी बसै बसिरहेको छु हजुर।
0: त्यसो भए आज त ढिला खाना भएछ त, 12:30 भइसक्यो है?
1: अलिकति ढिला भयो हजुर, अलिकति घर कामहरू थियो, थोरै सकेर खानु पाउँदाखेरि थोरै ढिलो भयो।
0: ल, यस्तै हुन्छ, कहिले काहीँ ढिलो भइहाल्छ, सबै चाहिँ ढिला नगर्नुहोस् है। ल, ठिक छ, कार्यक्रममा आउनुभयो, हामी कार्यक्रमतर्फ लागौ। पक्कै पनि सुरु गर्नुहोस् है त।
1: शनिबारको दिन बिहानी पख, शनिबारको दिन बिहानी पख, देखे मैले एउटी सुन्दरीलाई, शनिबारको दिन बिहानी पख, देखे मैले एउटी सुन्दरीलाई, त्यो रूपकी रानीले मोह लगाई मलाई, ल्याउन मोहनी लगाई मलाई, शनिबारको दिन पुरा राम्री छे, हिस्सी परेकी राम्री छे,

0: அது வரைக்குமே அது
1: சொன்னீங்க சொன்னே பாய் தம்பி பஸ் तुम्ही मिठे गीत गाउनु भयो हजुरले त्यसै धन्यवाद आगामी वर्षमा पनि आउँदै गर्नु होला हजुरको वर्षबाट हामी छुट्टा है हस् त नमस्ते हुनुहुन्थ्यो विवस्ते धरानदेखि हुनुहुन्थ्यो एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ पालो तपाईँको रहेको छ 048-40-0026 फोन गरेर तपाईँ सहभागिता हुन सक्नुहुनेछ त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्नो आफन्त साथी संगीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ यस्तै मिठा रमाइला चलचित्र गीतहरू तपाईँले गाउन सक्नुहुनेछ र कार्यक्रममा पनि मिठा रमाइला चलचित्र गीतहरू हामी राख्नेछौँ तपाईँ यति बेला सुनिराख्नु भएको छ र हामी सात जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो एकबाट प्रसारण भइरहेको कार्यक्रम सुने सौगातको बसाईमा छौँ आज शनिबारे बसाई एकदमै मिठो गीत गाउनु पर्ने हुन्छ यति बेला सम्पर्कमा साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: हेलो दिदी नमस्ते नमस्कार
1: नमस्ते नमस्कार यो आवाज चिसा पानीदेखिको के छ हाम्रो सुन्दरजीको खबर
2: ठिकै छ भन्नुपर्छ अनि तपाईँको के छ
1: मेरो पनि एकदम ठिकठाक छ राम्रो रमाइलो छ भन्नुपर्छ अनि धेरै समयपछि उपस्थित हुनुभयो केमा व्यस्त हुनुहुन्थ्यो
2: एक्जाम चलिरहेको छ भन्नुपर्छ है हाम्रो चाहिँ
1: एक्जाम चलिरहेको छ है कति 11 को
2: हजुर
1: ठिक छ राम्रोसँग दिनु होला है त अब एउटा बाँकी होला सायद है
2: के
1: सकिसक्यो
2: चारवटा
1: बाँकी छ ए त्यो चाहिँ कहिले भर्खरै सुरु भयो ल म त यता चाहिँ हाम्रो रामेसातिर चाहिँ अस्तिबाट होइन 5-4 गतेबाट सुरु भएको थियो त्यही भएर चाहिँ मैले त्यता पनि त्यही समयमा हो कि भनेर सोचिरहेको थिएँ कि ल ठिक छ जे भयो भने अब राम्रोसँग एक्जाम दिनु होला राम्रो नतिजा ल्याउनु होला है त हामी कार्यक्रम तर्फै लाग्छौँ आज हामीलाई कुन गीत सुनाउनुहुन्छ त
2: उडी जाऊ भानी मान्छी हैन बस्न मेरो मुटुमा ठाउँ छैन उडी जाऊ भानी म मान्छी हैन बस्न मेरो
1: ल ठिक छ फ्रेस गर्नुभएको छ हजुरलाई विशेष धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला आगामी बसाइमा पनि आउँदै गर्नुहोला आजको बसाइबाट हामी छुटौँ है हस्त नमस्ते हुनुहुन्थ्यो चितावानीदेखि सुन्दर रामतेलजी हुनुहुन्थ्यो उहाँले पनि फ्रेस गरेर छुटिसक्नु भएको छ पारो तपाईँको रहेको छ 048-40-0026 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ यति बेला हामीलाई धेरै साथीहरूले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथीसँगलाई सम्झना राख्नु भएको छ रूपासना योगी हुनुहुन्छ नमस्कार प्यारी दिदी सुन्दैछु सिन्धुली दुटबन्जेकबाट रूपासना योगी हो मिस यु अल भन्नुभएको छ हिरा बहादुर लकाईजी हुनुहुन्छ नमस्ते सिस म पनि सुन्दैछु बुटोलबाट भनिदिनुहुन्छ विनोद बरुवालजी हुनुहुन्छ हेलो हजुर नमस्ते म पनि सुन्दैछु है सालु घर भए अहिले चाहिँ काठमाडौँबाट सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी रामजी घिमिरेजी हुनुहुन्छ नमस्कार सबैमा मित्रमा चितवनबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ त्यसै गरी अर्को साथी हुनुहुन्छ बुद्ध भद्रचार्यजी हुनुहुन्छ नमस्कार है सम्झना म्याम म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यति बेला अर्को साथी हुनुहुन्छ सम्पर्कमा स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्थ्यो उहाँ भइदिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद फेरि पनि आउन सक्नुहुनेछ हामी साथीको मिठो आवाजमा मिठो गीत सुन्छौँ र त्यसपछि कार्यक्रममा पनि मिठो गीत राख्नेछौ यति बेला हुनुहुन्छ नवीन विष्णुजी हुनुहुन्छ नमस्ते दिदी खाना खानुभयो त सिन्धुलीबाट घर भइहाल चाहिँ काठमाडौँबाट चाहिँ प्रोग्राम सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद यति बेला हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौ। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ। विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-29-25-35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू,
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
10: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी जस्तो पो देख्छु त।
0: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
10: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
0: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
10: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पिटी आइएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
0: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
11: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजात तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
10: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
12: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
13: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 मा सम्पर्क गर्नुहोस्।
12: जिल्ला अस्पताल रामेछाप।

कार्यक्रम हामीले एकदमै मिठो गीत राख्यौं। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु। अब कार्यक्रमको साथमा सम्झना खड्गे, साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ। आशा छ, भरोसा छ, तपाईँको माया साथ सबै सधैँ रहन्छ। होइन, हाम्रो कुनै गल्तीमा पनि तपाईँले झकझक्याउनुहुन्छ, एकदमै खुसी लाग्छ। यो समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ विष्ट मस्त रहनुहोस् अनि कार्यक्रमलाई पनि सुनेर साथ दिनुहोस्। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। र आजको बसाई विशेष रहेको छ, एकदमै मिठो गीत तपाईँले गुनगुनाउनु पर्ने हुन्छ। तपाईँले जति आउँछ, जस्तो आउँछ, तपाईँले गाउनुहोस् र चलचित्र गीत गाउनु पर्ने हुन्छ। यति बेला हुनुहुन्छ सम्पर्कमा साथी, उहाँलाई म स्वागत गर्छु। नमस्कार। यतिमा पनि तपाईँले झकझक्याउनुहुन्छ, एकदमै खुसी लाग्छ। यो समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ,

0: बोल्नुभयो। हुनुहुन्छ है विक्रमजी? ठिक छ, एकदम खुसी लाग्छ हजुरप्रति कुन शब्दले आभार प्रकट गरौँ होइन, यति धेरै माया गर्नुहुन्छ रेडियोलाई होइन, कमी कमजोरी सबै सुल्झाउनुहुन्छ, एकदमै खुसी लाग्छ। कार्यक्रममा पनि सहभागिता हुनुभयो, खुसी लाग्यो। अनि अरू के छ सुनाउनुहोस् न?
1: अरू एकदम ठिक ठाक छ सिस्टर, पानी पाला पाला पनि भइरहेछ, अनि अन्त समग्रमा राम्रै छ।
0: त्यसो भए हामी समग्रमा चाहिँ सबै ठिक ठाक छ भनिसकेपछि कार्यक्रम तर्फ लागौँ है त।
1: हुन्छ, म छोटो मिठो एउटा सानो गीत गाउँछु
0: है। हस् हुन्छ, सुरु गर्नुहोस्।

एकदम मिठो आवाज में मिठो गीत गाउनुहुन्छ, एकदम पुरानो गीत है, एकदम धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी वर्षमा पनि आउँदै गर्नुहोला, हामीलाई सल्लाह सुझाव यस्तै दिदी गर्नुहोला भन्दै आजको वर्षबाट हामी छुटाउँ है त। हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो विक्रम सेवा खडा देवीबाट हुनुहुन्छ, रेडियोलाई यति धेरै माया गर्नुहुन्छ, आफ्नो एउटा शरीरको अङ्ग जस्तै ठान्नुहुन्छ हाम्रो विक्रमजी, उहाँलाई धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र यस्तै माया साथ सपोर्ट दिने साथीहरू धेरै हुनुहुन्छ र कार्यक्रममा आउनुहुन्छ, सल्लाह सुझाव दिनुहुन्छ, आफूलाई जस्तो आउँछ त्यस्तो प्रस्तुति प्रस्तुत गर्नुहुन्छ, खुसी लाग्छ। तपाईँले सुनेर साथ दिनुहोस्, कार्यक्रममा नै आउनुहोस्, आफूलाई जस्तो इच्छा लाग्छ होइन, जस्तो आउँछ होइन, मिठो आवाज छैन म गाउँदिनँ भन्ने होइन, जस्तो आवाज छ त्यस्तैमा गाउनुहोस्, यो नै सबैभन्दा ठुलो कुरा हो। यति बेला अर्को साथी पनि सम्पर्कमा आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु, नमस्कार भन्दैथे। साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ फेरि पनि फोन लाग्छ भने आउनुहोला पनि भन्न चाहन्छु। हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि धेरै सुन्दरा सन्देश पठाउनु भएको छ, हुनुहुन्छ निशा थोकरजी हुनुहुन्छ, हेलो गुड आफ्टरनून नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनून, म बागसुर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि हजुरको प्रोग्राम सुन्दैछु, सम्पूर्ण साथीहरूमा सम्झना, विशेष गरी मेरो घरमा हुनुहुने श्रीमती छोरालाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ सौरभजीलाई पनि विशेष धन्यवाद। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार, हेलो हजुर नमस्कार, हेलो साथी हुनुहुन्थ्यो, उहाँको आवाज हामीले सुन्दै थियौँ, उहाँ बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँको हामीले नाम चिन्न सकेनौ होइन, आवाज मात्र हेलो भन्ने सुन्यौं, कहिले काहीँ चाहिँ प्राविधिक समस्या हुन सक्छ होइन, यस्तै भइरहेको छ। तपाईँको आगमनले हामीलाई एकदम खुसी बनाएको छ होइन, पुरा तपाईँसँग कुराकानी गर्न नपाए तापनि तपाईँको आवाज होइन छोटोमा भए पनि सुन्न पायौं। जो साथीले कार्यक्रम प्रति रुचि चाहना इच्छा छ होइन, उहाँ साथीहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोस् होइन, आफूलाई जस्तो आउँछ त्यस्तै प्रस्तुति व्यक्त गर्नुहोस्, तपाईँको खुसी तपाईँको चाहना हाम्रो सबैभन्दा ठूलो कुरा हो, हाम्रो साथ साथै होइन हजुरको साथ माया सपोर्ट एकदमै होइन असम्भवी छ, यो सधैँभरिको साथ सपोर्ट सधैँ यस्तै अमर रहिरहोस् पनि भन्न चाहन्छु। यति बेला हामीलाई अर्को साथी हुनुहुन्छ, धेरै साथीले एसएमएस गर्नुभएको छ, आफ्नो साथीसँगलाई सम्झना गर्नुभएको छ, मिलन घायल मोटोजी हुनुहुन्छ, गुड आफ्टरनून हजुर सिस्टर, अपकमिङ सङ डेडिकेट टू अल फ्रेन्डको लागि दुआ कतारबाट भन्दै हुनुहुन्छ। त्यसै गरी भावना मगर्जी हुनुहुन्छ, गुड आफ्टरनून हजुर, म पनि सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद, इण्डियाबाट हुनुहुन्छ उहाँ चाहिँ हाम्रो भावनाजी। र त्यसै गरी अर्को साथी हुनुहुन्छ फुलमाया थामीजी हुनुहुन्छ, हाई गुड आफ्टरनून सिस्टर, नमस्ते म पनि सुन्दैछु, रामेश सावत दडुवाबाट फुलमाया थामी हो, मिस यू अल फ्रेन्ड भन्नुभएको छ। त्यसै गरी विनोद चेन्जुङ हुनुहुन्छ, उहाँले पनि मिस यू अल भन्नुभएको छ, कुमार प्रजा हुनुहुन्छ, उहाँले पनि हेलो नमस्ते

0: हजुर, म पनि सुन्दैछु। चितवनबाट हो भन्दै हुनुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। कुमारजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी तारा कुक राई युवराज हुनुहुन्छ, हेलो सिस्टर सेवा, म चाहिँ अहिले एफपी लाइभबाट चाहिँ सुन्दैछु हजुरको प्रोग्राम। उदयपुरबाट हो युवराज भन्नुभएको छ। त्यसै गरी बान्तवराई युवराज बान्तवराई अपकमिङ सग डेडिकेट निशा राई अलिना राई त्यसै गरी न्युहाङ राई एण्ड अल फ्रेण्डको लागि चाहिँ ह्याभ अ नाइस डे भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सुस्मिता मुक्तानजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन सिस्टर, लास्ट सो फ्याफुला खाना भयो त भन्नुभएको छ। हाम्रो खाना भइसक्यो हजुरको भाइ के भाइ कि छ होला त, पक्कै पनि खानु भइसक्यो होला, यो समय होइन एक बज्न लागिसक्यो। सिस्टर म पनि रामेछाप खडा टिभीबाट हो सुस्मिता मुक्तान, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ सिस्टर, घर फ्यामिलीको लागि र प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीको लागि चाहिँ मिस यु नमस्ते भन्नुभएको छ। सुस्मिताजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सपना तामाङ, हजुर दिदी नमस्ते, नमस्कार है, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ, अब बज्ने गीत मार्फत सम्झना सन्देश राख्नु पर्दा हुनुहुन्छ हजुर दिदीको लागि, रेडियो परिवारको लागि, साथी सम्झना प्रधान, मेनुका परियार, रमिला तामाङ भाइ, सबिन श्रेष्ठ, पासाङ तामाङ, मनिता परियार, शर्मिला रम्तेल र मेरो घर परिवार सबैको लागि मिठो माया सम्झना गर्दै छुटिन्छु भन्नुभएको छ। हाम्रो सपनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी शर्मिला हायुजी हुनुहुन्छ, हेलो सिज गुड आफ्टरनुन, म पनि सुन्दैछु है प्रोग्राम सिन्धुलीबाट, शर्मिला हायु मिस यु अल फ्रेन्ड भन्नुभएको छ, शर्मिलाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ कल्पना साम्पाङजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ गुड आफ्टरनुन नाना नमस्ते दिलपाली शर्मिला राई, बाबु अञ्जनी यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, रञ्जित राई, मनिषा बान्तवा, सोना कन्दङ, दादा गणेश श्रेष्ठ, इतराम चौधरी, माधव ढुङ्गेल, रामकुमार थापालाई पनि अग्रिम ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु भन्नुभएको छ। उहाँलाई पनि हाम्रो तर्फबाट अग्रिम जन्मदिनको शुभकामना। अरू मलाई चिन्ने नचिन्ने सम्झिने बिर्सने माया गर्ने घृणा गर्ने सबै सबैलाई धेरै धेरै माया सम्झना छ भन्दै छुटिन्छु भन्नुभएको छ। कल्पनाजीलाई पनि विशेष धन्यवाद। यति बेला कार्यक्रममा अन्तिम साथी हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु, नमस्कार। नमस्ते नमस्कार हजुर, कार्तिक को बोल्दै हुनुहुन्छ? सुस्मिता मोक्तान बोल्नुभयो खाडा देवीबाट है, के छ हाम्रो सुस्मिताजीको खबर, आरामै हुनुहुन्छ? म पनि एकदम आराम कुशलै छु, राम्रो छ, रमाइलो छ, मौसम पनि एकदम घमाइलो छ, चर्को चर्को घाम लागिरहेको छ भन्नुपर्छ। हजुरको त्यता के कस्तो छ सुस्मिताजी, त्यता के कस्तो छ मौसम? यस्तै छ, ठिकै छ, गर्मी मौसम पनि हो, गर्मी हुन्छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, प्रशस्त मात्रामा पानीहरू पिउनुहोला। कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, हामी अन्तिम क्षणमा आइसकेका छौँ, हामीलाई मिठो गीत सुनाउनुहुन्छ है चलचित्रको? पक्कै पनि गाउनुहोस् है त।
1: सुरालीको बर्फी फलमा सँगै कसम खाउला, बेउली बनी बस्नु तिमी जन्

0: dầm dí lê ra âm la bì thà la yêu ni rơ ma nha ni rơ ma nha sa la la la si si fa ni lê.
1: एकदमै मिठो गीत, पुरानो चलचित्र, हामी तिमीलाई चलचित्र गीत जस्तो लाग्यो। एकदमै मिठो गीत गाउनुभयो, हजुरलाई विशेष धन्यवाद। कार्यक्रम सुन्दै गर्नुहोला अनि सल्लाह सुझाव पनि दिँदै गर्नुहोला, आगामी बसाइमा पनि आउँदै गर्नुहोला। आजको बसाइबाट हामी छुटमाए हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो खाडादेवीबाट सुस्मिता मोक्तानजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय सकिन लागिसकेको छ। कार्यक्रममा एकदमै मिठा गीत पनि तपाईँको लागि हामीले छोड्नुपर्ने हुन्छ र यति बेला हुनुहुन्छ हामीलाई कमेन्ट पठाउनु भएको छ लाक्पा शेर्पाजी हुनुहुन्छ। हेलो दिदी, हजुर नमस्ते भन्नुभएको छ लाक्पाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अमिना सुनवारजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर तिमी अमिना सुनवार फ्रम दुलखाबाट आज जन्मदिन मनाउँदै हुनुहुन्छ मेरी प्यारी मोटु निरुता। निरुतालाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना, मेनी मेनी ह्याप्पी रिटर्न अफ द डे मोटु भन्छु भन्नुभएको छ हाम्रो निरुताजीलाई। हाम्रो तर्फबाट अनि रेडियोको तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईँले चाल्नुभएका हरेक पाइलाहरू सफलताले चुमोस् होइन, इच्छा आकांक्षाहरू सम्पूर्ण पूरा होस्। हाम्रो तर्फबाट हजुरलाई चाहिँ जन्मदिनको नै धेरै भन्दा धेरै शुभकामना प्रदान गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ उहाँले आफ्नो साथी सङ्गीलाई पनि बज्ने गीत मार्फत सम्झना गर्नुभएको छ। अपकमिङ सङ डेडिकेट टू स्पेसली मनिषा मगर, सवित्रा छेत्री, त्यसै गरी सुशीला विश्वकर्मा, राजकले मगर, विवस कुलुङ पृथक, अलिसा लिम्बू, संगीता लामा, कविता कताने, हरपल रोस्ने, मिलन नेपाली, नवराज श्रेष्ठ, तिलक विष्ट, खाइला अभिमान सुनवार, कुमार पर्जा, तानुगज मेर, किराती अञ्जना एण्ड अलको लागि भन्दै हुनुहुन्छ। अमिनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको व्यवसायमा हामीले चारजना साथीको आवाजमा मिठो गीत हामीले सुन्यौं, उहाँहरू चारैजनाले धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम अवधि बर बजेका मिठा रमाइला चलचित्र गीतका संयोजक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट देश तथा विदेशमा रहेर होइन कार्यक्रम सुन्नुभयो, इन्टरनेट अनलाइन हाम्रो पात्रो नेपाली पात्रो फेसबुकबाट सुन्नुभयो, फ्रिक्वेन्सीबाट सुन्नुभयो, सम्पूर्ण साथीहरूलाई चाहिँ विशेष धन्यवाद अनि सम्झना सन्देश राख्नुभयो। आफ्नो साथीसँगलाई सम्झना सहित होइन जन्मदिनको शुभकामना प्रदान गर्नुभयो, उहाँहरू साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र यति दिनसम्म मलाई प्रविधि समिसनबाट साथ सपोर्ट दिनुभयो निशा भण्डारीलाई पनि भनेदेखि धन्यवाद व्यक्त गर्दछु। र अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म तपाईँकै साथी सम्झना खड्गे पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: अहिले दिउँसोको एक बज्यो।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 98-51-20-16, 98-43-36-91-94।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको बिरगन्ज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कठरबोट, रामेछाप।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 43 255 048 45 100 छ इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस् के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
5: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 98 54 043 305 048 45 305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
6: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
3: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-75, 9841-96-0669, 9864-1417-88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 0475904-66, 9692-65998।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: सुन्नुहोस् है सुन्नुहोस्। हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
0: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: click on the bell icon to get regular updates from Venus. For more entertainment, log on and subscribe to www.youtube.com/Venus.
1: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी।
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर। फोन 0485402039, 0485402533 र 98540402039। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: रामेछाप वासीहरूको लागि खुशीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
0: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639253535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर तपाईँले इन्टरनेट अनलाइन हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुनिराख्नु भएको छ। नेकपा एमालेकी नेत्री अष्टलक्ष्मी साखेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ससम्मान अध्यक्ष पदबाट विदा लिन आग्रह गरेको छ। आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेत्र साखेले ओलीको दम्भ घमण्ड र गुट गर्द सोचका कारण पार्टी कमजोर स्थितिमा पुगेको भन्दै नेतृत्व हस्तान्तरण गर्न जोरदार माग गरेको हो। अध्यक्ष ओलीले 3 कार्यकाल नेतृत्व गरिसकेको स्मरण गराउँदै उहाँले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउनु भएको छ। निर्वाचन पश्चात गौरवपूर्ण इतिहास बोकेको पार्टी कमजोर स्थितिमा पुगेको भन्दै उहाँले ओलीको कार्यशैलीप्रति कड़ा प्रहार गरेको छ। एमाले लाखौं कार्यकर्ताहरूको त्याग संघर्ष र बलिदानको रगतले जन्मेको पार्टी भएको स्मरण गराउँदै उहाँले यसलाई व्यक्तिको पेवा वा गुटको कम्पनी नठान चेताउनी दिनुभएको छ। नेत्र साकेले आजको 21 औं शताब्दीमा पार्टी सञ्चालनका लागि विचार सामूहिकता संघर्ष र इमान आवश्यकता पर्ने स्पष्ट पार्नुभएको छ। कार्यकर्ताको भावना बुझेर ओलीले पार्टीलाई बन्धक बनाउन नहुने निष्कर्ष साखेको रहेको छ। निर्माणधीन सिद्ध बाबा सुरुङ मार्गको 68% भौतिक प्रगति पूरा भएको छ। आयोजनाका अनुसार अहिलेसम्मको वित्तीय प्रगति भने 58% रहेको छ। 5 वर्षको निर्माण अवधि तोकिएको योजनामा डिजाइन स्वीकृत र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायकै रहने गरी इन्जिनियरिङ प्रोक्युरर मेन्ट एण्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा काम भइरहेको छ। निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन मर्मत साभार र सुरक्षाको जिम्मेवार लिने व्यवस्था गरिएको छ। नेपालमा ईपीसी मोडलको यो नयाँ अभ्यास भएकाले डकुमेन्टेशनमा समस्या रूख कटानको अनुमतिमा ढिलाइ र बजेट व्यवस्थापन देखिएका कठिनाईले आयोजनाको गतिमा केही असर पुगेको थियो। यद्यपि हाल यी समस्याहरू समाधानको क्रममा रहेको र म्याद थप ईओटी तथा माइल स्टोन समस्या समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको पौडेलले जानकारी दिनुभयो। सुरुङ मार्गसँगै एप्रोच सड़क मेन रोड 1 र 2 मा सिरिज पेभेन्ट गर्ने कार्यको समेत स्वीकृति प्राप्त भइसकेको छ। सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरको जोखिमयुक्त क्षेत्रमा रेड रक सेड र स्लोप प्रोटेक्सन भीर संरक्षणका कामहरू गरिरहनेछन्। पैदल यात्रीका लागि रक सेड भित्रको बाटो प्रयोगमा ल्याइने र बाहिरी भागबाट खानेपानीको व्यवस्थापन गरिने योजना रहेको छ। यो योजनाको शुरूआती लागत अनुमान करिब 10 अर्ब रूपियाँ रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रिया मार्फत करिब 7 अर्ब रूपियाँमा सम्झौता भएको हो। सिद्धार्थ राजमार्गको यो खण्ड अत्यन्तै जोखिमयुक्त रहेकाले यात्राको दूरी छोट्याउन भन्दा पनि पहिरोजन्य जोखिमबाट जनधनको क्षति रोक्नु र सुरक्षित यात्रा सुनिश्चित गर्नु यस सुरुङ मार्गको मुख्य उद्देश्य रहेको आयोजनाले स्पष्ट पारेको छ। नेपाल टेलिकमले डोल्पाको छर्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा 4G सेवा शुरू गरेको छ। समुद्री सतहदेखि 4,200 मिटर उचाइमा अवस्थित मुकुट स्थित टावरमा 4G उपकरण जडान गरी माइक्रोवेभ रेडियो मार्फत सो सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर लामी छानेले जानकारी दिनुभएको छ। यससँगै नेपाल टेलिकमको 4G सेवा पुगेको स्थानीय तहको संख्या 750 पुगेको छ। माथिल्लो डोल्पामा सञ्चालनमा ल्याएको यो पहिलो 4G साइट हो। अब डोल्पा जिल्लाकै डोल्पा
बुद्ध गाउँपालिका र सेभोक सुन्डो गाउँपालिका तथा मनाङको शेर्पा मनाङको नार्पा भूमि गाउँपालिका टेलिकमको 4G सेवा पूर्ण बाँकी छ। नेपाल टेलिकमले निकट भविष्यमा ती स्थानीय निकायहरूमा समेत 4G सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ। 4G सेवा विस्तारसँगै स्थानीय बासिन्दा पदमार्गका या पदयात्री र 4G सेवा विस्तार पर्यटकहरूको संचार पहुँच सहज हुनुको साथै विभिन्न प्रशासनिक सुरक्षा स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने र दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल नेटवर्कसँग जोड्दै समग्र क्षेत्रीय विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई का भूभागमा आगामी 3 दिन अत्याधिक गर्मी हुने तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी पुग्न सक्ने पूर्वानुमान गर्दै सरकारले हिट वेभ अर्थात तातो हावाको लहर चेतावनी जारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार एक विशेष सतर्कता सूचना जारी गर्दै ती क्षेत्रमा मध्यम स्तरको तातो लहरको सम्भावना रहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागको बुलेटिनलाई आधार मान्दै प्राधिकरणले आजदेखि पर्सिसम्म दिउँसोको समयमा अत्याधिक गर्मी हुने बताएको छ। अत्याधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै प्राधिकरणले 6 जिल्लालाई उच्च सतर्कता अपनाउन सूचीमा राखेको छ। प्राधिकरणका अनुसार सतर्कता रहनु पर्ने जिल्लाहरूमा दाङ बाँके बर्दिया डोटी कैलाली र कञ्चनपुर रहेका छन्। यसै गरी कपिलवस्तु रूपन्देही अर्घखाँचे पाल्पा प्युठान रोल्पा सल्यान सुर्खेत आसम डडेलधुरा र बैतडीलाई अत्याधिक नियमित जानकारी लिनुपर्ने जिल्लाको सूचीमा राखिएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकामा ग्रीन कार्डका लागि आवेदन दिन अब स्वदेश फर्कनुपर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ नियम अनुसार विद्यार्थी पर्यटक र अस्थायी कामदारहरूले अमेरिकाभित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। उनीहरूले आफ्नो देश फर्केर त्यहाँको अमेरिकी दूतावास मार्फत मात्र आवेदन दिनुपर्ने संस्थाले ग्रीन कार्डको कुनै स्वचालित अधिकार नभई विवेकमा आधारित प्रशासनिक कृपा मात्र भएको स्पष्ट पारेको छ। अमेरिका नछोडी स्टाटस परिवर्तन र खोज्नेलाई नकारात्मक रूपमा हेरिनेछ, तर H1BL1 सीधा आधारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिएको छ। यसैबीच श्रम प्रशासनले देश निकाला सम्बन्धी मुद्दाहरू छिटो टुंग्याउन एकै पटक 80 बढ़ी नयाँ अध्यागमन न्यायाधीशहरू नियुक्त गरेको छ, जुन न्याय मन्त्रालयको इतिहाससँगै सबैभन्दा ठूलो एकल नियुक्ति हो। अर्कोतिर आप्रवासन र सीमा सुरक्षाका लागि अरबौं डलर उपलब्ध गराउने ट्रम्प प्रशासनको प्रमुख विधेयक भने सिनेटमा रिपब्लिकन पार्टीकै सांसदहरूको विरोधका कारण संकटमा परेको छ। न्याय मन्त्रालयले प्रस्ताव गरेको 1.80 अर्ब डलरको राजनीतिक प्रतिशोध विरूद्ध कोषले पार्टीभित्र तीव्र भेदभाव सिर्जना गरेको छ। हजुरको खबर सकियो। हाम्रो भेट अपराह्न 4 रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्म समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जो कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447-5214।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्ते नमस्ते अनि नमस्कार, हार्दिक स्वागत गर्दै कार्यक्रम गाउँ खाने कथामा उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायो। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbika साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको सिफिम 95 MHz पनि एकैसाथ सुनिराख्नु भएको छ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्न पाइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यस्तै क्रम जारी रहेको छ। आज शनिबारको बसाई, आजको बसाईमा हामीले तपाईँमा कुमाजमा चाहिँ एकदमै रमाइला गाउँखाने कथाको प्रश्नहरू लिएर आएका छौं। जो साथीले प्रश्नको उत्तर दिनुहुन्छ, मिलाउनुहुन्छ, उहाँ साथीले आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यी मिलाउन नसक्ने साथीहरूको लागि चाहिँ हामीले साथीसँगलाई सम्झना सन्देश राख्न दिँदैनौं। र त्यसै गरी तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रम समय अवधिभर वाचन गर्नेछौ। र यो समय तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ, तपाईँ जहाँ हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोस् अनि कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ भन्दै हामी कार्यक्रमको शुरूआती चरणमा लाग्छौं। एकदमै मिठो गीत, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुर, कार्यक्रममा एकदमै नेटकी पुरानो हुँदैन माया, जुनी जुनी लाए पनि सञ्जय गौरीको आवाजमा रहेको एकदमै मिठो गीतबाट चाहिँ हामीले कार्यक्रम गाउँ खाने कथाको शुरूआत गरिसकेका छौं। कार्यक्रम अवधि बढ़े यस्तै मिठा रमाइला आधुनिक गीत संगीतहरू तपाईँलाई राखेर मनोरञ्जन दिने प्रयास गर्नेछौ र तपाईँले कार्यक्रममा पनि सहभागिता सुनाउन सक्नुहुनेछ। आजको पल एकदमै रमाइलो हुनेछ। तपाईँको माझमा हामीले एकदमै रमाइला प्रश्नहरू लिएर आएका छौं, तपाईँले प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। मिलाउनु भयो भने साथी संगीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। कार्यक्रमको लागि 048-40-40-26 तपाईँ फोन गरेर आउन सक्नुहुनेछ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि तपाईँले कार्यक्रममा फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। आउनुहोस् तपाईँसँग हामी एकदमै रमाइला कुराकानी गर्छौँ र कार्यक्रम पनि एकदमै मिठा रमाइला गीत संगीतहरू पनि राख्नेछौ र साथसाथमा होइन एकदमै हाँसी हाँसी होइन पेट मिची मिची हाँस्ने प्रश्नहरू पनि तपाईँको माझमा हामी राख्नेछौ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। हजुर, कहाँ देखेको बोल्दै हुनुहुन्छ? सिर्जना के भन्नुभयो? सिर्जना श्रेष्ठ भन्नुभयो। के छ नि सिर्जनाजीको खबर, कहाँदेखि भन्नुभयो? मेलुङबाट। ल, अनि हाम्रो सिर्जनाजीको खबर के छ सुनाउनुहोस् न पहिला प्रथम चाहिँ। राम्रो रमाइलो छ, घाम लागिरहेको छ, गर्मी भएको छैन? एकदम भन्नु नपर्ने है। ल ठिक छ, अनि खाजा लिनुभयो कि बाँकी छ त? मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ। हजुर पनि यतै आउनु, सँगै बसेर खानुपर्छ है त। ल ठिकै छ, कुराकानी भने अन्य व्यवसायमा पनि गर्नुपर्छ होइन, फुर्सदिलो समयमा कुराकानी गर्नुपर्छ। कार्यक्रमतर्फै लागौ, के गर्नुपर्छ भन्ने कुरा तपाईँहरूलाई थाहा छ है। ल, गाउँ खाने कथा लिएर आएका छौ, उत्तर दिने प्रयास गर्नुहोस् है त। वनमा जन्मे, वनमै हुर्के, वनमै मेरो वास, 12 वर्ष जलमा डुबे, अब के को आस, यसको उत्तर के हुन्छ? वनमा जन्मे, वनमै हुर्के, वनमै मेरो बास, 12 वर्ष जलमा डुबे, अब के को आस। 12 वर्ष चाहिँ जलमै डुबिरहे होइन, हामीले वारिपारी पनि गर्छौँ नि, त्यो साधनहरू प्राय जसो अलिक कमै हुन्छ। गाउँ घरमा भन्दा पनि खोला नालातिर चाहिँ पाइन्छ। तालहरूमा पनि पाइन्छ प्रशस्तै, तालहरूमा नि पाइन्छ, पोखरी भनौँ न, अब थेवा ताल होइन के हुन्छ नि त्यस्तोमा चाहिँ अति नै पाइन्छ। के भन्नुभयो? बाछा त अलि नमिल्ला होइन, अब त्यो वनबाट उत्पादन हुन्छ होइन, त्यसको सामग्रीहरू बनाएर चाहिँ अब त्यो चाहिँ 12 वर्षसम्म पानीमै भन्नु भने जलमा चाहिँ बस्छ कि? जलमा, जलमा, जल भनेको के हो थाहा छ? पानी हो, पानीमा बस्छ भनेको। सिर्जनाजी, यत्रो मैले हिम्स दिइसके, ल मै भनिदिउँ त। ल, यसको उत्तर रहेको छ डुङ्गा है त। अब वनमै जन्मिन्छ होइन, वनमै हुर्किन्छ, अब वनमै बास हुन्छ, अनि त्यसपछि अब ठुलो भएपछि त्यसलाई डुङ्गा बनाउने, अनि पानीमा, अब पानीमा पनि वर्षौँ वर्ष तैरेर बस्नुपर्ने हुन्छ नि होइन। ल ठिक छ, कार्यक्रममा आउनुभयो होइन, अर्को बसाइमा पक्कै पनि मिलाउनुहुन्छ। आजको बसाइबाट हामी छुट्यौँ है त। हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो मेलुङबाट चाहिँ सृजना श्रेष्ठ हुनुहुन्थ्यो। यस्तै मिठा होइन रमाइला रमाइला कथाहरू चाहिँ हामीले लिएर आएका छौं। प्रश्नहरू तपाईँले चाहिँ फटाफट फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्ते।
0: नमस्ते नमस्कार। हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ? काठमाडौँदेखि
1: राजु लुहार।
0: ओहो, के छ अनि राजुको आवाज सुन्नलाई त के भन्नु र तपस्या गर्नुपर्ने भयो? अब त्यस्तै त हो नि, हामीले सम्झिने अब कसरी भेटाउने त्यो थाहा छैन। प्रोग्राममा आउनुभयो भने चाहिँ भेट हुन्छ, नत्र छैन। कहिले कहिले यसो सामाजिक सञ्जाल फेसबुक पेजमा पनि यसो कहिले कहिले कमेन्ट होइन यो नाम राजु भन्ने नाम चाहिँ आइरहेको थियो, त्यो पनि छैन आजकल। त्यो के भएको?
1: सुन्दै जाँदाखेरि कमेन्टहरू गर्न चाहिँ अलिकति चाहिँ के भन्छ अरे त्यो असर भन्ने कि के भन्ने हो, अलिक न समय नमिलेको भइरहेको छ, त्यही पनि आज चाहिँ समय मिलेर गरिरहेको छ भनौँ
0: न। पक्कै पनि अब समय मिल्दा गर्नुपर्छ, अब नभएपछि त के लाग्छ र होइन, यस्तै हो समस्याको बावजुद। तर पनि आज होइन फुर्सद मिलाएर चाहिँ हामीसँग उपस्थित हुनुभएको छ, खुसी लागेको छ। धेरै समयपछि पनि यो आवाज उस्तै छ होइन, यो मुस्कान उस्तै छ होइन, सुनिरहौँ जस्तो। धेरै खुसी लागेको छ। अनि खाजा लिनुभयो कि बाँकी छ त?
1: मेरो खाजा बाँकी छ अनि हजुरको भयो कि बाँकी नै?
0: अब मेरो पनि बाँकी नै हुने, राजुजीको खाजा भएन भने मेरो चाहिँ हुन्छ होला त। ल ठिक छ, कहिले काहीँ भनेको छिटो हुन्छ होला, नत्र हाम्रो खाजा हुने समय भनेको त अब 3 बजेदेखि 4 बजेसम्म भित्र चाहिँ हुन्छ है त। त्यस्तै हुने रहेछ, सँगै अब न टाढा भए पनि सँगै भएको महसुस गर्दै खाजा लिनुपर्छ नि है। कुराकानी भने यस्तै हो, धेरै कुराकानी गर्न मन लाग्छ होइन, तर के भने समयको पनि याद गर्नुपर्ने हुन्छ। हामी कार्यक्रमतर्फ लाग्यौँ है राजुजी, एकदमै सजिलो छ है त। ल ठिक छ, एकदमै सजिलो छ। जता रोटी उतै भुख के हो? जता रोटी उतै भुख।
1: जता रोटी उतै भुख।
0: यो चाहिँ हाम्रो बारीतिर पनि प्रशस्त अब धेरै चाहिँ मात्रामा हुँदैन, यसलाई चाहिँ हामीले अब तरकारीहरूमा पनि नभई नहुने कुरा हो,
1: आलु हो त,
0: त्यसको युज गर्नुपर्छ। त्यसलाई चाहिँ अब त्यतिकै चाहिँ युज गर्न मिल्दैन, बारीमा रोप्ने फलाउने फुलाउने भन फुलाउने फलाउने त्यसपछि चाहिँ अनि के गर्ने हो, अनि त्यसपछि चाहिँ हाम्रो तरकारीहरूमा चाहिँ जहिले पनि चाहिन्छ, त्यो नभएको त के जस्तो हुन्छ। आलु त अलि नमिला हो दाजु, अझ दिमाग खियाउनुहोस् न, भन्दै जानुहोस् भन्दै जानुहोस्, फ्याट लाएर मिल्छ कि? पाइन्छ, अब यता चाहिँ खासै पहिला चाहिँ मैले धेरै पाउँथे होइन बारीहरूमा, अनि त्यो मकै गाडीमा होइन कस्तो मजाले फक्रिरह हुन्थ्यो होइन, प्रायः जस्तो थोरै थोरै हुन्थ्यो क्या, अनि त्यसको फुलिसके पहिला चाहिँ यस्तो राम्रो हुन्छ होइन, काम जस्तै क्या, घाम जस्तै भन्नु पर्यो भन्नु बुझ्नु न, त्यस्तै साइजको हुन्छ। खै त्यो त मलाई थाहा भएन, अब के भन्नुहुन्छ, अब एकचोटि चान्स दिन्छु ल, ठ्याक्कै भन्नुहोस् त, अनि त्यसपछि चाहिँ म फेरि अर्को भन्न दिन्न। ठ्याक्कै यो हो भनेर भन्नुहोस् न, अब तपाईँले भन्नुभएकै कोही एन्सर हो कि भने यसलाई नै म सही उत्तर मान्छु भन्नु पनि सक्नुहुन्छ है। तरकारीमा सबैभन्दा पहिले त त्यसकै युज गर्छौ, अनि होला भनेपछि मैले के भने त हो कि होइन, मलाई सोध्नु भएको जस्तो भयो त, अनि यो नै भन्छु है, भन्नुहोस् न। ल ठिक छ, तपाईँले भन्नुभएको उत्तर मिलेको छ, खुसी लाग्यो। अब यति धेरै हामीले अन्दाज पनि गर्न सकिन्छ क्या, एउटा रोटी जस्तै हुन्छ नि होइन, त्यो चाहिँ जता रोटी उतै मुख भनेपछि अब सनफ्लावर होइन सूर्यमुखी फुल त जता सूर्यको किरण छ होइन जता छ त्यतै नै फर्किने हो होइन, त्यो चाहिँ मैले त्यो भनेपछि चाहिँ यस्तो भने नि त राजुजी, त्यो चाहिँ मलाई थाहा भएन, मैले चाहिँ त्यो कहाँसम्म पाइन्छ भनेर जता मैले चाहिँ देखेको कुनै कुनै ठाउँमा हाम्रो यतातिर पनि पाइन्थ्यो कि, त्यस्तो भने सबैतिर चाहिँ पाइन्छ भनेको छैन ठिक छ, यस्तै हो हामी सोच्नुपर्छ, कहिले कहिले हाम्रो दिमागलाई पनि होइन ख्याउनु पर्यो नि त, कति शान्त भएर बस्नु दिने होइन,
1: काठमाडौँको यो के भन्छ अरे भिडभाड त्यो हल्ला अनि त्यहाँबाट दिमागै नै नगरेको प्रश्न सोध्दा त एकछिन त त्यो के हुँदो रहेछ भने प्लान के केही नभएको जस्तो हुँदो
0: रहेछ,
1: माथि पनि अब मिलाउनु सफल भयो,
0: मिलाउनु सफल हुनु भयो होइन, तराईदेखि हिमालदेखि लिएर होइन पहाडसम्मको कुरामा होइन मिल्यो है, अन्दाज पनि गर्नुपर्छ कहिले, त्यही भएर त अनि दिमाग ख्याउनुपर्छ भनेको त है,
1: हजुर
0: ठिक छ, आउनुभयो आफ्नो साथीसँग छोटो मिठोमा सम्झनुहोस् न है,
1: साथीसँगै भन्दा त आज त स्पेसली स्पेसली होइन धेरै समयपछि बोल्न पाइरहेको छु, सबैभन्दा मेरो विशेष आरजेमा चाहिँ नि सबैभन्दा विशेष मान्छे हजुरकै लागि भन्छु,
0: थ्याङ्क यू सो मच,
1: अब यति धेरै आरजेहरूसँग बोल्यो तर पनि सबैभन्दा विशेष लाग्ने मान्छे सबैलाई होइन, अनि अब ती साथीहरूको नाम दिनुपर्दाखेरि मेरो बेस्ट फ्रेन्ड साथी सुनिता सुनारको लागि यतैतिर हुनुहुन्छ काठमाडौँतिर, उहाँको लागि रेणुका मगर पनि काठमाडौँ हुनुहुन्छ, उहाँको लागि बिना मगरको लागि पनि भन्न चाहन्छु, सपना तामाङको लागि पनि भन्न चाहन्छु, सुजना सुनारको लागि, र यतिखेर चाहिँ कस्तो कन्फ्युज भइरहेको छु क्या, धेरै रेडियोमा थुप्रो भइसक्यो नबोलेको, तर कति साथीहरूको नाम लिने नाम दिने त्यो कन्फ्युज भइरहेको छु, आजका लागि त्यतिकै भन्दै
0: हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो राजु लोहारजी हुनुहुन्थ्यो, आज चाहिँ काठमाडौँबाट धेरै समयपछि उहाँसँग कुराकानी गर्यौं, उहाँले उत्तर पनि अन्तिम आएर मिलाउनु भएको छ, यति बेला हामी अर्को साथीलाई लिइहाल्छौं, त्यसपछि हामी मिठो गीततर्फ पनि जानुपर्ने हुन्छ, यति बेला साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु, नमस्कार,
2: नमस्कार दिदी,
0: नमस्कार, स्वागत छ हाम्रो रमिलाजीलाई,
2: धन्यवाद हजुरलाई,
0: के छ नि हजुरको खबर,
2: मेरो सिकै छ हजुर, सन्चै हुनुहुन्छ,
0: म त सन्चै छु सुने,
2: मलाई
0: भनेपछि झन् मलाई के गर्ने होला रमिलाजी, मलाई देख्नु भएको छ
2: होइन नि, तपाईँले मारि मस्किनुहुन्छ त्यतिकै त हाँसुट्ने मान्छेलाई झन् हाँसुट
0: लम्बो मस्किँदो रहेछ है, धेरै अब सुधार्नु पर्यो, यो पनि राम्रो पक्ष हो, धेरै मस्किने बानी पनि नराम्रो हो है,
2: त्यस्तो भन्न खोज्यो
0: होइन, हाँस्नु त पर्छ नि, जति हाँस्यो त्यति बाँच्यो अरे क्या, रोएर कोही जिन्दगीमा हुन्छ त, हाम्रो त पीडा लियो भने त हाम्रो झन् आयु घट्छ, त्यही भएर हाँस्नु पर्छ, नाच्नु पर्छ, बाँच्नु पर्छ, यस्तो त हो नि, अनि खाजा लिनु भयो, मेरो त बाँकी छ नि, अब चुटुक्क खाइदिने, हामीलाई नबोलाइ नबोलाइ के गर्ने, यस्तै छ ल, कुनै समय चाहिँ होइन, अब त्यस्तै स्पेसल डे भएको बेलामा हजुर पनि त आइदिनुहोस् होइन, अनि त्यसपछि म पनि आउने प्रयास गर्छु है त, यता आएको बेलामा चाहिँ होइन, अब कुनै फेस्टिभलहरूमा चाहिँ आउँदाखेरि चाहिँ हामीलाई यसो मिस गर्नुहोस्, सम्भव भएसम्म हामी त्यता आउने प्रयास गर्छौँ है, ल
2: दसैँ
0: त्यही त दसैँ ती अब दसैँमा चाहिँ आउनु पर्ला जस्तो छ ल ठिक छ अब जहिले आउनुहुन्छ हामीले यसो सम्झिदिनुहोस् होइन हामी पनि आउने प्रयास गर्छौँ नभए पनि केही छैन यति
2: प्यारो
0: ठिकै छ नि अब कुनै समय मिल्यो भने आउँछु त भन्दैछु नि अब नभेटिकन त कसरी बस्न सक्छु र होइन यो मनमा यति होइन तलतल लागेको छ रमिलाजीले कसरी भेटौँ भन्ने मनै के हो नि सबैको लागि चाहिँ सबै साथीहरू मेरो लागि समान हो प्यारो हुनुहुन्छ उहाँलाई हामी जति आवाज सुनेका छौँ प्रत्यक्ष रूपमा हामीले देख्न सकेका छैनौँ होइन झन् भेट्न देख्न पायो भने एकछिन भए पनि सँगै बस्न पायो भने यो समय त्यो समय कस्तो हुन्थ्यो होला है
2: मलाई
0: ठिक छ मलाई चाहिँ त्यस्तो मनपर्छ होइन हामी अब कुराकानी गर्दाखेरि त समय नै जाला जस्तो गर्छ के गर्ने हामी कार्यक्रमतर्फ लागौँ है ल एकदम सजिलो छ तपाईँले ठ्याक्कै भनिदिनुहुन्छ मैले प्रश्न सक्न नपाउँदै सुनौ है हेर्नुहोस् तपाईँको मनको आँखाले ल मनको आँखाले हेर्नुहोस् कानले सुन्नुहोस् अनि मलाई उत्तर दिनुहोस् है त ल शिवजीलाई मनपर्ने आफ्नो गाला आफैले हान्ने के हो डमरु पक्कै त्यही त भनेपछि मैले प्रश्न सिद्धाउन नपाउँदै तपाईँले भन्नुहुन्छ भनेर त ल ठिक छ मिलाउनु भयो साथीसँगलाई सम्झना गर्नुहोस् है त
2: पहिला प्रथम त मिठो भैँसीमा कार्यक्रम चलाउनुहुन्छ तपाईँको लागि हजुरको रेडियो युनिटको लागि हुनुहुन्छ होला मम्मी बहिनी आन्टी सम्पूर्णको लागि साथीहरू सम्पूर्णको लागि भन्ने सुटिन्छु ल
0: हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो रमिला तामाङ हाल चाहिँ अहिले शङ्ख सभाबाट हुनुहुन्छ यहीँ हुनुहुन्थ्यो पहिला चाहिँ खाडादेवीतिर अहिले उहाँ पुग्नु भएको छ तर पनि हामीले एकदमै सम्झना गर्नुभएको छ यति बेला चाहिँ कुराकानी पनि धेरै भयो जस्तो लाग्यो तपाईँलाई चाहिँ हामी एकदमै मिठो गीतबाट मनोरञ्जन दिन्छौँ त्यसपछि हामी फेरि आउँछौँ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मार्मिक मन छु नि गीत बन गरेर त्यो मन यता सार भन्दिन म स्वरूप राज आचार्यको आवाज भनेको यो मिठो गीत हामीले तपाईँको माझमा राखिसकेका छौं सुनेर एकदम मनोरञ्जन लिनुभयो होला भन्ने पनि आशा लिएका छौं आजको अवस्था स्पेशल दिन रहेको छ होइन एकदमै रमाइला कथाको होइन गाउँ खाने कथाको प्रश्नहरू चाहिँ लिएर हामी आएका छौं तपाईँले पनि फटाफट सहभागिता जनाउनुहोस् अनि दिमागी आउनुहोस् है एकदम रमाइलो पनि हुन्छ होइन यो कथा हामीले तपाईँको मनोरञ्जन अनि हाम्रो कुनै पनि अब कथाले पनि एकदमै राम्रो प्रश्न उत्तर पनि दिएको हुन्छ होइन त्यसभित्र चाहिँ हामीले सिक्नुपर्ने कुराहरू पनि के रहेछन् भन्ने पनि जानकारी हुन्छ क्या कतिपय कुराहरू चाहिँ हामीलाई थाहा हुँदैन भने कार्यक्रम मार्फत धेरै नभए पनि थोरै कुराहरू तपाईँलाई जानकारी नै हुन्छ अवश्य मैले यो कुरा चाहिँ सोचेको छु तपाईँलाई जानकारी पनि हुन्छ र एकदम हामी धेरै समस्यामा छौँ भने पनि त्यस समस्याबाट चाहिँ कसरी उत्रने भन्ने विषयवस्तुहरू पनि समेटेका हुन्छन् अहिलेको समयमा भने चाहिँ अब यस्तै छ होइन तपाईँको माझमा चाहिँ मिठाई गीत संगीतहरू राख्दै गाउँ खाने कथा को प्रश्नहरू सोध्दै होइन अगाडि बढ़िराखेका छौं तपाईँले पनि फटाफट फोन गर्नु समय कम छ यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार नमस्ते नमस्कार हाम्रो निमाजी बोल्नु भयो जस्तो लाग्यो के छ अनि निमाजीको खबर आरामै हुनुहुन्छ अनि चरनालोतिरै हुनुहुन्छ कि कता खाजा लिनुभयो अब मेरो चाहिँ एकैछिनपछि हुन्छ होइन बाँकी नै छ अब केही समयपछि हुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ भर्खर सुन्दै हुनुहुन्छ आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ है निमाजीलाई ल हामी फटाफट कार्यक्रमतर्फ लागौ है ल एकदमै राम्रो प्रश्न छ ज्ञान उपयोगी होइन त्यो कुरा पनि रहेको छ जन्मदा जत्रो मर्दा पनि त्यत्रै के हो जन्मदा जत्रो मर्दा पनि त्यत्रै के हो पक्कै पनि जन्मदा जत्रो मर्दा पनि त्यत्रै त्यो चाहिँ हाम्रो शरीरभित्रै पाइन्छ है तपाईँले मैले थोरै हिँड्छु है हाम्रो शरीरको कुनै अङ्ग रहेको छ है त्यो चाहिँ के भन्नुभयो नाङ नाङ भन्नुभएको चाहिँ मैले बुझेन

0: हजुर नाङ होला भने
1: नाग भन्नुभयो
0: अनि नाङ क्या नाङ
1: नाङ भने चाहिँ कस्तो नङ भन्नुभयो नङ त बढ्छ जस्तो लाग्छ त हामीले समय होइन हप्ता हप्ता दिन अथवा होइन त्यस दिनमा त हामीले त्यसलाई सेभ गरिरहेको हुन्छ त ला एकदमै यो चाहिँ होइन अब पढाइतिर पनि हामीले पढाइ गर्ने व्यक्तिहरूको लागि पनि एकदमै राम्रो छ हाम्रो शरीरभित्र हाम्रो अङ्गमाको चाहिँ एउटा प्रमुख अङ्ग पनि भनेर चिनिन्छ मै भनिदिउँ त निमा चाहिँ आँखाको नानी रहेको छ है त ल ठिक छ आउनुभयो खुसी लाग्यो अब यो प्रश्नको उत्तर चाहिँ अर्को बसाइमा केही गरी हामीले ठ्याक्कै सोधिहाल्यौँ भने भन्नुहुन्छ है ल आजको बसाइबाट छुटौँ हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो ओखलढुङ्गा चढालोबाट निमा शेर्पाजी हुनुहुन्थ्यो उहाँले प्रयास गर्नुभएको छ खुसी लाग्यो अब एकजना साथीसँग हामी कुराकानी गर्छौं र तपाईँले पठाउनुभएका सन्देशहरूलाई छोटो मिठोमा भाषण गर्दै हामी पनि विदा लिनेछौ यो समय कोही साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु नमस्कार नमस्कार हजुर झानुकाजी बोल्नुभयो के छ आरामै हुनुहुन्छ म पनि एकदम ठिक छु राम्रै छु भन्नुपर्छ है जाने हजुरको खबर सुनाउनुहोस् न त्यता के छ
2: खबर यस्तै त हो नि सधैँको जस्तै रहिखाने हो एकदम लागिरहेको चिरचिर बतास चलेखा शीतल शीतल भइरहेछ
1: है ठिक छ कार्यक्रमको समय पनि सकिन लागिसकेको छ हाम्रो जानुकाजी पनि अन्तिममा भए पनि यो आवाज सुन्न पाए एकदमै खुसी लागेको छ कार्यक्रमतर्फै लागौँ है एकदम सजिलो छ तपाईँले यो भन्दा अगाडि पनि मैले यो प्रश्न सोधेको छु तपाईँले चाहिँ अब ठ्याक्कै सजिलो प्रश्न नै परेको छ एउटा हाँगाका तीनवटा पात धेरै जसो हुन्छ जोगीको साथ के हो के भन्नुभयो त्रिशूल भन्नुभयो साँच्चीकै हो 100% नै गइसकेपछि त अब त्यही मैले घटाउने कुरै आएन है अब मैले त्यसमा चाहिँ घटाउनु मिल्ने कुनै ठाउँ छैन भनेपछि बुझ्नुहोस् है मिलेको छ त्रिशूल नै रहेको छ त्रिशूल नै रहेको छ साथीसँग सम्झना गर्नुहोस् है त
2: प्रथम तपाईँको लागि अनि आर्जेन्टिन सबैलाई मेरो छोरी ग्रीष्मा मगर पनि सुनिराखेकी थिए उनलाई भन्छु अनि त्यसपछि ग्रीष्माको सार सम्पूर्णलाई भन्दै अनि म जानका मगर भनेर चिन्ने भन्ने सम्पूर्ण आफन्त जन इष्टमित्रहरूलाई भन्दै त्यसै छुट्टी दिनुहोस्
1: हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो जानुका मगर सिन्धुलीबाट हुनुहुन्थ्यो नाका जोलीबाट उहाँले पनि प्रश्नको उत्तर मिलाएर छिरिसक्नु भएको छ अब चाहिँ हामी फोन मार्फतै कुराकानी गर्न सक्दैनौँ किनभने गीत पनि राख्नुपर्ने हुन्छ तपाईँले पठाउनुभएका देश तथा विदेशबाट धेरै कमेन्टहरू आइराखेको छ होइन अब फोन गर्न नपाउने साथीहरूले एसएमएस मार्फत आफ्नो साथीसँगलाई सम्झना गर्नुभएको छ म छोटो मिठोमा वाचन गर्नेछु हुनुहुन्छ पहिलो साथी सुमित यात्रा सुनवार किराजी हुनुहुन्छ नमस्ते सम्झना निवा खड्की हजुर खाजा खानुभयो त म पनि सुन्दैछु रामेश्वर देउराले हाजे काठमाडौँ बौद्ध जुरपाटीबाट सुमित यात्रा सुनवार म पनि प्रोग्राम सुन्दैछु एकदमै धेरै मनपर्छ प्रोग्राम अब बस्ने सङ चाहिँ हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ आर्यन आलेजी हुनुहुन्छ नमस्ते नमस्कार है सिन्धुली फिकनबाट चाहिँ सुन्दैछु है त भन्दै हुनुहुन्छ मिनाजी हुनुहुन्छ मिस यु आल भन्नुभएको छ बिर्जाहाङ लिम्बुजी हुनुहुन्छ हेलो हजुर छेवार नमस्ते म पनि सुन्दैछु है पाँच थरबाट भन्दै हुनुहुन्छ सपना तामाङजी हुनुहुन्छ हजुर दिदी नमस्ते नमस्कार है सुन्दैछु सिन्धुलीबाट सपना तामाङ हो कार्यक्रम राम्रो लाग्छ भन्दै हुनुहुन्छ शर्मिला हायुजी हुनुहुन्छ हेलो सिज गुड आफ्टरनुन म पनि सुन्दैछु प्रोग्राम सिन्धुलीबाट शर्मिला हायु प्यारी बोटो सृजना राईलाई चाहिँ मिस यु भन्नुभएको छ सौरभ केसीजी हुनुहुन्छ हेलो सिज गुड आफ्टरनुन म बागसोर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि चाहिँ सुन्दैछु मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ र त्यसै गरी भाइ बेली आच्छामीजी हुनुहुन्छ नमस्ते हजुर भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि र त्यसै गरी विनोद बरुवालजी हुनुहुन्छ हेलो हजुर नमस्ते म पनि सुन्दैछु कार्यक्रम सालुगर भइहाल्छ काठमाडौँबाट भन्दै हुनुहुन्छ राई सफल आयुषजी हुनुहुन्छ दर्शन हजुर म चाहिँ युएबाट चाहिँ सुन्दैछु मिस यु अल भन्दै हुनुहुन्छ उहाँले विशेष भन्नुभयो त्यसै गरी अभागी राईनी युनिसा हुनुहुन्छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ नवीन ऋषिजी हुनुहुन्छ दिदी खाजा खानुभयो त भन्दै हुनुहुन्छ हाम्रो खाजा भइसक्यो हजुरको भएकै बाँकी छ र त्यसै गरी हुनुहुन्छ अर्को साथी राजकुमार मगरजी हुनुहुन्छ नमस्ते हजुर के छ खबर आरामै हुनुहुन्छ म यता सुनकोशी छबाट चाहिँ हाल चाहिँ दुबईबाट सुन्दैछु एपी लाइभबाट मार्फत चाहिँ सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ रामजी घिमिरेजी नमस्कार हजुर म पनि सुन्दैछु चितवनबाट नमस्कार है भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी विष्णु खनाल हाकोजी हुनुहुन्छ हेलो सिस गुड आफ्टरनुन के छ सन्चै हुनुहुन्छ भन्नुभएको छ एकदम हामी सन्चै छौ इट्स मी विष्णु खनाल फ्रम यत्राई तेह्रथुमबाट चाहिँ अब गुड डे भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ र त्यसै गरी अर्को साथी हुनुहुन्छ निश्चल राई गुड आफ्टरनुन नमस्कार कलडुङ्गाबाट निश्चल राई हो मिस यु अल भन्नुभएको छ हिराबहादुर लकाईजी हुनुहुन्छ गुड आफ्टरनुन शेष सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै छुट्टिनुपर्ने हुन्छ आजको बसाइमा हामीले पाँचजना साथीसँग कुराकानी गर्न सफल भयौं उहाँ सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला गीत संगीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र देश तथा विदेशमा रहनुभयो विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुनेर साथ दिनुभयो एसएमएस मार्फत सम्झना सन्देश राख्नुभयो कार्यक्रमलाई सुनेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई फेरि पनि एकै मुष्टमा धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट मलाई तीनजेलसम्म साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को एउटा मिठो गीत छोड्दै आजको बसाई गाउँ खाने कथाको बसाईबाट चाहिँ म कार्यक्रम प्रस्तुता सम्झना खैगी पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: को लहर घाम लागेको बेला घरमै बस्न सुझाव। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मैत्री शाखा हुनुपर्ने। बीपी राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने। बाढ़ीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी। अमेरिकामा ग्रीन कार्डका लागि कडाई, आवेदन दिन स्वदेश फर्किनु पर्ने। र कावा महिला भलिबल च्याम्पियनशीपमा नेपाल किर्गिस्तानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाइ छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिल वस्तु रूपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतलाई अध्यावधिक रहनु पर्ने सूचीमा राखेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोश हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बालबालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसो पछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। एटीएम लाउन्ज भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनु पर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख छ। बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र सञ्चालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाड़ी गुड़िरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुल्ला गरिएको छैन। सभापति गजुरेलका अनुसार ट्र्याकको फाउण्डेशन तयार गरिसकेको छ भने केही क्षेत्रमा पर्खाल लगाउने काम मात्र बाँकी छ। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। आउँदो 10 दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सड़कबाटै गाड़ी गुड्ने वातावरण मिलाउने लक्ष्य छ। बाढ़ी वा अन्य संकटकालीन अवस्थामा नयाँ ट्र्याक तत्काल प्रयोग गर्न सकिने प्राविधिक टोलीको भनाइ छ। 10 किलोमिटरको खण्डमा झण्डै 100 कामदार नियमित खटिएका छन्। काभ्रे सिन्धुली खण्डमा बाढ़ीले भत्काएको सड़कलाई असार 15 गतेसम्म व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको सभापति गजुरेलले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डील, भीर, तालतलैया, खोला, नाला र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ। महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वस्त गर्ने मात्र नभई तिनलाई सकारात्मक ढंगले उपयोग गर्ने नीति लिएको उहाँको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-33-493-555।
2: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। यार्सा गुम्बा संकलन गर्न गएका गोर्खाका एकजना युवाको भीरबाट लडेर ज्यान गएको छ। आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका 3 पाङसिङका 25 वर्षीय प्रकाश गुरूङको भीरबाट लडेर ज्यान गएको हो। बुद्ध हिमालको फेदबाट यार्सा गुम्बा संकलन गरेर फर्कने क्रममा गएको बुधबार भीरबाट लडेर ज्यान गएको वडा सदस्य विकास गुरूङले जानकारी दिनुभयो। ताप्लेजुङको तिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फताङलुङ गाउँपालिका 7 का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। COVID-19 महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको वहाँले जानकारी दिनुभयो। नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारी केन्द्र ओलाङचुङ गोला हो। ओलाङचुङ गोलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चीनको सीमा तिप्ताला नाका पुग्न सकिन्छ। अब विदेशको खबर। अमेरिकी ग्रीन कार्डका लागि आवेदन दिने विदेशीहरूले अब आफ्नै देशमा फर्किएर प्रक्रिया अघि बढ़ाउनु पर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिका भित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। H1B, L1 भिसा धारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिइएको छ। अमेरिकामा हरेक वर्ष ग्रीन कार्डका लागि झण्डै 6 लाख जना विदेशी नागरिकले आवेदन दिन्छन्। अमेरिकामा बितेको 60 वर्षदेखि ग्रीन कार्ड प्रक्रिया परिवर्तन भएको थिएन। विदेशीहरूले अमेरिकामै बसेर वा स्वदेश फर्केर सम्बन्धित कन्सुलेटमा मार्फत ग्रीन कार्डको आवेदन दिन पाउने व्यवस्था थियो। यो नीतिले कानूनका क्षेत्रहरूलाई प्रोत्साहन गर्नुको साटो आप्रवासन प्रणालीलाई कानूनको मर्म अनुरूप सञ्चालन गर्ने मनसाय राखेको ट्रम्प प्रशासनले जनाएको छ। अब खेल खबर। हिजोदेखि शुरू भएको काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ। खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बेलुकी 5 बजे शुरू हुनेछ। हिजो भएको पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो। यसै गरी आज भएको पहिलो खेलमा कजाकिस्तानले श्रीलंकालाई 3-0 सोझो सेटमा हराएको छ। यसै गरी अहिले भारत र मालदिव्स बीच खेल भइरहेको छ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा भने इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराईमा तातो हावाको लहर, घाम लागेको बेला घरमै बस्न सुझाव। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मैत्री शाखा हुनुपर्ने। बीपी राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने। बाढ़ीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी। अमेरिकामा ग्रीन कार्डका लागि कड़ाई, आवेदन दिन स्वदेश फर्किनु पर्ने। र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल किर्गिस्तानसँग खेल्दै।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई
1: हजुरको रेडियो 102.1 MHz।
8: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
9: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
10: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1478।
9: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
10: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
11: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
12: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
11: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
12: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596, 0475-90453।
11: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, कुकुट, सिन्धुली।
12: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
13: हाम्रा सेवाहरू बिरामी जाँच, चौबिसै घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफात मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854340305, 0484543305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
14: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोलेस्टर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
12: हजुर, रामेछाप मिटसप एण्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
14: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिटसप एण्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि। सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
13: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
13: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
15: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
5: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्ने।
7: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त?
5: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
8: मंगल सूत्र झुमका र पाउजु कहाँ बनाएर ल्याउनु?

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069708 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 9863023422।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: पीआरबीटी 01600033205 पीआरबीटी 6054007 यूटीएल 7732605
1: शब्द संगीत र स्वर माधव केसी अरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ प्रबन्धक यमन खनाल सम्पर्क 9849

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: Hello.
1: Let's go.
2: 6.9 inch standard display, AI powered camera, 2 years warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitna barambar.
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ.
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा.
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र.
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप.
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845410106, इमेल scsinfo106@gmail.com. आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्. सीमित समयको अफर नछुटाउनुहोस्.

नमस्कार। अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संघालो रामेछाप खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.2 मेगाहर्ज साथै तामाकु सेफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nkका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरि एकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 वादीमा हायु महिलाहरूलाई डोको नाङ्लो बुन्ने स्थित विकास तालिम शुरू भएको छ। नेपाल हायु महिला समाजको आयोजना तथा राष्ट्रिय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा तालिम सञ्चालन गरिएको हो। शनिबार आजदेखि शुरू भएको तालिम 8 दिनसम्म चल्नेछ। हायु महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। बाँसबाट बन्ने डोको नाङ्लो बोखौरा पेरुङ्गो जस्ता सामग्री दैनिक जीवनमा जोड़िएकाले फुर्सदको समयमा सिप सिकेर व्यवहारमा लागू गर्नुपर्ने रामेछाप नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष सन्तोष कुमार तामाङले बताउनु भएको छ। त्यस्तै समाजमा डोको नाङ्लो किन्नुपर्ने बाध्यता रहेको साथै महँगोमा किनेर प्रयोग गर्नुपर्ने भएकाले यस तालिमलाई आफ्नो सिपले अरूलाई पनि सहयोग हुने तथा स्वरोजगार बनाउने उद्देश्यसहित यो तालिमको आयोजना गरिएको नेपाल हायु महिला समाजका अध्यक्ष कुमारी हायुले बताउनुभयो। तालिम मार्फत सहभागीहरूलाई बाँसबाट बन्ने डोको नाङ्लो जस्ता सामग्री बुन्न सिकेर बजारीकरण गर्न पनि मदत पुग्ने बताउनु भएको छ। तालिममा सहभागीहरूलाई प्रयोगत्मक अभ्यासमा विशेष जोड़ दिनेछ। तालिम सम्पन्न भएपछि सहभागीहरूले आफ्नै स्थानमा सिपको शुरूआत तथा व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ। स्थानीय महिलाहरूले यस्ता सिपमूलक तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ। गुणस्तर तथा नापतौल कार्यालय जनकपुरले जनकपुरको प्राविधिक टोलीले रामेछापको मन्थली नगरपालिकाभित्रका व्यवसायीहरूको तौलका उपकरणहरूको परीक्षण अद्यावधिक र दर्ता प्रमाणपत्र दिने कार्य शुक्रबार मन्थलीमा आयोजना गरिएको थियो। उक्त शिविरमा मन्थली नगरपालिकाभित्रका 88 जना व्यवसायीहरूले प्रयोग गर्दै आएका ढक तराजु डिजिटल तराजु मिटर लिटर जस्ता उपकरणको परीक्षण अद्यावधिक नवीकरण र दर्ता प्रमाण पत्रको सेवा पाएका थिए। रामेछाप उद्योग वाणिज्य संघ र मन्थली नगरपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रममा गुणस्तर तथा नातौल कार्यालय जनकपुरका प्रमुख सुनिल कुमार यादव लगायतको प्राविधिक टोलीले सेवा पुर्याएको थियो। उक्त कार्यालयले यसअघि रामेछाप उद्योग वाणिज्य संघको सहकारी र स्थानीय तहसँग समन्वयमा समानुपातिक सुनापति र खाडादेवीमा नापतौलका साधनको परीक्षण अद्यावधिक नवीकरण र दर्ता समेत गरेको थियो। रामेछापको उमाकुञ्ज गाउँपालिका 7 छिन्के पुमा 216 मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निर्माण गरिएको पुल सञ्चालनमा आएपछि बुमदेल र पिपल डाँडा क्षेत्रका स्थानीय वासीलाई आवत जावतमा ठूलो सहजता भएको छ। यसअघि सारे डाँजिया पहिरोका कारण वर्षा याममा स्थानीय वासीले जोखिम बोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो। स्थानीय विमला श्रेष्ठका अनुसार सारे डाँडा पहिरो रामेछाप जिल्लाकै ग्याप्से पहिरो पछिको दोस्रो ठूलो पहिरो मानिन्छ। यही पहिरोका कारण बुमदेल पिपल डाँडा लगायतका गाउँका नागरिक वडा कार्यालय विद्यालय तथा अन्य सेवा केन्द्रसम्म पुग्न निकै कठिन हुने गरेको थियो। स्थानीयको लामो समयदेखिको मागपछि झोलुङ्गे पुल निर्माणपछि अहिले आवत जावतमा सुरक्षित र सहज बनेको श्रेष्ठले बताउनु भएको छ। उमाकुण्ड गाउँपालिका 7 भुजेका वडा अध्यक्ष रुद्रमणि नेवारका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको 2,04,00,000 रूपियाँ भन्दा बढ़ी बजेटमा साभिक वडा नम्बर 3 थिन्के फूमा उक्त पुल निर्माण गरिएको हो। पुलको वडा कार्यालय नजिकै बुमदेल डाँडालाई जोड्नुका साथै पिपल डाँडा फास्तो हुँदै लिखुतामाको सी क्षेत्रसम्म पुग्न समेत सहज भएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार पुल निर्माणसँगै पहिरोको त्रास कम हुनुका साथै
कास्थेमा माविमा अध्ययनका लागि आउने जाने विद्यार्थी तथा वडा कार्यालयको सेवा दिन आउने स्थानीयलाई ठूलो सुविधा पुगेको छ। पुलको केही काम अझै बाँकी रहेकोले निर्माण कम्पनीलाई छिटै काम सम्पन्न गर्न ताकेता गरिएको वडा अध्यक्ष नेवारले जानकारी दिनुभएको छ। नेपाल प्रेस युनियनले शुक्रबार नेपाली कांग्रेसको झोरा अभियान 2083 सहितको क्रियाशील सदस्य अदावधिक सम्बन्धी जानकारी लिन पत्रकार भेटघाटको आयोजना गरेको छ। युनिक अध्यक्ष ज्ञान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा बोल्दै रामेछाप कांग्रेसका कार्यवाहक सभापति नवराज ठोकरले आजकैदेखि नेपाली कांग्रेसको जरा अभियान 2082 शुरू भएको र उक्त अभियान 21 गते भित्र सम्पन्न गर्ने बताइएको छ। उक्त अभियान सम्पन्न गर्न 64 वडामा प्रतिनिधि खटाउने तयारी भइरहेको पनि उहाँले बताउनु भएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित सिन्धुलीमाढीमा लाग्ने साप्ताहिक बजार बाट पछिल्लो समय बिचौलियाको प्रभावले महँगो बढ़दै गएको छ। हरेक शनिबार सञ्चालन हुने हाटमा किसानले आफ्नै खेतबारी तथा गोठमा उत्पादन गरेको तरकारी सागसब्जीदेखि खसी बोकासम्मका वस्तु बिक्री गर्दै आएका छन्। यही बजारले ग्रामीण किसानलाई नगद आमदानीको अवसर मात्र दिएको छैन, स्थानीय अर्थतन्त्र सुलाइमान बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। तर पछिल्ला महिनामा खसी बोकाको मूल्य स्वाभाविक रूपमा बढ़न थालेपछि उपभोक्ता मारमा परेका छन्। हाट बजार आउने ग्राहकका अनुसार बिचौलियाको बढ़दो हस्तक्षेपले किसान र उपभोक्ता बीच प्रत्यक्ष कारोबार कमजोर बन्दै गएको छ। किसानबाट खरिद गरिएका खसी बोका पूर्ण उच्च मूल्यमा बिक्री हुन थालेपछि बजारमा मूल्य नियन्त्रणको चुनौती देखिएको छ। शनिबारको हाटमा बिक्रीका लागि ल्याइएका खसी बोकाको मूल्य सुनेर धेरै उपभोक्ता खरिद नगरे फर्कने अवस्था रहेको स्थानीयले बताएका छन्। करिब 7 धार्ने तौलको जिउँदो खसी खरिद गर्न 24-25 हजार रूपियाँसम्म तिर्नुपर्ने अवस्था रहेको उपभोक्ताहरूको गुनासो छ। कमलाबाई नगरपालिका 4 मल्लगाउँ निवासी उपभोक्ता विजय अधिकारीले बजारमा मूल्यको एक रोक्ता नहुँदा सर्वसाधारण प्रत्यक्ष प्रभावित भएको बताउनु भएको छ। यिनै खबरहरूसँगै अपरान्ह 4 बजेको रामेछाप खबर अहिलेलाई यति नै। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता आयु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
4: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
5: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
6: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
4: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरीशंकर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10
8: लौ आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
9: ओ प्रकाशको

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौँ।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौँ।
6: खानेकुराहरू पत्र पत्रिका तथा रङ्गीन कागजमा राखेर खाने बानी नगरौँ।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौँ नपकाउँ।
6: अखाद्य रङ प्रयोग भएका वा अत्याधिक रङ प्रयोग भएका रङ्गीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
8: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

नमस्कारी नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम उकाली ओरालीको पर्खाईमा बस्नुहुने तपाईँहरू सबैलाई हजुरको रेडियो 102.1 MHz हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम उकाली ओरालीको बसाईमा सदा दिन जस्तै आज भने छुट्टै खालको अनि एकदमै रमाइलो खालको विषय वस्तुको साथमा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु म निशा भण्डारी भने प्राविधिकबाट मिठो साथ मिलेको ललिता हाईको भन्ने साथमा हुनुहुन्छ तपाईँहरू के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ होइन आज त एकदम विशेष दिन भनेर पक्कै पनि रेडियो अन गर्दै हुनुहुन्छ फेसबुक लाइभतिरबाट पनि जोडेर हामीलाई सुनेर राख्नु भएको छ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथ दिनुहोला है पनि भन्न चाहन्छु देश तथा विदेशमा रहेर पनि हामीलाई सजिलै सुन्न सक्नुहुन्छ होइन हाम्रो कार्यक्रमको वेबसाइट www.hajurkoradio.org.np तथा हाम्रो पात्रो नेपाली पात्रो र फेसबुक लाइभ र तामाको सिएफएम 95 MHz हामीलाई सजिलै सुनिराख्नु भएको छ पक्कै पनि भन्ने आशा राख्छौ होइन हाम्रो फेसबुकतिर पनि धेरै धेरै कमेन्टहरू गर्नुहुन्छ आजको लागि भने मैले एकदमै सरी भन्छु होइन मैले आज भने कमेन्टलाई समय दिन चाहिँ मैले सक्दिनँ किनभने आज हामीसँग लाइभ धोरी हुन्छ होइन हामी हरेक दिन छुट्टा छुट्टै विषयवस्तुको क्रममा आज भने हामी शनिबारे बसाईमा रहेका छौँ होइन शनिबारे बसाईमा चाहिँ हामीले एकदमै मिठो धोरी भाकामा गाउनै पर्ने हुन्छ होइन तपाईँहरूलाई कस्तो ठिक लाग्छ होइन मैले चाहिँ अब कहिले स्याड कहिले ऊहरू पनि कहिले रमाइलो कहिले स्याड यसरी ल्याउने जमर्कोमा जोटिरहेकी छु होइन तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ होइन तपाईँहरू सक्नुहुन्छ भने पक्कै पनि तपाईँहरू धेरै प्रतिभाशाली हुनुहुन्छ मलाई थाहा छ तपाईँहरू फटाउँदै गर्नुहोला तपाईँहरूको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ 048 40 00 26 तपाईँहरू भने आउँदै गर्नुहोला यति बेला भने एकदमै मिठो गीत दैलामुनि जाऊ भन्ने एकदमै मिठो गीत रहेको छ तपाईँहरूको लागि तपाईँहरू भने आउँदै गर्नुहोला

0: अह दैलामो नि जाऊ भन्देऊ न निर्माया तिमी कहाँ छौ होइन एकदमै मिठो गीत सुनिसकेका छौ कार्यक्रमको शुरूआतमै रहेर अब भने पालो दोहोरीको आज भने मैले तपाईँलाई दुईवटा भाकामा रोज्न दिन्छु किनभने मलाई थाहा छैन होइन तपाईँहरू कस्तो तरिकाले रमाउन चाहनुहुन्छ मैले एउटा स्याड भाका ल्याउँछु भने एउटा एकदमै रमाइलो खालको भाका ल्याउँछु तपाईँहरूले दुईटा भाकामा आफूले रोजेर गाउन पाउनुहुन्छ होइन पक्कै पनि मैले कसरी गाउने भनेर सोही तपाईँले भाका रोके रोजेपछि भने अवश्य नै भन्ने नै छु तपाईँहरूले कस्तो खालको सुन्न रुचाउनुहुन्छ होइन कस्तो खालको चाहिँ सहज हुन्छ त भनेर मैले तपाईँहरूलाई विचार गर्नको लागि पनि मैले आज दुईवटा भाका रोजाइमा पारेकी हुँ हाम्रो एकदमै रमाइलो खालको भाका रहेको छ ससुरालीमा भुन नजर नलगाऊ कान्छी सालीमा भुन नजर नलगाऊ होइन भन्ने गीत एकदमै रमाइलो गीत रहेको छ भने अर्को एउटा निकै नै मार्मिक गीत रहेको छ रानी फूल बसायो तिम्रो माया नभएको कहाँ हो र अरूले फसायो भन्ने हामी दुईवटा गीतहरूमा चाहिँ सुन्नेछौ होइन तपाईँहरू जुनसुकै मानी गाउन सक्नुहुन्छ यी दुई मध्येमा चाहिँ तपाईँले आफूले रोजेर गाउन पाउनुहुन्छ भन्दै यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं हजुर नमस्कार अह कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो तर उहाँको फोन होल्डमा पुगिसकेको छ तपाईँ फेरि पनि आउन सक्नुहुन्छ होइन तपाईँको लागि एकदमै खुल्ला रहेको छ 048-40-40-26 रहेको छ तपाईँहरू मजाले आएर आज भने गम्सा गम्सी दोहोरी हुनेछ एकदमै फेसबुकतिर पनि सबैलाई सेयर गरेर होइन सबै सामु पुर्याइदिनु होला पनि भन्न चाहन्छु हजुर नमस्कार हेलो नमस्कार कहाँदेखि कसको नमस्कार जानुका मगर जी हुनुहुन्छ है के छ हाम्रो जानुकाजीको हाल खबर
1: एकदम ठिक छ अनि तपाईँको
0: मेरो पनि ठिकै छ अनि हाम्रो जानुकाजी कुन भागामा दोहोरी खेल्न आउनुभयो त आज कुराकानी भने हामी गर्दैनौँ है त
1: हुन्छ
0: कुन भागामा गाउनुहुन्छ हाम्रो एउटा ससुरालीमा भनिरहेको छ भने अर्को रानी फुल बसायो तिम्रो माया नभएको कहाँ हो र अर्कोले फसायो भन्ने छ कुनमा गाउनुहुन्छ
1: ससुरालीमा भन्ने गीत चाहिँ सुनेको बिस्तारी पर्ला अर्को त मैले सुनेको रहेनछ
0: ठिक छ हामी साली भेना भएर गाउनुपर्छ है त
1: हुन्छ
0: ठिक छ तपाईँले सुरु गर्नुहोस्
1: ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा कति पर्यो लैसरे बत्तीलाई सलम सलम आर्जेटिन जतिलाई ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमातीलाई सलाम सलाम आर्जेटिन जतिलाई ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा
0: ए भिना तिरै ढल्किँदा के छौ किन साली झन् राम्री बाँकी छौ ससुरालीमा

0: मदर खादरले साली पीडित मन्दिरको बादरले ससुराली ख्याल ख्यालमै दिल बस्यो शान्ति सालीमा मदर र फादरले साली पीडित मन्दिरको बादरले ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो शान्ति सालीमा ख्यालमै दिल बस्यो शान्ति सालीमा
1: ये यति साह्रो नभन धक लाग्छ सालीलाई त भेनाकै हक लाग्छ ससुरालीमा भुन ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा नभन धक लाग्छ सालीलाई त भेनाकै हक लाग्छ ससुरालीमा।

0: धन्यवाद
1: ठिकै छ होइन निकै नै रमाइलो तरिकाले होइन काली भिनाले झुस्किँदा झुस्किँदै तपाईँ अलिकति भिनाजुसँग झुस्किन मनले धेरै नक्कलै परेछ क्या हो होइन त पत्ते पनि यस्तो हुन्छ नि फेरि प्रत्यक्ष जिस्क्याउन सक्ने मान्छेले त यत्तिकै पनि जिस्किहाल्छ नि ठिक छ धनुका आज निकै नै मिठो अनि रमाइलो भाका गाउनु रमाइलो गीत गाउनु भयो होइन दुई टुक्का भने एकदमै रमाइलो फर्काउनु भएको थियो खुसी लागेको थियो आगामी बसाइमा पनि आउँदै गर्नु होला होइन तपाईँसँग मिठो कुराकानी गर्न पाउने नै छ अहिलेको लागि भने छुट्यौँ है त नमस्कार जनुका आज आउनु भएको थियो होइन मैले अलिकति बेसरी झट्टाएर हाने कि जस्तो लाग्यो होइन ठिक छ म अलिकति जिस्किनी पाराको भएर नि होला मैले यहाँ ललिताजीलाई पनि एकदमै जिस्किरहेको हुन्छु ठिक छ यति बेला भने अर्को साथी हुनुहुन्छ हजुर नमस्कार
2: नमस्कार
1: नमस्ते नमस्कार कहाँदेखि कसको नमस्कार
2: हजुर म धनु ओखलढुङ्गाबाट
1: के छ हाम्रो धनुजीको हाल खबर
2: हजुर मेरो एकदमै ठिकै छ भन्नुपर्छ अरूको के छ सन्चै हुनुहुन्छ खाजा लिनुभयो
1: अरू सबै ठिकठाक छ भन्नुजी अब भने बाँकी कुरा हामी दोरीबाट फर्काउनु पर्छ
2: हुन्छ म सुरु गरिहाल्छु नि
1: कुन भागामा गर्नुहुन्छ
2: म चाहिँ साली नै भन्छु तपाईँ भेना नै भन्नु
1: के हो अहिले सालीले जित्नुहुन्छ क्या
2: भेना
1: ठिक छ गाउनुहोस्

भेना सँगै मायामा फस्नलाई के आउँछौ त मिलेर बस्नलाई ससुरालीमा ख्याल ख्याल।

0: खेल खेल माई दिल बस्यो कान्छी सालीमा।
1: ए सँगै बस्न जादिना खादिन आफ्नै दिदी सौतामा जादिना ससुरालीमा। हो नजर नलाग कान्छी सालीमा जादिना खादिन आफ्नै दिदी सौतामा जादिना ससुरालीमा। भुनार नलाग कान्छी सालीमा भुनाजार नलाग कान्छी सालीमा।
0: हे यस्ता कुरा कसले थाहा देछ र लुकी लुकी भेटम्ला के छ र ससुरालीमा। ख्याल ख्याल माई दिल बस्यो कान्छी सारीमा। उसलाई कसले

0: लीमा अब एक एक रुक आई था
1: मार त्यस्तो कुरा गरिदी जमा आफ्नै बहिनी सोचेर गर है सम्मान ससुरालीमा भुना गर नलगाऊ कान्छी सालीमा गर्ने जमाना आफ्नै बहिनी सोचेर गर है सम्मान ससुरालीमा भुना गर नलगाऊ कान्छी सालीमा
0: थाहा छैन भन्नुभयो है।

साली भिना मायामा फसौला बिना गरी लभ गर्दै बसौला।

0: नेपालीमा भन दे
1: हजुर
0: ठिक छ एकदमै रमाइलो अनि अलि छट्याउन पाराको गइहाल्यो होइन ठिक छ एकदमै साली भेना भएपछि यतिको चाहिँ हुनै पर्छ होइन त
1: हो त नि मेरो बिनाजु
0: पक्कै पनि ठिक छ अब सधैँभरि अब टाइम अलिकति छोटो भएको कारणले मैले बिचमै कट्न पर्यो होइन तपाईँसँग दोहोरी गाउने रहर मलाई एकदमै छ अर्को शनिबार भने अवश्य पनि फेरि गाउने नै छ अहिलेको लागि भने छुट्टीमा है त नमस्कार धनुजीको मेरो त कता कता मलाई त कस्तो उहाँ त मेरो साली नै जस्तो फिल भएको के भयो यस्तो पक्कै पनि यति बेला भने अर्को कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार
2: नमस्ते हजुर
0: देवजी के छ हाल खबर सन्चै हुनुहुन्छ
2: हजुर म एकदम आरामै छु भन्नुपर्छ है त
0: म पनि आरामै छु के हो साली जिस्काउन भनेर हो क्या मन्द मन्द मुस्कानको साथमा आउनु भएको छ त
2: हजुर खालि अब त्यस्तै खासै त्यस्तो त होइन है अब यसो मलाई नि एकदम गाउन त खालि खासै त्यसरी आउँदैन होइन अब यसो चाहिँ खालि लेडिजको मात्रै आवाज पनि अब यसो आइदिउन त म पनि भन्ने
0: पक्कै पनि लेडिजहरू मात्रै अगाडि आउनुभयो भनेर तपाईँ चाहिँ उफ्रेर आउनुभयो होइन त ठिक छ देवजी एकदमै म साली अनि तपाईँ भिनाजु जिस्क्याउनु कति जिस्क्याउन मन लाग्छ मजाले जिस्क्याउन पाउनुहुन्छ है त पक्कै पनि
2: साली भिनाकै आधारमा रहेर अब स्थायी प्लस अन्तरा नमिले पनि होइन अब तलमाथि होला त्यो आफ्नो ठाउँमा छ त्यही पनि अब जसरी हामी रेडियोमा जसरी सुनेका छौँ मिडियातिर त्यसरी त्यही आधारमा हामी एक टुक्का एक एक टुक्का मात्रै भए नि गाउनेछौँ थोरै भन्नुपर्छ है त
0: हस् देवजी सुरु गर्नुहोस्
2: ससुराली गइरहन्थे दिनका दिन साली माग्दा सासुले लखेथिन् ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा गइरहन्थे दिनका दिन साली माग्दा सासुले लखेथिन् ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा
0: ये यही भएर हो के मन रुने साली राम्रो देख्न नै नहुने ससुरालीमा हो नजर नलगाऊ कान्छी सालीमा हो के मन रुने साली राम्री देख्न नै नहुने ससुरालीमा ख्याल ख्याल भो नजर नलगाऊ कान्छी सालीमा
2: घर कता पर्यो मैले माया लगाउने सुर गर्यो ससुरालीमा ख्यालमै दिल बस्यो कान्छी सालीमा घर कता पर्यो मैले माया लगाउने सुर गर्यो ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा

पानी लाउँदैन पटकै ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी चालीमा।

0: अत्तर ल्याउँछु भनेको खैतनी ससुराली मा भुना झर्न लगाऊ कान्छी सालीमा ए नक्कले हैतनी अत्तर ल्याउँछु भन्या थियो खैतनी ससुरालीमा भुना झर्न लगाऊ कान्छी सालीमा देव्री
1: हजुर
0: अब भने छुट्टी होला है
1: छुट्टी नै हो र अब एक टुक्का गाउन मिल्छ कि
0: ठिक छ ल गाउनुहोस्
1: ए साली तिम्रो सम्झना आइहाल्छ न आऊ भन्छु आउन मन लाइहाल्छ सुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा आउन मन लाइहाल्छ आऊ भन्छु आउन मन लाग्छ ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा ल हजुर अब त यति नै भन्नुपर्छ है त
0: ठिक छ मैले फर्काइदिन है त ठिक छ देवजी निकै नै रमाइलो तरिकाले दोहोरी गाउन पाइयो खुसी पनि लाग्यो आगामी बसाइमा पनि पक्कै पनि हामी दोहोरी खेल्ने नै छौँ होइन आजको लाग्यो भने छुट्टीमा है त

0: साथीहरूले चाहिँ मिलाएको जस्तै गरी अब चाहिँ सुन्नुभयो होला, अब कतिले
1: होइन होइन धेरै एकदमै राम्रो भएको छ, दोहोरी भनेको यस्तै नै हुन्छ है त। नमस्कार देवजी आउनु भएको थियो, देवजीले पनि मलाई अलिअलि छड्के छड्के जिस्काउनु भयो होइन, साली नै अलिकति धेरै जिस्किनु परेर होला, भिनाजु पनि खासै आँटा भएन भन्ने जस्तो लाग्यो होइन ललिता म्याम। यति बेला भने अर्को साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
2: हजुर नमस्ते।
1: नमस्कार, कहाँदेखि कसको नमस्कार?
2: म बोल्दैछु हजुर, मनोज सुन्दास।
1: ओहो नि मनोजी, के हाल खबर?
2: एकदमै ठिक छ, बजार चलिरहेको छ होइन, शीतल भइरहेछ भन्दै त।
1: ठिक छ मनोजी, अब भने दोहोरीतिरै जाउँ है त।
2: हजुर हुन्छ, आज मैले कुनै माध्यमबाट सुन्न पाएको छैन, यस्तो अब भाका चाहिँ जानकारी गराइरहेको थिएँ।
1: भाका भने एउटा रहेको छ ससुरालीमा, अब नजर नलगाऊ कान्छी सालीमा रहेको छ भने, अलिकति अर्को स्याडता तरिकाको छ, तिम्रो माया नभएको कहाँ हो र अरूले फसायो रानी फुल बसायो वाला, कुनमा गाउनुहुन्छ?
2: ससुराली भन्ने भाकामा गाउन चाहन्छु नि,
1: सुरु गर्नुहोस्।
2: यता नआइन्छौ रे गाउँ गाउँ हाच्यो क्यारे दिलबाट मेरो नाउँ, ससुरालीमा खेल खेलमा दिल बस्यो।

ये परखे की छे हजूर की साली पंचे बाजा बजाऊं है इस पाली

0: सासुरालीमा भो नजर न लगाओ कान्छी सालीमा
1: बेगर्नलाई यति मन लाग्दैन केटी भेट्ने

0: केटी घेतली प्रसादाई दाखवणा ससुरालीमा ख्याल ख्याल माई दिल बस्यो शान्ति सालीमा ख्याल ख्याल माई दिल बस्यो शान्ति सालीमा
1: ये सोझी देखी छल गर्न पाइन्छ र साली भाषी अरू कोही चाहिन्छ र ससुरालीमा भुन जर नलगाऊ कान्छी सालीमा छल गर्न पाइन्छ र साली हुँदा अरू कोही चाहिन्छ र ससुरालीमा भुन जर नलगाऊ कान्छी सालीमा
0: पठाइदेऊला सिन्धुली हमारा बिम्ती गर

0: हाँ ठीक छ मान्नु थियो, मैले धोका भन्ने दिन है त. निकै रमाइलो तरिकाले गीत गाउन पायो हाम्रो मनोजीसँग, खुसी लाग्यो है.
1: हजुर हजुर
0: ठिक छ. अब भने अर्को शनिबार भन्ने अवश्य नै फेरि पनि गीत गाउने नै छौ आजको लागि भने सुट्यौँ है त. नमस्कार मनोजी आउनु भएको थियो, उहाँसँग पनि निकै नै रमाइलो तरिकाले कुराकानी गीत गाउन पाइयो होइन, दोहोरी खेलियो भनौँ होइन, एकदमै रमाइलो भयो. आज एकदमै रमाइलो रमाइलो भइरहेको छ. अब भने हाम्रो एउटाजना मात्रै हुनुहुन्छ होइन, अन्तिम साथी हुनुहुन्छ यदि आउनुहुन्छ भने, होइन भने चाहिँ अब भने बिदा माग्नु पर्ने हुन्छ होइन. आज चाहिँ मैले तपाईँहरूसँग धेरै समय लिएकी छु, तपाईँहरूलाई थाहा छ होला. बीचमा गीत किन बजेन भन्नुहुन्छ होला, कसैले ब्रेक किन बजेन भन्नुहुन्छ होला. अब के गर्नु होइन, अरू प्रोग्राम जस्तो अलिकति मिल्दैन, दोहोरी भनेको दोहोरी हुन्छ होइन. दोहोरीमा दुईटा तिनटा फाका टुक्काहरू हामीले गाउनै पर्ने हुन्छ, त्यसैले समय हुँदैन. मैले यसलाई पनि सबै कुराहरू मिलाएर अलि धेरै समय लिएर आउने पनि कोसिस तपाईँहरूको माझमा गरिराखेकी छु र गर्ने पनि छु होइन. अहिलेको भनी हामीसँग अत्याधिक छोटो समय भएको कारणले हामी तपाईँहरू माझमा अलिकति सबै कुराहरूलाई मिलाएर आउन सकिरहेको छैन होइन. त्यसको लागि अब भर्खरै सुरुवात हो, सबै कुरा मिल्दै जाला होइन, सबै कुरा भन्ने बित्तिकै हुँदैन, तपाईँहरूलाई थाहा नै छ होइन. अब ठिकै छ, आज भने एकदमै रमाइलो घम्साघम्सी दोहोरी भइहाल्यो होइन. खुसी छु तपाईँहरूले दिनुभएको यो साथ माया होइन. तपाईँहरूलाई अझै तपाईँहरूलाई यो दोहोरीप्रति केही सल्लाह सुझाव छ भने पनि मजाले छर्लङ्ग पारेर दिन सक्नुहुन्छ, किनभने तपाईँहरूको सल्लाहले नै मैले आज दोहोरी सञ्चालन गरेछु भने कस्तो तरिकाले अगाडि बढ्ने त भनेर पनि म तपाईँहरूकै सल्लाहले नै जान्न चाहन्छु. सो तपाईँहरू भने सल्लाह सुझाव पनि दिन नबिर्सिनुहोला पनि भन्न चाहन्छु. भन्दै अब भने बिदा माग्नु पर्ने हुन्छ होइन, समयले नेटो काटिसकेको छ. अब भने हामीले अन्तिममा भने हामीले ससुरालीमा भन्ने गीत अवश्य नै तपाईँहरूको माझमा राख्ने नै छौँ होइन. पक्कै पनि ससुरालीमा भन्ने एकदमै निकै नै मिठो गीत छ, तपाईँहरूले अन्तिममा सुन्न पाउनु नै हुनेछ. आज दोहोरी खेल्नको लागि आउनुभएको थियो जनुकाजी, धनुजी, देवजी र मनोजी, तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद छ. दोहोरी भन्ने बित्तिकै एकदम ठट्टेउरो होइन, एकदम रमाइलो पाराको हुन्छ, एकअर्कालाई जिस्काउने के गर्न मिल्छ. दोहोरीबाट नै घर लगेर राख्न पनि पाइन्छ, रियलमा चाहिँ पाइँदैन, तर दोहोरीबाट चाहिँ जहाँ लैजान पनि पाइन्छ होइन. तपाईँहरूलाई थाहा नै छ, एकदम रमाइलो खाले हुन्छ दोहोरी भन्ने बित्तिकै. तपाईँहरू धेरै बुझ्ने हुनुहुन्छ र सुन्न धेरैले रुचाउनुहुन्छ दोहोरी, मलाई थाहा छ. सोही कारणले पनि म यो कार्यक्रम लिएर उपस्थित भइराखेकी छु तपाईँहरूमा आज होइन, तपाईँहरूलाई मनोरञ्जन दिनको लागि. भन्दै यतिन्जेलसम्म मलाई प्राविधिकमा बसेर साथ दिने हाम्रो ललिता म्यामलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अर्को शनिबार फेरि यस्तै रमाइलो दोहोरी लिएर आउने नै छु. त्यतिन्जेलको लागि म भने म निशा भण्डारी भने ओजेल पढ्न चाहन्छु. नमस्कार, बाई बाई.

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: मंगल सूत्र झुमकारा पाउजु कहाँ बनाएर ल्याउनु भो ए भाउजु, कति राम्रो स्वाको भन्दै

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रुफ राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: दाँत दुखेर मर्न लागे, हेर्दै त मेरो दाँतमा के भन्छ
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305 0485403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ तर बेच्न सम छैन नगरपालिकाले के गर्ने चिर्सीले के गर्ने
2: गाडी भाडा पताएको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हतदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेको छ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
6: कृषि दोकानमा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटी चामलसँग ल्याएर वजन गर्ने मेरो काम त्यो थियो किसानमुखी बजेट ल्याउनु पर्दैन देख्नु किसान उयो नलाग्यो भने देख्नुको लाग्दैन
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ राता अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री गीता पर अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल

आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउनी एफएम 103.4 मेगाहर्ज बद्धघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौरी एफएम 101.2 मेगाहर्ज मेलौरी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्न सक्नेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौँ। भिजन न्यूज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौँ। आज हामीसँग चाहिँ करिब करिब 4 दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौ। उहाँको अनुभवलाई साथैसँगौ नयाँ पुस्तामा हस्तान्तरण गर्नेछौ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब 3 पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली, त्यो पनि हाम्रो निर्यातजन्य बालीको अग्रपंक्तिमा रहेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यावसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौं। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि सायद त्यो हुन सक्छ केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फसाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्ष भन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौं। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौं। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ। भर्खरै मात्रै एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो। यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्। यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ, यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौँ। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको यात्रा
1: कफीको यात्रा सम्बन्ध पहिला त अब दर्शक दुर्गामा रहनुभएका अथवा जोसुकै पनि भनिन्छ, उहाँलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको सुरुवात गरिन्छ त्यो सुरुवात गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटा मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफ्नो कटिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो। गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानु भयो। पछि त्यहाँ 35-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको। त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 सालबाट केही बोटहरू सुरु गरेर अगाडि बढिराखेको अवस्था रह्यो। मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निधो गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रूखहरू र त्यसपछि कफी गरेर 3-tier सिस्टमको प्रणालीबाट मैले अगाडि बढाउन सुरु गरेँ। र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै गएँ र यसरी काम गर्दै जाँदाखेरि उत्पादनहरू बिस्तारै आउँदै आउँदै जान लागेर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफ्नो क्षमता अनुसारको कामहरू गर्दै गयौँ। र त्यस पछाडि 42 सालबाट भिजिटर्सहरू पनि आउन थाल्नुभयो। त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको हुनाले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो। राष्ट्रिय क्षेत्रबाट पनि आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालको उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 सालबाट त्यसलाई हानि पराए भुटेर पनि अब मेरो श्रीमतीले त्यसलाई चाहिँ अगाडि बढाउन सुरु गरिन्। र 47 सालमा आइपुग्दाखेरि मैले चाहिँ अब के सोचेँ भन्दा अब यसरी भिड मान्छेहरूको एउटा सिकाइको क्रममा आउनुभएको छ र यसलाई उत्पादन गर्ने, प्रशोधन गर्ने कुराहरूको पनि अगाडि बढाउँदै लैजानु पर्नेछ भनेपछि अब एक्लै गरेर हुँदैन यो भनेर अब फेरि हाम्रो नर्सरीबाट अरू धेरै साथीहरूले बिरुवा पनि लैजानु भएको थियो। त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय सङ्घ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मा।
0: त्योभन्दा अलिकति अगाडि कुरालाई मैले सार्न चाहन्छु, जस्तो 35 सालदेखि यहाँले शुरू गर्नुभएको थियो, त्यो त्यो बिचको समयलाई चाहिँ कस्तो थियो त्यो अवस्था, चाहिँ कफीको विस्तारको अवस्था, उत्पादनको अवस्था कस्तो थियो?
1: अब विस्तारै बढिरहेको थियो, अब क्रमशः यो एकै पटक धेरै रोपेको होइन कि 39 अब 200-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषामा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 साल गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको व्यवसाय 70 रोपनी बारीमा त्यो फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो। विकल्पको रूपमा
0: नोक्सान भयो,
1: हजुर हजुर, त्यसपछि विकल्पको रूपमा मैले यो नै ठिक हो भन्ने ठहर गरेर र मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो। र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हाँडी कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने, लैजाने, किन्ने अनि त्यसपछि त्यहाँ फ्रीमै चखाउने यस्तो कामहरू गर्दै गइसकेपछि यो संगठन पनि चाहिन्छ।
0: जस्तो त्यो समयमा उत्पादनमा चाहिँ अब्बल भइसक्नु भएको थियो, त्यसमा हाँडी कराईमा त्यो सिकाइ पनि भयो, उत्पादन चाहिँ राम्रै थियो त्यो बेलामा, है
1: राम्रै फल्थ्यो, ठिकै थियो, ठिकै अवस्था थियो। र त्यस पछाडि खास भने 316 किलो कफी नबिकेको अवस्थामा, त्यति बेला 316 किलो कफी थियो, त्यो नबिकेको अवस्थामा अब यसलाई चाहिँ अब एक्लै गरेर हुन्न भन्ने मान्यताका साथमा पनि त्यो संगठन स्थापना गरेको वास्तवमा हामी सबै लाग्यो भने हुन्छ भन्ने हिसाबले। र त्यस्तै गरेर 48 गएर जिल्ला स्तरीय बनाइयो। र अनि अर्को कुरा के पनि थियो त्यति बेला, अब यो अवस्था अलिक फरक थियो, राजनीतिक अवस्था इत्यादिले गर्दाखेरि मुलुकका साथीहरूलाई पनि एउटा हताशको मनस्थिति थियो। कफी उहाँहरूले प्रशस्त उत्पादन गर्नुभएको तर बिक्री भएको अवस्था थिएन, सुविधाहरू त त्यहाँ पाउनु भएको थियो तर सामान बिक्री नै नभएपछि त त्यसको के गर्ने त, एउटा अन्यल अवस्था आउँदाखेरि केही साथीहरूले अब गबारको किरालीमा समाज दियो, त्यो प्रविधि त्यहाँ पर्याप्त नपुगेको कारणले बजार पनि भएन अनि पोलिसी पनि भएन, त्यसपछि चाहिँ उहाँले बोट काट्नु लागेको अवस्थामा कफी नकाट्यो।
0: यो कति सालतिर अलिक बढी हल्ला पनि थियो कि त्यो बोटले काट्यो
1: भने? त्यो काटेको खास उहाँहरूले चाहिँ 46 सालतिर काट्नु भएको हो र 47 सालमा त्यसले नकाटौँ उपाय खोजौँ भनेर एउटा नाराको साथमा त्यो संगठन निर्माण गरेको मैले। र त्यो संगठनमा 25 जना थियौँ हामी मदन पोखराको साथीहरू। त्यस पछाडि 48 गएर जिल्ला स्तरीय बनाइयो, पाल्पा जिल्ला स्तरीय। र अनि यसरी गर्दै जाँदाखेरि मान्छेहरूको भिडभाड सुरु भयो, दिनमा 4-5 वटा ग्रुपहरूमा आउनुहुन्थ्यो, सुन्नुहुन्थ्यो। त्यही क्रममा 49 सालमै अब हाम्रो वन मन्त्री बिरमा ढकालजी, रामशरण श्रीनायक उपाध्यक्षज्यू, त्यसपछि कृषि मन्त्री रामचरण पौडेलजी अहिलेका वर्तमान राष्ट्रपति, उहाँ समेत हाम्रो फार्ममा पुग्नुभयो र उहाँले चाहिँ सुन्नुभयो कि मेरोजी राम्रो गर्नुभएको रहेछ, के छ समस्या भन्दाखेरि मैले नीतिगत व्यवस्थाको कुरा, प्रविधिको कुरा, बजारको कुरा, मूल्य निर्धारणको कुरा, संस्थागत व्यवस्थाको कुरा राज्यको तर्फबाट भने यसरी यो चाहिँ जरुरी छ हजुर, हामीले किसान लेभलबाट यसरी सुरु गरेका छौँ भनेर भनेपछि लेखेर दिएँ र त्यसपछि उहाँले आएर काठमाडौँ आएर 49 को ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तथा विकास बोर्ड स्थापना गरिदिनु भयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा चाहिँ बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
0: त्यसको लागि मुख्य योगदान यहाँको छ, हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यावसायिक रूपमा अगाडि बढेको देखियो है?
1: त्यसो गरिसके पछाडि प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मीतिर भयो, स्याङ्जातिर भयो, विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ त्यो आफ्नो एरिया वाइजमा अथवा अभियान चलाउन थालियो, संगठनहरू निर्माण गर्न थालियो, विभिन्न गाउँ समूहहरूमा पनि गएर र कर्मशः गर्दै गर्दै गएर अगाडि बढाउँदै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गऱ्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने, गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो। र त्यसपछि अरूको कफी यसो पत्र पत्रिकाहरू हेर्दाखेरि यो खास अराबिका वर्गको कफी जातको कफी मात्रै सबभन्दा उत्तम हो भन्ने कुरा पनि ठहर पाएर अराबिका र अर्ग्यानिक जाने भनेर जिल्ला स्तरीय पाल्पाले हाम्रो निर्णय भयो र त्यसैलाई अगाडि बढाउँदै जाँदा प्रविधि खोज्न निकै गाह्रो भयो. हाम्रो देशको विभिन्न निकायहरूसँग पनि हामीले अनुरोध गर्यौँ, त्यो प्राप्त हुन नसकेपछि पिस कोर भोलिन्टियर ग्रुप आएको बेलामा फेरि त्यो अनुरोध आउँदा फार्मर्स टु फार्मर्स प्रोग्राम अन्तर्गत इन्डक इन्टरनेसनलको 20-22 देशमा नेटवर्किङ भएको कारणले गर्दाखेरि उहाँहरूले एल साल्भाडोरबाट विषय विज्ञहरू रोस्टर र एग्रोनोमी सम्बन्धित त्यो कपी एग्रोनोमीको जानेको विज्ञहरू लिएर आएर र त्यति बेला मैले चाहिँ 8 जिल्लामा पत्रचार त धेरै जिल्लामा गरेको हो तर 8 जिल्लाका साथीहरू सहभागी हुनु भएर हामीले चाहिँ पाल्पाको मदन पोखरामा हाम्रै फार्मको कफी प्रशोधन गराएर हेरेर त्यहीँ नै सबै टेस्टिङ गर्ने भने एक हप्ताको तालिम चाहिँ गराइयो. नेपालको इतिहासमा त्यो नै सबभन्दा ठुलो कुरा चाहिँ रह्यो. त्यसले गर्दा प्रविधि सिकाइ भयो, प्रचार प्रसार भयो, कसरी खाने भन्ने कुरा पनि थाहा भयो, फार्मिङ गर्ने तरिका त सबै ए टु जेड कुरा थाहा भएपछि पछाडि साथीहरू धेरै खुसी भएर फर्कनु भयो र त्यस पछाडि गाउँका दिनमा केही महिना पछाडि हामी साथी अब तपाईँले नेतृत्व लिँदै जाँदा यहाँ सम्भव भएन, अब हामी 8 जिल्लाको संगठन केन्द्र स्तर संगठन बनाऊ भनेर उहाँहरू लागि पर्नुभयो र फेरि मलाई मेरो पछिल्लो अगाडिका त्यो जोहरू छोड्दै गएँ गाउँ लेभलको जिल्ला लेभलको छोड्दै गएर मलाई चाहिँ फेरि केन्द्र लेभलको अध्यक्ष बनाउनु भयो साथीहरूले. यसरी जोडिँदै जोडिँदै अगाडि बढ्दै गयो.
0: कफी व्यवसाय महासङ्घ त्यसरी नै जन्मियो.
1: त्यसपछि बजारीकरणको निम्ति पनि हामीले यो नेपाल कफी कम्पनी 40 सालमै स्थापना भएको भए पनि क्रियाशील थिएन, उहाँहरूको पनि आफ्नै खालको समस्याहरू थियो. बजारमा नेपालमा कफी खाने चलन थिएन, खेतेर खाने नेस्ले लगायतको घोलेर खाने कफीहरूको मात्रै प्रयोग थियो. त्यसले गर्दा उहाँलाई गाह्रो भएको अवस्थामा पछि हामी उहाँसँग पनि टाई अप गरेर त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै
0: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासङ्घले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो.
1: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानो सानो सरसहयोगहरू गर्न सुरु गर्नुभयो. जस्तो अब त्यो जुन सिकेको प्रविधिलाई अलिअलि थप गराउनको निम्ति त्यति बेला सिक्दा हामीले पहिला स्पेनिस भाषा त्यहाँ अङ्ग्रेजी भाषा त्यहाँ नेपाली भाषा यसरी सिकेको, पछि गएर अर्को वर्ष गुल्मीमा त्यहाँ स्याङ्जामा यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै गयौँ. कसरी खाने कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै हिजो गइरह्यौँ. त्यसले गर्दाखेरि अनि बजारको नेटवर्कमा पनि अगाडि बढ्न सजिलो भयो. आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने कसरी खाने यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो भन्दा कलेजहरूमा काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै गयौँ र यसरी हाम्रो संगठन
0: क्रमिक रूपमा अगाडि आउनुभयो. हामीसँग विषय धेरै नै छन् यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुरा र यो क्षेत्रका कुराहरू युवा जागरणका कुराहरू पनि छन्. यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भने त्यो समय पछाडि चाहिँ
1: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो, त्यसपछि कति पैसा किसानले पाउने कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गइयो.
0: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहेँ, यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ. राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर 1 गते मनाउँदै गर्दाखेरि प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासङ्घको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो, अलिकति यो प्रसङ्गलाई छाड्नुहोस् न.
1: अब यो अहिले सुन्दाखेरि नपत्यारिलो लाग्न सक्छ तर के भन्दा 2047 साल कार्तिक 30 गतेको दिन हाम्रो संगठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ. त्यस बेलामा सरकारसँग मिलेर गर्नुमा अलिक अप्ठ्यारो थियो र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 गते नपर्दो रहेछ, 29 पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर मङ्सिर 1 गते लाई नै हामीले कफी डे
0: मनाउनु सुरुवात
1: गर्नुभएको थियो. त्यसरी चाहिँ सोच सुरुवाती हामीले जन्माएको त्यति बेला तर अनि पछि हामीले 53-54 कफी डेको रूपमा सुरु गर्यौँ र त्यो त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू अब लाई उजागर गर्न पाइयो, त्यसपछि प्लान्टेसनका कुराहरू अब त्यसपछि चाहिँ बजारको कुरा थुप्रै कुराहरूसित त्यसपछि बिस्तारै अगाडि लैजानको निम्ति सहिलो हुन्छ र एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ. त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
0: सरकारले पछि आधिकारिक रूपमा घोषणा पनि गर्यो, यसमा त यहाँहरू पोजिटिभ नै हुन्छ. अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो नि ठ्याक्कै भन्दा चाहिँ
1: अन्तर्राष्ट्रियमा त्यो 52 सालतिर साल ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साल टेयरिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी जब त्यति बेलासम्म नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको छ।
0: नेपाल कफी कम्पनीले त 40 सालदेखि नै काम गरिसकेको
1: थियो, गरेको थियो तर उसलाई एकदम गाह्रो थियो। अब कफी खाने चलनै थिएन, त्यसले गर्दा खासै त्यो त्यसमा सफलता हासिल भएको अवस्था थिएन। वास्तवमा
0: सुरुवात चाहिँ गरेको थियो,
1: सुरुवात भएको हो,
0: उपलब्धि भएको थिएन,
1: भएको थिएन। गुल्मीमा पनि साथीहरूले गबारोतिर पनि नहुने, बजारतिर पनि नहुने हुँदाखेरि उहाँहरूलाई त्यहाँ अवसर स्थिति परेकै हो। त पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रविधि पनि अर्ग्यानिक भनेपछि अब अन्तर्राष्ट्रिय निकायमा एउटा संसारका उत्कृष्ट कफीहरू मध्ये मेक्सिको 7 नम्बरमा पर्दैछ। त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो ट्रेनिङको एक हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कफिङ गर्दाखेरि आयो, विदेशीहरू धेरै खुसी हुनुभयो। त्यस पछाडि उहाँहरू पनि बिस्तारै बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र संस्थागत रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो, हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबैको तर्फबाट। तर त्यो 2-4 वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन।
0: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा सम्भाग बनेको थियो, त्यो समय पनि सम्झिन सक्नुहुन्छ।
1: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 जिल्लाका साथीहरू लगभग 32,000 मा कफी टेक्निसियनहरू, त्यसपछि उद्योगीहरू, सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो, पछि गएर उद्योगी, व्यवसायी, क्याफे, अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी चाहिँ हामीले महासङ्घ बनाइसकेका थियौँ। 61 महासङ्घ बनायौँ र 65 मैले चाहिँ अब साथी हो, अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन्न, अब यहाँले दिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ हस्तान्तरण गर्दैछु।
0: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ। त्योभन्दा पछाडि चाहिँ जस्तो ठमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा, अनि अहिले त अब बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ, अन्य ठाउँमा पनि क्याफेको आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ, अलि यो समयले पनि साथ दिनु ठ्याक्कै।
1: अब यो परिस्थितिको कुरा हुँदैछ, कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्रै हुँदैन छ। जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइपरेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन गरेर सुरुवात गरियो। बिस्तारै त्यो गर्न निम्ति मेरो श्रीमती शान्ति देवी घिमिरेले मैले रोल दिन्छु भनेर सुरु गरिन् र 2052 सालमा 46 सालबाट प्रशोधन गर्दै बजार बिक्री गर्नु, यो 50 काठमाडौँमै कफी प्रवेश गरेको, तथापि 52 सालबाट कम्पनी नेपाल अर्ग्यानिक कफी प्रडक्ट भनेर नाम राखेर त्यसरी चाहिँ बजारीकरणको सुरुवात हुँदै हुँदै अगाडि बढ्यो र त्यसपछि गएर फेरि प्रणालीको रूपमा सुरु गरियो र अगाडि बढ्दै जाँदाखेरि अब बजारको कारणले पनि काठमाडौँ आउनु पर्ने परिस्थिति सिर्जना भयो। अब मदन पोखराको फार्म आफ्नो हुँदाहुँदै पनि आउनु पर्यो र त्यहाँ आइसके पछाडि अब उनले उद्योगतिरको भेट्दै गएन, त्यहाँ छोराहरूले साथ दिँदै, भानुभक्त छोराले साथ दिँदै गए, अब सरोजिन्द्रले साथ दिँदै गए छोराहरूले, अब छोरी शर्मिलाले पनि आफ्नो सबैको जानेको सिपहरू सेल गरेको काम गर्दै गएन र त्यस पछाडि अब यो कफीलाई अब कसरी खाने, कसरी खुवाउने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने त्यसको लाग्यो। विभिन्न मेला महोत्सवहरूमा जाने हाम्रो उद्योगले उत्कृष्ट हासिल गर्ने यस्ता खालका अवसरहरू उहाँलाई जुड्यो। 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवलको भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिभएको थियो र कफीलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट, त्यस्तो खालको पनि थियो र तथापि अब त्यो
0: बन्यो,
1: राम्रोसँग बन्यो। जब भनौँ संगठन जन्माएपछि एउटा लहर आयो, 55 सालमा थमेलमा एउटा चाहिँ एक्जिबिसन गर्ने सफल भयो हाम्रो संगठन तर्फबाट। यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूले उद्योग खोल्न सुरु गर्नुभयो, फेरि बिस्तारै गएर अब एभरेस्ट कफी लिनुभयो, त्यसपछि गएर अब हिमालय जहाँबाट 55 सालबाट सुरु गरिहाल्नु भयो, त्यसपछि
0: ट्रेन्ड चाहिँ नेपालमा
1: आयो र हाम्रो थमेलमा पसल चाहिँ अब 65 सालमा अब पकाएर खुवाउनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार पनि आयो। अब छोराले त्यस्तो किसिमको सोच बनाए, हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै। त्यसरी गर्दाखेरि अब उनले त्यो थमेलको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने, सिकाउने सबै कामहरू
0: निरन्तर रूपमा चलिरहेको,
1: त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ। अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग, व्यवसायिता यी सबै कुरामा जिम्मा लगाएको हुनाले म त किसिमको भनौँ न आफूले एउटा गौरव ठानेको छु। अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका।
0: जस्तो केही क्षण भन्नुभएको छ, कति खुलाउनु होला नखुलाउनु होला, अरू प्रसङ्ग पनि ल्याउँला मैले, यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरको कुरालाई मैले अलिक बढी जोड दिन खोजिहाल्छु कि, जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ, यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है।
2: हजुर, र मलाई के विश्वास थियो भन्दा, अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा, उत्कृष्ट हासिल गर्दै जाँदा, हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि यो राम्रो रहेछ भन्ने कुराहरू मेरा छोराहरूले चाहिँ बुझे, त्यो राम्रो चिज नै रहेछ, गुवामा मैले गरेको काम राम्रो रहेछ भन्ने खालको बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे, एउटा पाटो त्यो रह्यो। अर्को कुरो, हामीले अब बेच्न समस्यै भएन नि, त्यसरी सुरु सुरुमा कठिनाई पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कफी ए ल बजारमा लागेर चाहिँ हामी किन्छौँ भन्ने खाले, त्यसपछि गएर अब हाम्रो भाटभाट इन्कम मिनबहादुर गुरुङजीले स्वयं ल मलाई चाहिँ यो कफी भनेर उहाँले दिनुभयो, अब अहिलेसम्म चाहिँ राखेको छ, उहाँले मजाले जाने 22-25 आफ्नो उहाँका शाखाहरूमा हाम्रो कफी जान्छ, नेपाल राम्रै बिक्री भएको छ भने सबै यो लोकप्रियता त बढेको छ, एकदम राम्रो बाटोमा लगाइराखेको कुरा छ आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि। तर सङ्गठनको अवस्था चाहिँ अब अलिकति जसरी सोचेको सोचे अनुसारको अलिक नभइराखेको अवस्था,
0: भनेपछि यहाँले छोडे पछाडिका पछिल्ला नेतृत्वहरूले भने जस्तो कफी क्षेत्रमा जुन गर्नुपर्ने हो त्यो गरेनन् नि, महसुस गर्नुभएको छ,
2: त्यसरी चाहिँ भन्नु त भएन, तथापि के कुराको तालमेल
0: महसुस गरेको कुरा त
2: मैले महसुस गरेको के भन्दाखेरि, छेडी रूपमा अलिकति लोभ देखाएर कार्यक्रमहरू सञ्चालन गरियो, त्यसले गर्दा पनि हाम्रो सङ्गठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ,
0: भनेपछि दीर्घकालीन घाटा भयो,
2: अब किन अब कफी बनाएर पनि भन्यो, त्यसले तालिम भन्यो, अनेक खालका भयो, अनि किसानहरू भाग लिन आउँछन्, अब उनीहरूले चाहिँ 500 रुपियाँ दिनलाई चाहिँ डोनरहरूले दुःख मान्ने, अनि उनीहरूले चाहिँ 4,000 रुपियाँको भात खुवाएर पठाउने, त्यस्ता खालका कुरा कारणले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो, त्यसबाहेक अरू नेपाल सरकारसँग पनि मेरो केही गुनासाहरू छन्।
0: भनेपछि महासङ्घले चाहिँ त्यो सुधार्नु पर्यो, अब चाहिँ
2: महासङ्घले सुधार्ने भन्दा पनि त्यो डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता,
0: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ?
2: राष्ट्रिय चिया कफी सुधार बोर्ड के भन्दाखेरि, अब उसले नगरेकै भनेर त भन्नु मिलेन, तर के रह्यो त्यहाँ भन्दाखेरि, राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन, त्यसमा के हुनुभयो, विषय विज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ, एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइरहेको अवस्था छैन, हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू, एक्सटेन्सनका कुराहरू, प्रविधि केही सिकाउने कुराहरू भएको छ, तर जसरी सोचेर कफी बोर्ड बन्यो, अहिले कफी बोर्डलाई सहयोग पनि पर्याप्त दिएको छैन, नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन, कार्यक्रम पनि पर्याप्त छैन, प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न, त्यहाँ त विषय विज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि, चिया र कफी दुइटै मिसिएको छ, चियाका क्षेत्रमा अलिक बढी र कफीको क्षेत्रमा अलिक कम भएको अवस्था छ,
0: यहाँलाई हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त सधैँ छन्, धेरै पुरस्कारहरू प्राप्त गर्नुभएको छ, यसै मध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन्, यद्यपि 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो, त्यो समयलाई पनि थोरै साथमा चाहन्छु मैले,
2: अब हामीलाई त अब जस्तो डिएफसीक्युसी भनौँ खाद्य अनुसन्धान शाला, अब त्यसबाट पनि हामीले चाहिँ राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा, त्यसबाहेक अब 2056 हाम्रो उद्योग राम्रो फरिएर पेरिस जाने मौका पाउँदै श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगएका मान्छे हौ, अब किनभने नेपालको त धेरै छैन, विदेश गएर त्यो अप्ठ्यारो हुन्छ, रमाउनु घुम्न मात्रै होइन कि आफ्नो व्यवसाय गर्न जाने हो भन्ने मान्यता नगएको कुरा हो, यस्ता समानता हामीले पर्याप्त पाइरहेका छौँ, तथापि यो समयको कुरा अब सोचेको त होइन, 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासङ्घ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो, नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर, हुन त सचिव कृषि सचिवलाई त्यसपछि प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई न ती हाम्रो कार्यपत्र पेस नगरेको त होइन नि, धेरै पेस गरियो, तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो, रमाइलो किसिमको वातावरण बन्यो, अब त्यस पछाडिको दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन, म एउटा अब एउटा एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्ति देवी तिमीहरूलाई फरक फरक खालका पुरस्कारहरू राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट लिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो, हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो मसँग अन्तर्वार्ता कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिन पाइयो हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पायौँ। म त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनु थियो।
0: करिब करिब 45 वर्षभन्दा लामो समय कफीमा बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ, गुमाउने कुरा त खासै छैन नै, किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नुभयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ। अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ, अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनु छ, त्यो खालको जोस अहिले पनि छ। अब केही गर्न बाँकी छ जस्तो लाग्छ?
2: अब यस्तो छ, मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्न अब पर्दैन, किन भन्दा चिन्ने साथीहरू चिन्नु भयो, मैले जानेको कुरा कहिले पनि लुकाइन, आफ्नो व्यवसाय आफ्नो उद्योग पनि सबै आएर सबैलाई हेर्न किसिमको खुला दिएँ, जबकि उद्योग चाहिँ लुकाउनु पर्छ भन्ने मान्यता हो यथार्थमा भन्ने हो भने, तर त्यस्ता कुराहरू हामीले त्यहाँ के गरेनौँ। मलाई त्यहाँ उद्योगभन्दा पनि संगठन संस्था नै प्यारो लागिराख्यो, अब खाइ नखाइ हरेक गर्दै दुःख गर्दै गइयो, तर के भन्दा अब संगठनले पनि अलि उचाइ फेडरेसन त भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन, र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न एक किसिमले भन्यो भने यसलाई चाहिँ अब सुन त पहेँलो हुन्छ, त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ। यो संसारमा यति लोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ, यो वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोक्ता हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो, यस्तो चिज र जबकि नेपालमा अब संसारका लगभग 70-72 वटा देशमा मात्रै उत्पादन हुन्छ, फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ, अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँको 527 टन छ जम्मा। यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दा कुरो मेरो भनाइ भन्दाखेरि कमसे कम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना, अब 50 वर्षको होला, अरू देशमा त 100 वर्षको योजना बनाउँछन् तर यो मुलुकमा किन बन्दैन भनेपछि यस्तो खालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो। यसमा चाहिँ को जोडिन सक्थ्यो भन्दाखेरि महासङ्घको जोडिन सक्थ्यो, कृषि विकास बैङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूको आफ्नो आफ्नो क्षेत्रका कामहरू छन् नि, हो यी सबै जोडिएर एउटा चाहिँ राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न ठाउँका हाम्रा प्रदेशहरूमा 4-5 वटा प्रदेशहरूमा त छन् नि, हो उनीहरूलाई त्यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा पनि दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्भव भएसम्मका प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू प्रयास छन्। अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कफी विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो, यो मुलुकमा 1 करोड मान्छेले रोजगार पाउन सक्छन्, 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आमदानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ। कमसे कम अब त्यसरी त्यो बनिया छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने, मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ,
0: यथार्थ
2: कुरा हो त्यो गर्ने त। अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउन पनि विदेश, जुन पनि विदेश, बुढाभाका बाआमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडतिर बसेको अवस्था छ, भनेपछि विकास भएन विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुने वाला छैन, लाग्नुपर्छ हामीसँग त के छैन, यहाँ जल जमिन जङ्गल सारा कुराहरू छ, यसभित्र भएका चिजहरू छन्, यिनलाई चाहिँ उपयोग गर्ने। यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो, किन भन्दाखेरि यसमा त होमस्टेहरू हुन्छ, पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ, अनि यही उपभोग हुन्छ, हरेक खालको अवसर छ, तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्यता।
0: हुन्छ, हामीले समय दिनुभयो, हामी धेरै नै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ पनि गर्दा बिदा गर्न चाहन्छौँ। नमस्कार।
2: नमस्कार
0: हजुर, हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ। हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तर्सम्वाद कुराकानी गर्दै गर्दा करिब करिब 4 दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर कल्चर सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्त रूप दिन महिनाको लागि निरन्तर रूपमा लाग्नु भएका व्यक्ति समेत हुनुहुन्थ्यो। हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दै थियौँ। आजको श्रृङ्खलाको समय सकिनै सकेको छ। यहाँहरूमा कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौँ, जसको लागि 9855-9192 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। र यति बेला यो कार्यक्रम समृद्ध कृति जिएनएन टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। र हामी नेपाल एफएम नेटवर्क सहित 38 रेडियो मार्फत पनि हामी प्रसारित हुने गरेका छौँ। यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी आर्काइभको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल, त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट अचिम सापले यहाँको माझबाट बिदा पनि अनुमति माग्छु। सुरेशमा रहौँ, कृषि कर्म गरौँ, नमस्कार।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954014575 9841690669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि रामेछाप नगरपालिकाको अनुरोध
3: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869-2245-44।
2: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475-94-66, 9896-62-99-8।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। म ललिता हायो। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, साथैतामा कोशी एफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nbका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब शुरू गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। आधुनिक प्रविधिको वर्तमान युगमा सामुदायिक रेडियोको महत्व नघटेको संचार मन्त्री किमल सिन्हाको भनाई। टाढा नदेख्ने दृष्टि दोषबाट जोगिन काठमाडौँ सहितका शहरमा जनचेतनामूलक र्याली। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न राष्ट्र बैङ्कको निर्देशन। राजसभाका सांसदमध्ये आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण। रामेछापको वादीमा हायु महिलाहरूलाई डोको नाङ्लो बुन्ने शिव विकास तालिम शुरू। दिपी राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने व्यवस्था। तराईमा तातो हावाको लहर र युक्रेनी कलेजमा रूसको कब्जापछि 10 जनाको मृत्यु।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रूख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्व नघटेकोले यस्तो रेडियो प्रविधि मैत्री हुँदै जनचेतना अनुसार सञ्चालन हुनुपर्नेमा जोड़ दिनुभएको छ। दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा 1102.4 MHz को 300 स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सामुदायिक रेडियोको थप प्रविधि मैत्री भएर जन अपेक्षा अनुसार सञ्चालन हुनुपर्ने बताउनु भएको छ। मन्त्री डाक्टर तिमल सिन्हाले मुलुकका आम नागरिक तथा बुद्धिजीविका कारण रेडियोको महत्व अहिले पनि नघटेको मर्यादित र उत्तरदायी पत्रकारिता आजको आवश्यकता रहेकोमा जोड़ दिनुभएको छ। उहाँले नैतिक पत्रकारिता र जिम्मेवारीपूर्ण संचारका लागि रेडियो सगरमाथा थप प्रविधि मैत्री हुँदै महत्वपूर्ण भूमिका निर्वाह गरोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभएको हो। रेडियो सगरमाथा नेपालको इतिहासमा निष्पक्षताको मानक भएको तथ्य 3 दशकदेखि देखाइरहेका पढ़ाइरहेको छ। अहिले अधिकांश संचार माध्यमले संघर्ष गरिरहनु परेको छ। संचार माध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्ने गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेछ। मन्त्री डाक्टर तिमल सिन्हाले लोक कल्याणकारी विज्ञापनमा राज्यले रू 30 करोड़ खर्च गरिसकेको जानकारी दिँदै अरू विज्ञापनमा चलखेल भएकाले हाललाई त्यो रोकिएको बताउनु भएको छ। संचार माध्यमले पाउनुपर्ने विज्ञापन पाउन सकेको छैन, यसका लागि श्रमजीवी पत्रकारले आवाज उठाउनु पर्नेछ। सरकारलाई बुझाएको कर दुरूपयोग हुनुपर्ने र लोक कल्याणकारी विज्ञापनको दुरूपयोग भएको भए सोको उचित हिसाब हुनुपर्नेछ। जनताको इच्छा र अपेक्षा अनुसारको संचारका लागि लोक कल्याणकारी विज्ञापन खर्च हुनुपर्नेछ। मन्त्री डाक्टर तिमल सिन्हाले आफूले 2060 सालदेखि 2070 सालसम्म रेडियो सगरमाथामा नियमित सेवा गरेको स्मरण गर्दै मन्त्री हुनुको आधार रेडियो सगरमाथा रहेको पनि आफ्नो भनाई व्यक्त गर्नु भएको छ। विश्वभर तीव्र गतिमा बढ़िरहेको मायोपिया अर्थात टाढा नदेख्ने दृष्टि दोषप्रति जनचेतना फैलाउने उद्देश्यले काठमाडौँ वीरगंज र वीरता मोडमा र्याली आयोजना भएको छ। दृष्टि आईकेआई सिस्टमको नेतृत्वमा भएको र्यालीमा सरकारी तथा गैर सरकारी निकाय स्वास्थ्य कर्मी विद्यार्थी शिक्षक अभिभावक लगायतको सहभागिता रहेको थियो। जेठ 3 गतेदेखि 9 गतेसम्म सञ्चालन भएको मायोपिया जनचेतना सप्ताह अन्तर्गत विभिन्न विद्यालयमा स्क्रीनिङ कार्यक्रम सञ्चालन गरी स्वयं बाल बालिकाको प्रारम्भिक परीक्षण गरिएको छ। सहभागी विद्यार्थीलाई निशुल्क विस्तृत आँखा परीक्षण सेवा प्रदान गरिएको थियो। दृष्टि आई केयरका कार्यकारी निर्देशक डाक्टर भाइराज श्रेष्ठले यो अभियान व्यवहार परिवर्तनको चेतना मात्र भएको र भविष्यका पुस्ताको दृष्टि सुरक्षित बनाउने सामूहिक संकल्पको शुरूआत भएको बताउनु भएको छ। मायोपिया विशेषज्ञ दीपक घिमिरेले डिजिटल डिभाइसको नियन्त्रित प्रयोग, नियमित बाहिरी क्रियाकलाप र आँखाको नियमित परीक्षणबाट मायोपिया नियन्त्रण गर्न सकिने जानकारी दिँदै सामूहिक चेतनाको आवश्यकतामा जोड़ दिनुभएको छ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंक सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको हो। इजाजत पत्र प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरिएको छ। एटीएम लाउजन्स भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिको एटीएम मोबाइल ब्याङ्क र इन्टरनेट ब्याङ्क स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनु पर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख गरिएको छ। रासपाका सांसदमध्ये आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन्। 12 को विस्तारित बैठकमा सहभागी सांसदहरूलाई पार्टीकै कार्यकर्ताले आक्रमण गरेपछि रासपाका 12-1 का सांसद गणेश धिमाल, 2 का चन्दन सिंह, 3 का अरविन्द्र शाह र 4 का रहबर अन्सारी बैठक स्थलबाट भागेका थिए। बैठकमा संस्थापक जिल्ला अध्यक्ष चन्दन सुणकार, पक्ष मानिने जिल्ला पदाधिकारी तथा स्थानीय तहका सभापतिहरूलाई संगठन बाहिर राख्न खोजिएको आरोप रहेको थियो। रासपा संगठनलाई जिल्लाको स्थानीय तह र ओडाहरूमा संगठन विस्तार गरेका साथीहरूलाई आउने स्थानीय तहको निर्वाचनमा पार्टीबाट टिकट दिनुको साटो सांसदहरूले पहिला नै टिकट बिक्री गरेको थाहा पाएर बैठकमै विवाद शुरू भएको थियो। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 वादीमा हायु महिलाहरूलाई डोको नाङ्लो बुन्ने स्थित विकास तालिम शुरू भएको छ। नेपाल हायु महिला समाजको आयोजना तथा राष्ट्रिय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा तालिम सञ्चालन गरिएको हो। आजदेखि शुरू भएको तालिम 8 दिन सञ्चालन हुनेछ। हायु महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो। बाँसबाट बन्ने डोको, नाङ्लो, मुखौरा, पेरुङ्गो जस्ता सामग्री दैनिक जीवनमा जोड़िएकोले पुरूषोत्को समयमा सिप सिकेर व्यवहारमा लागू गर्नुपर्ने रामेछाप नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष सन्तोष कुमार तामाङले बताउनु भएको छ। त्यस्तै समाजमा डोको नाङ्लो किन्नुपर्ने बाध्यता रहेको साथै महँगोमा किनेर प्रयोग गर्नुपर्ने भएकाले यस तालिमबाट आफ्नो सिपले अरूलाई पनि सहयोग हुने तथा स्वरोजगार बनाउने उद्देश्य सहित यो तालिमको आयोजना गरिएको नेपाल हायु महिला समाजका अध्यक्ष कुमारी हायुले बताउनुभयो। तालिम मार्फत सहभागीहरूलाई बाँसबाट बन्ने डोको नाङ्लो जस्ता सामग्री बुन्न सिकेर बजारीकरण गर्न पनि मदत पुग्ने बताइएको छ। तालिममा सहभागीहरूलाई प्रयोगत्मक अभ्यासमा विशेष जोड़ दिनेछ। तालिम सम्पन्न भएपछि सहभागीहरूले आफ्नै स्थानमा सिपको शुरूआत तथा व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ। स्थानीय महिलाहरूले यस्ता सिपमूलक तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न मदत पुग्ने विश्वास व्यक्त गरिएको छ। साँझ 6 बजेको हजुरको समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाई भने रेडियो सुन्दै गर्नुहोला।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896692998।
7: हजुरको रेडियो 102.1 मेगा।
8: विश्रामपछि अब बाँकी समाचार। भिपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र सञ्चालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको छ। अहिले तलको डाइभर्सनबाट गाड़ी कुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुल्ला गरिएको छैन। सभापति गजुरेलका अनुसार ट्र्याकको फाउण्डेशन तयार भइसकेको छ भने केही क्षेत्रमा पर्खा लगाउने काम मात्र बाँकी रहेको छ। अनुगमनका क्रममा आयोजनाका प्रतिनिधिहरूले पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका हुन्। आउँदो 10 दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सड़क बाटे गाड़ी गुड्ने वातावरण मिलाउने लक्ष्य राखिएको छ। बाढ़ी वा अन्य संकटकालीन अवस्थामा नयाँ ट्र्याक तत्काल प्रयोग गर्न सकिने प्राविधिक टोलीको भनाइ छ। 10 किलोमिटरको खण्डमा झण्डै 100 कामदार नियमित खटिएका छन्। काभ्रे सिन्धुली खण्डमा बाढ़ीले भत्काएको सड़कलाई असार 15 गतेसम्म व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको सभापति गजुरेलले जानकारी दिनुभएको छ। नेपाल पत्रकार महासंघ दोलखा शाखाको 13 वार्षिक साधारण सभामा 5 जना पत्रकार पुरस्कृत तथा सम्मानित भएका छन्। पत्रकार महासंघ दोलखा शाखामा स्थापना गरिएको विभिन्न पुरस्कारबाट 4 जना पत्रकार पुरस्कृत भएका छन् भने 1 जना संस्थापकलाई विशेष सम्मान गरिएको छ। यस्तै मिहिरमान फाउण्डेशनले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पनि थप 1 जना पत्रकार पनि पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ दोलखा शाखा का पूर्व अध्यक्ष दीपक शंकर चौला गायत इन्द्रमणि पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति कालिका खड्का विकास पत्रकारिता पुरस्कार र हाम्रो अपडेट अनलाइन के दुर्गा बस्नेत पशुपति चौला गाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन भएको हो। पुरस्कृत पत्रकारहरूले सम्मान पत्र सहित नगद 10,000 पुरस्कार पाएका छन्। पुरस्कृत पत्रकारलाई राष्ट्रिय सभाका सदस्य घनश्याम रिजाले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नु भएको छ। यस्तै नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व कोषाध्यक्ष एवं ज्येष्ठ पत्रकार राजेन्द्र श्रेष्ठलाई विशेष सम्मान गरिएको छ। 72 वर्षीय ज्येष्ठ पत्रकार श्रेष्ठलाई दोसल्ला उडाएर सम्मान गरिएको हो। उमेरका कारण हाल उहाँले पत्रकारिता पेशा छाड्नु भएको छ। साधारण सभाकै अवसरमा यरमान फाउण्डेशनले स्थापना गरेको हेमकृष्ण कुमारी प्रधान स्मृति राष्ट्रिय महिला सम्मान पुरस्कार पत्रकार सिर्जना खड्कालाई प्रदान गरिएको छ। सम्मान पत्र र नगद 15,000 राशि रहेको सो पुरस्कार फाउण्डेशनका सदस्य एवं पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले प्रदान गर्नुभएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि पर्सि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाइ छ। प्राधिकरणले दाङ बाँके बर्दिया डुची कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु रूपन्देही अर्कखाँची पाल्पा सुर्खेत लगायतका जिल्लालाई अधाधिक रहनुपर्ने सूचीमा राखेको छ। अत्याधिक गर्मीका कारण थकाई कमजोरी टाउको दुख्ने चक्कर लाग्ने बेहोश हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बस्न चर्को घाम लागेको बेला घरभित्रै बस्न बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। रूपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न दुईजनालाई पक्राउ गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रबाट प्रहरीले कम्प्युटर प्रिन्टर मोबाइल कैंची तथा नक्कली नोट सहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका 38 वर्षीय अब्दुल हमिद र रूपन्देहीका 22 वर्षीय अनिल पासी रहेका छन्। प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा गरिएको अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाबाट 500 दरका 3 थाना नक्कली नोट सहित नोट छाप्न प्रयोग गरिएका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। पूर्वी युक्रेनको रूसी कब्जामा रहेको शहरको एक कलेजमा युक्रेनी हमलामा ज्यान गुमाउनेको संख्या 10 पुगेको छ। आज भएको आक्रमणमा अन्य 38 जना घाइते भएका र 11 जना विद्यार्थीहरू बेपत्ता भएको लुगान्स्क क्षेत्रका गभर्नर लियो नेन्द पासेज चिनले बताउनु भएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार र शुक्रबार रातिसम्म स्टारोभिक्सको कलेजको छात्रावासमा ड्रोन प्रहार गरेको आक्रमणको निन्दा गर्दै सेनालाई जवाफी आक्रमणको तयारी गर्न आदेश दिएको छ। युक्रेनले रूसी नियन्त्रित क्षेत्रलाई लक्षित गरी आक्रमण गरेर रूसी आक्रमणहरूको प्रतिशोध गरेको बताइएको छ। यस्ता रूसी सेनाले आफ्नो पूर्ण आक्रमण शुरू गरेको केही समयपछि सन् 2022 उक्त शहर कब्जा भएको थियो। यिनै समाचारहरूसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। आधुनिक प्रविधिको वर्तमान युगमा सामुदायिक रेडियोको महत्व नघटेको संचार मन्त्री तिमल सिन्हाको भनाई। चाँडा नदेख्ने दृश्य दोषबाट जोगिने काठमाडौँ सहितका शहरमा जनचेतनामूलक बिहानले ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन। रासोपाका सांसदमाथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण रामेछापको वादीमा आयु महिलाहरूलाई डोको नाङ्लो बुन्ने स्थिति विकास तालिम शुरू बीपी राजमार्गको 400 बेसी खण्ड 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने व्यवस्था तराईमा तातो हावाको लहर र युक्रेनी कलेजमा रूसको कब्जापछि 10 जनाको मृत्यु हवस् त यिनै समाचारहरूसँगै साँझ 6 बजेको हजुरको समाचार अहिलेलाई यति नै हाम्रो भेट राति 10 बजेको हजुरको मुख्यमुख्य समाचारमा हुने नै छ त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस समाचारबाट विदा हुन्छु नमस्ते।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
0: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
0: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 98-51-20-16-16, 98-43-36-91-94।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।

0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्य जन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
4: सम्पर्क नम्बर 0445410043 98360 23422।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्ते, म पूर्णिमा लामा। अहिले भर्खरै मात्र एउटा एकदमै मिठो गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ। यो गीतको शब्द चाहिँ आदरणीय दाजु भूपेन्द्र बुढाथोकीले लेख्नु भएको हो र यो गीतमा संगीत चाहिँ आदरणीय दाजु गोविन्द मधुर आचार्य दाजुले गर्नुभएको छ र यो गीत सुनिसकेपछि हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला, साथै हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्न नभुल्नुहोला। धन्यवाद।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भयो त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौं। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जोर गाउँपालिका वडा नम्बर 2 बितिजोर वडा कार्यालयमा भएको सार्वजनिक सुनवाई कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रममा वडा सचिव भवानी ढुङ्गेलले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र सहभागी नागरिकहरूले सोध्नु भएको प्रश्नहरूलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: आर्थिक वर्ष 82-83 दोस्रो त्रैमासिक त्रैमासिकको चाहिँ सेवा प्रवाह र विकास निर्माणका कार्यहरूका बारेमा आम नागरिकलाई जानकारी गराउन र पारदर्शिता कायम गर्नका लागि यो सार्वजनिक सुनवाई कार्यक्रमको चाहिँ आयोजना गरिएको हो। यसै सन्दर्भमा म आज 82-83 दोस्रो चौमासिकसम्मको प्रगति विवरण र कार्यालयबाट सम्पादित मुख्य गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्न यहाँहरूसँग चाहिँ अनुमति चाहन्छु। यस कार्यालयबाट प्रदान गरिएका प्रशासनिक सेवाहरू अन्तर्गत नेपाली नागरिकताको प्रमाणपत्रमा नयाँ नागरिकताको सिफारिस 47 वटा, प्रतिलिपि नागरिकताको सिफारिस 32 वटा, गरी जम्मा 79 वटा नागरिकताको सिफारिस गरिएको छ। त्यस्तै गरी नाता प्रमाणित नेपालीमा 34, अंग्रेजीमा 7, गरी जम्मा 41 वटा, घरबाट सिफारिस 15 वटा, अन्य सिफारिस नेपालीमा 456 र अंग्रेजीमा 53, गरी 509 वटा, गरी ओभरअलमा हामीले 644 वटा सिफारिस गरेका छौ। अब म यहाँहरू समक्ष यस कार्यालयले चालु अबको सुरुवातदेखि दोस्रो त्रैमासिकसम्म संकलन गरेको राजस्वको विवरण प्रस्तुत गर्दछु। राजस्व चाहिँ हामीले दुई तरिकाले संकलन गर्छौँ, एउटा आन्तरिक राजस्व, अर्को भनेको विभाजीय कोषमा। आन्तरिक राजस्वमा चाहिँ हामीले मालको जुन चलन चल्तीको भाषामा तिरो पनि भन्छौँ त्यो पर्छ भने, विभाजीय कोषमा चाहिँ प्राकृतिक स्रोतको रोयल्टी, भ्याट जस्ता कुराहरू चाहिँ पर्छन्। यसमा चाहिँ हामीले टोटल हाम्रो संकलन भएको राजस्व छ 1,67,872.99 रुपियाँ, जसमा आन्तरिक राजस्व अन्तर्गत छ 1,58,234.66 रुपियाँ, आन्तरिक राजस्व अन्तर्गत मालपोत भूमिकार अन्तर्गत 79,434.66 रुपियाँ, सरी, आमदानी तर्फ 78,800, त्यसै गरी विभाजीय कोषमा 9,638.33 रुपियाँ भएको छ। अब यसमा मैले मासिक रूपमा भन्नुपर्दा साउनमा 17,615.66 रुपियाँ, भदौमा 10,005.09 रुपियाँ, आश्विनमा 11,208.64 रुपियाँ, कार्तिकमा 4,990.99 रुपियाँ, मङ्सिरमा 28,856.62 रुपियाँ, पुसमा 6,094.35 रुपियाँ, माघमा 30,044.32 रुपियाँ, फागुनमा 14,606.60 रुपियाँ, चैतमा 40,021.51 रुपियाँ, गरी यति हाम्रो राशि संकलन गरिएको छ। अब म यस वडाभित्र रहेका लक्षित वर्गलाई वितरण गरिएको सामाजिक सुरक्षा भत्ताको अवस्थाबारे जानकारी गराउन चाहन्छु। भत्तालाई चाहिँ पारदर्शी बनाउनका लागि करिब 5 वर्ष अगाडिदेखि नै हामीले बैङ्किङ प्रणाली मार्फत भुक्तानी गरिरहेका छौँ, जसमा चाहिँ हाम्रो अघिल्लो आर्थिक वर्षबाट नवीकरण भएका लाभग्राहीहरू 249 जना हुनुहुन्छ भने, हाल 251 जनालाई हामीले भत्ता वितरण गरिरहेका छौँ, जस अन्तर्गत पहिलो त्रैमासिकमा हामीले 23,52,867 रुपियाँ वितरण गरेका थियौँ, दोस्रो त्रैमासिकमा 23,16,473 रुपियाँ, त्यसै गरी तेस्रो त्रैमासिकमा 22,84,468 रुपियाँ, गरी जम्मा 69,53,808 रुपियाँ सामाजिक सुरक्षा भत्ताको रूपमा वितरण गरेका छौँ। अब विकास निर्माण तथा योजनाको प्रगतिको अवस्थामा चालु आर्थिक वर्षमा यस वडा अन्तर्गत रहेका योजनाहरू जल स्रोत तथा सिंचाई अन्तर्गत 9 भरि 2 हेक्टर कुलो मरमतको लागि 2 लाख रुपियाँ छुट्याएकोमा सम्झौता बाँकी रहेको छ। त्यसै गरी कुडुले सिंचाई कुलो र भालुखोला कुलो मरमतका लागि 2,50,000 छुट्याएको सम्झौता भइसकेको, मजुवा कुलो मरमतका लागि 1,00,000 रुपियाँ छुट्याएकोमा सम्झौता बाँकी, खनियाखरका रातमाटे सिंचाई योजनाका लागि 2,00,000 रुपियाँ छुट्याइएकोमा सम्झौता बाँकी छ, बेसीटोल सिंचाई पोखरी निर्माण तथा सिंचाई योजना 3,00,000 रुपियाँ छुट्याएको, यो पनि सम्झौता बाँकी, सनीबोट घिमिरे टोल मोटरबाट मर्मतका लागि 1,50,000 छुट्याइएको, यो यातायात पूर्वाधार तर्फबाट सम्झौता बाँकी छ। त्यसै गरी धारापानी सडक ट्र्याक ओपनका लागि 1,50,000 सम्झौता बाँकी छ, वडा कार्यालयबाट हमाल्डी बाटो स्तर उन्नतिको लागि 10,00,000 रुपियाँ सम्झौता बाँकी, दोभान डाँडा सामुदायिक भवन निर्माणका लागि 2,50,000 रुपियाँ सम्झौता बाँकी, धारापानी रिप्टोल सडक स्तर उन्नतिको लागि 25,00,000 रुपियाँ सम्झौता भइसकेको, तिनमाने बायोडाँडा वडा कार्यालय जाने बाटो निर्माणका लागि 10,00,000 रुपियाँ सम्झौता भइसकेको, थाक्ले बत्तीसे मोटर बाटोका लागि 5,00,000 रुपियाँ सम्झौता बाँकी, त्यसै गरी भर्कपुर थाक्ले र भदौरी सिंचाई तथा खानेपानी पाइप खरिदका लागि 4,00,000 रुपियाँ सम्झौता बाँकी, खोलमे डाँडा सडक मर्मतका लागि 3,00,000 रुपियाँ छुट्याएकोमा यो पनि सम्झौता बाँकी छ, त्यसै गरी सम्पूर्ण सडक मर्मत तथा फल्ले सडक स्तर उन्नतिका लागि 9,60,000 छुट्याएकोमा यसको कार्य सम्पन्न भइसकेको छ, तिनमाने भालुखोला डी डाँडा वडा कार्यालय सडक निर्माणका लागि 68,50,000 छुट्याएकोमा यसको पनि सम्झौता बाँकी छ, भवन आवास तथा शहरी विकास अन्तर्गत बालमावि घेराबेरा बाल निर्माणका लागि 8,00,000 छुट्याएको सम्झौता बाँकी, किटिनी प्रावी मर्मतका लागि 2,50,000 सम्झौता बाँकी, रातमाटे सिंचाई पाइप योजना खनियाखरका लागि 2,00,000 छुट्याएको सम्झौता बाँकी, सम्पूर्ण आठश्री पोखरी निर्माणका लागि 5,00,000 सम्झौता बाँकी, त्यसै गरी रोजगार म्याचिङ फण्डमा वडा नम्बर 2 अन्तर्गत 4,00,000 रुपियाँ श्रम तथा रोजगारी अन्तर्गत यसको पनि सम्झौता हुन बाँकी छ, त्यसै गरी बालमावि सुली भन्दा थप कार्य निर्माणका लागि 6,00,000 रुपियाँ सम्पन्न भइसकेको छ, कार्य सम्पन्न भइसकेको, यो चाहिँ गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम अन्तर्गत गाउँका अध्यक्ष विशेष कार्यक्रम अन्तर्गतै अर्को छ, मजुवा सिंचाई कुलो मर्मतका लागि 1,00,000 रुपियाँ सम्झौता बाँकी, त्यसै गरी गापा उपाध्यक्ष विशेष कार्यक्रमको जुडी 26 सडक ट्र्याकका लागि 7,80,000 रुपियाँ छुट्याएकोमा यो पनि कार्य सम्पन्न भइसकेको छ, अर्को पशुतर्फ हेम कृषि तथा पशुपन्छी पालन फर्मलाई 1,00,000 रुपियाँ छुट्याएकोमा यसको चाहिँ सम्झौता भएको छ। त्यसै गरी अब घटना दर्ता चाहिँ यस वडा कार्यालयले जन्म मृत्यु विवाह सम्बन्ध विच्छेद र बसाई सराई जस्ता घटनाहरूलाई चाहिँ अनलाइन प्रणाली मार्फत दर्ता गर्दै आएको छ, जसमा 10 जना पुरुष 9 जना महिला गरी जम्मा 19 जनाको जन्म दर्ता भएको छ, त्यसै गरी 6 जना पुरुष 7 जना महिला गरी जम्मा 13 जनाको मृत्यु दर्ता, 9 जोडीको विवाह दर्ता गरिएको छ भने बसाई सराई जाने दर्ता संख्या 3, बसाई सराई जाने सदस्यको संख्या 10 गरी जम्मा 44 व्यक्तिगत घटना दर्ता गरिएको छ। अहिलेसम्म मैले 82-83 दोस्रो चौमासिकसम्मको विवरण प्रगति विवरण प्रस्तुत गरे, अब यस सम्बन्धमा भएका जिज्ञासाहरू यहाँले खुला सत्रमा राखिदिनु होला, अन्त्यमा हजुरहरू यहाँ आएर आफ्नो महत्वपूर्ण समय दिएर उपस्थित हुनुभएकोमा सम्पूर्णलाई विशेष फेरि पनि धन्यवाद दिँदै मेरो आफ्नो प्रस्तुति टुङ्ग्याउन चाहन्छु।
3: धन्यवाद। हामीले राखेको हामीले एउटा कुरा भन्छौँ, हामीले बोलेका छौँ, बोलेका सबै कुरा जनप्रतिनिधिहरूले सुनिदिनु भएको छैन अलिअलि, अब बल्ल बल्ल हामीलाई योजना तर्फमा बोलाउनु भयो, योजना टिपा भन्नुभयो, हामी टिपायौँ, योजना हाले भन्नु, अब अहिले यहाँ सचिव मिस भन्नुहुन्छ तल घर बाटो 3,00,000 रुपियाँ बजेट छ भन्नुहुन्छ, वडा सभासदलाई अस्ति सोद्धा छैन जेएनजीले काट्यो भन्नुभयो, वडा आजुलाई भन्छु त्यो बजेट त अब अन्त हाले भन्नुहुन्छ, हाम्रै वडाका 5 जना प्रतिनिधि हुनुहुन्छ उहाँहरूलाई पनि मेरो यो बजेट चाहिँ कहाँ लगियो भने उहाँहरूलाई पनि थाहा छैन हो कि न, हामीलाई त्यसो भनिदिनु भयो होइन, वडा चाहिँ उहाँ 9 वर्ष हाम्रो दुई कार्यकाल 9 वर्ष वडा चाहिँ भइसक्नु भयो, पहिले उहाँले 1 करोड बजेट ल्याउनु भयो, अहिले पनि 40 लाख आफ्नो वडाको मान्नुहुन्छ र पालिका अध्यक्षको अहिले हेर्दाखेरि उहाँले 60 लाख जति बजेट लगाउँदै गर्दा मेरो त 50-60 लाख ल्याउनुहुन्छ, त्यो साबीको 5 नम्बरकामा चाहिँ उहाँको बजेट अहिले हेर्दा 9 लाख उहाँले 9,00,000 रुपियाँ भन्दा बढी 9 वर्षमा गएको छैन होइन, अरू साबीकोडामा मन्दिर बोल्दा 3 लाख जान्छ, हाम्रो बाटोभन्दा 3 घन्टा माथिको मन्दिर 1 लाख हो, हामी श्रमदान पैसा उठाएर 2 लाख खर्च गर्दा अझै हामी 30-40 हजार ऋणमा छौँ होइन, जनता निर्वाचन हुन्छ, जनता विपक्षमा मत हाल्न पाउँछन्, विपक्षमा मत हालेको कारणले जनताले विकासमा चाहिँ यति अलिक गरिदिनु भएन होइन, 9 वर्ष 9 लाख मात्रै भयो होइन, हामीले तपाईँको सिँचाइ पोखरी भन्ने वर्ष नि सिँचाइ पोखरी हाम्रो 15 भन्दा बढी बढेको छ, तर हाम्रो त्यहाँका मान्छे योजना माग एउटा 3 योजना चुटाएको समूह घर बाटो भनेर अब उहाँहरूले जम्मा एउटा 3 लाख रुपियाँ भन्नुभयो, त्यही पनि अहिले यहाँ समता भएको छैन भन्ने कुरा छ। उडासनमा जेएनजी आन्दोलनले बजेट घट्यो काटेको छ भन्नुभयो, त्यो काट्दा पनि त कमसेकम 40 लाख मध्येमा 50-50 हजार घटाइदिएर त्यो 3 लाखको जम्मा एउटा बाटो हालिदिएको त जोगाइदिया हुन्थ्यो नि त। त्यो भन्छ फेरि अहिले बुझ्छु होइन, त्यो त 10 लाख अन्तै हामीले तान्दा लाग्यो भन्नुहुन्छ। एउटा गुनासो चाहिँ त्यहाँका पनि जनता हुन्, यो पैसा जनताको करबाट होइन जनताको कर हो होइन, त्यहाँका पनि जनताले पाउनुपर्छ भन्ने हाम्रो माग हो। म पनि त्यहाँको जनता हुँ होइन, भोलि उहाँ अहिले उहाँ हुनुहोला अर्को होला, भोलि अर्को वडा छ उहाँले पनि उहाँ सधैँ हुनुहुन्छ, 50 वर्ष 100 वर्ष छैन छैन होइन। हिजो अरूले राज्य गरे, आज काँग्रेस एमाले गरे, आज राष्ट्रपा आएको छ भने यो स्थानीय तहमा सधैँ काँग्रेसको नहोला, हिजो थिएन होला, भोलि अर्को होला गाउँपालिका, हिजो काँग्रेसको पालिका अध्यक्ष थियो भने आज एमालेको पालिका अध्यक्ष हुनुहुन्छ। तर जनताको कुरा थोरै सुनिदिनु पर्यो होइन, र विपक्ष भयो भन्नेमा विपक्षमा भोट हाल्यो भन्नेमा जनताले चाहिँ पाउने सुविधामा यसरी अलिकति नगरेदेखि नेता हुने उहाँहरू नै हो, भोलि उहाँ नै चुनाव लड्न जाँदा गाउँमा जाँदा होइन भन्न पाइन्थ्यो, यो चाहिँ विषयमा होइन अलिकति मध्यनजर गरेर काम गर्दै हुन्थ्यो भन्ने मेरो जिज्ञासा हो। हस् धन्यवाद।
4: म यादव थापा गोलन्जर, अहिलेसम्म काम गरिरहँदा बाटो सफाको बारेमा थोरै जहिले पनि कुराकानी हुन्छ। एउटा धापचौकी मूलडाँडा भदौरे हर्कपुर भन्ने बाटो सफा गर्ने क्रममा चाहिँ पोहोर साल पोहोरपरार 5 नम्बर पुगेपछि अलिक कमजोर भयो भन्थे गाडीवाला साथीहरू, हामीलाई त बाइक त चलिरहेको थियो होइन। अनि अहिले 2 वर्ष चाहिँ भयो ओडाजीले गरेको काम चाहिँ, त्यो म फेरि गरेको पनि भन्छु, जुन गाडीवाला छन् उहाँहरूलाई नै सँगै हिँडाएर 2 वर्ष भयो उहाँहरूलाई नै नेतृत्व जस्तो दिएर सँगै हिँडाउनु भएको छ, त्यसको लागि धन्यवाद। तर यो मूलडाँडा धापचौकी हर्कपुरको बाटोमा चाहिँ जब पोहोर साल सफै भएन, अहिले हाम्रो साबिक वडा सभाज्यूको अलिक परसम्म जाने काम थियो अरे र त्यहाँसम्म पुग्यो भन्ने कुरा मुलाडा साथीहरूले त्यो बाटो मुलासम्म आउनुपर्छ भनिसकेपछि फोन त्यहाँ जोडिनु, म सिन्धुली छु भनेपछि हिमालजीलाई भनेको हामीलाई यहाँसम्म काम थियो हामीले ल्यायौँ, अब बाँकी तपाईँहरूको जिम्मा भन्नुभयो। अनि फेरि मैले ल ठिक छ तेल हाल्नु, अनि गाउँपालिकामा फोन गर्दा तेल हालेर चलाउनु भने ल ठिक छ म पैसा हालिदिन्छु खातामा, म गाउँपालिकाबाट लिउँ नलिउँ त्यो मेरो जिम्मा भयो, सफा गर्ने बजेटले पुगे पुग्ला, नभए गाउँपालिकाले हाल्ला, नभए म व्यक्तिगत हालौँला, तर तेल म पैसा बरु खातामा हालिदिन्छु त्यहाँ हाल सफा गरिदिनु भन्दाखेरि तेल ल्याएर आउने अवस्था पानीको कारणले हाल्न सकिएन भनेर अहिले पनि त्यो बिचमा सबै ठाउँमा लाग्ला, अब गोलन्जरमा भाव होला त्यहाँनिर अलिकता सफा हुन बाँकी रहन्छ, पनि अहिले पनि 2-4 वर्ष रह्यो, अहिले बिचसम्म बरो अहिले फेरि अलिकता भने पनि रहेको छ होइन, त्यसको त्यो हिसाबले त्यो चाहिँ अर्को नजरले नहेरिदिनु होला है, एउटा कुरा होइन। अर्को कुरा मलाई लागेको विषय चाहिँ के हो भने यो राजस्वको विषयमा एउटा योजनाको काममा 3 सिफारिस हुन्छ, उनी यसलाई पनि छलफल गरेर अलिक झन्झटिलो हुँदो रहेछ, तिनैचोटि 100-100 रुपियाँ तिरेर अलिक झन्झटिलो हुँदो रहेछ, यसलाई पनि कतिपय शीर्षकमा चाहिँ राजस्व नलिई कुनै वडामा छ कुनै वडामा छैन त्यो आफ्नै त्यो निर्णय हुन्छ त्यो होइन, त्यसको लागि पनि अलिकता हामीले सचिव वडा अध्यक्ष त्यसमा त सचिवको पनि अब कुरा हुन्छ होइन, त्यस्तो खालको मिटिङमा चाहिँ जनतालाई चाहिँ अलिकता झन्झटबाट मुक्त, पैसा लिने कुरा बरु केही भएन होइन, ती तिनचोटि सिफारिस लिन आउँदा अलिकता झन्झटिलो महसुस पनि हुन्छ, कहिले वडाजी हुनुहुन्न कहिले सचिवजी हुनुहुन्न, कतिपय अब यहाँ सचिव नभएर अर्को कसैले लेखिदिनु पर्ने हुन्छ होइन, त्यसको बारेमा पनि अलिकता छलफल गरिदिनु होला भन्ने लाग्छ। र अलिक भूगोल हिसाबले अर्को कुरा, भूगोल हिसाबले बजेट अब अर्को कुरा, यो अहिले चाहिँ धेरै बजेट चाहिँ सम्झौता नभएको भन्ने चाहिँ छ नि शीर्षक, यो विषयमा अलिकता मैले बुझिनँ, अब नआउने भएर सम्झौता नभए कि बजेट प्रस्तुत भयो यति बजेट भन्ने पनि छ होइन, सम्झौता नभए अब सम्झौता भएर त कहिले कार्य सम्पन्न गर्ने असार लाग्न लागि छ अब होइन, अब असारमा त कार्य सम्पन्न गर्नुपर्ने होला, यो बारेमा अलिकता उहाँहरूले नै जानकारी गर्नुहुनेछ भन्दै।
5: नमस्कार, म एमबार ठकुरी, यो हाम्रो एउटा स्तरीय सार्वजनिक सुनाइ कार्यक्रम 2082-83 अब हाम्रो बजेट जुन पहिलो दोस्रो चौमासीको जुन प्रस्तुत गर्नुभएको छ हाम्रो सचिवज्यूले, र मैले के भन्न चाहेँ भन्दा हाम्रो एउटा सानो पनि छ, त्यसमा पनि 2 चोटिसम्म हाम्रो वडा अध्यक्षले 2 पटक जित्नुभएको 9 वर्ष भएको छ होइन, विकासको हकमा पूर्वाधारको विकासमा विकास भएको छ होइन अब विकास भएको छ बाटो छ होइन स्कुलमा पनि स्कुल बनेको छ होइन अब तर पनि यो वडामा उहाँ 9 वर्ष अध्यक्ष भएको भविष्यले यहाँको किसानहरू कृषिमा यहाँका किसानहरू अझै पनि आत्मनिर्भर नभएर देखिरहेको छु होइन र बजेटमा पनि त्यो कृषि सम्बन्धी खासै कार्यक्रम छैन कृषि सम्बन्धी र हाम्रो वडा अध्यक्षज्यूले 9 वर्षको कार्य पिरियडमा बजेट प्रायः जसो आफ्नै कार्यकर्ताहरूलाई आफ्नै शुभचिन्ताहरूलाई चाहिँ व्यवस्थापन गर्नुभएको छ त्यसमाथि पनि एकपटक मात्रै होइन मलाई लाग्छ कति साथीहरूले त प्रत्येक वर्ष पाउनु भएको होला होइन प्रत्येक वर्ष पाउनु भएको होला म के आग्रह गर्छु भन्दा अहिलेको सङ्घको निर्वाचनले जनप्रतिनिधि मित्रहरूलाई प्रष्ट के देखाएको छ भन्दा यो स्थिति रहिरह्यो भने आउने निर्वाचनमा जननिर्वाचित साथीहरूको कामकलाले होइन व्यक्तिगत योजनाले चाहिँ ब्रालिने हो कि सिद्धिने हो कि होइन त्यसमा अब मैले भन्नुपर्दा अब म वडा सहित पालिकाका समेत कुरा गरिरहेको छु होइन त्यस कारणले गर्दा हिजो जे जे भयो भयो होइन अब उहाँहरूले चाहिँ के बुझ्नु पर्यो भन्दा अब हामी सच्चिनु पर्छ है हामी सच्चिएन भने आगामी दिनमा राजनीति गर्ने ठाउँ हामीले नपाउला कि भन्ने सोच्नु पर्ला जस्तो लाग्छ मलाई र त्यस कारणले गर्दा यो बजेट पारदर्शी हुनु पर्यो होइन सबै वर्ग क्षेत्र लिङ्गलाई समेट्नु पर्यो होइन र त्यसमा पनि त्यो आत्मनिर्भरता हुनु पर्यो कि त्यो एकचोटि बजेट दिइसके पछाडि उसले त्यो आत्मनिर्भरता बनाओस् होइन ठिक छ व्यक्तिलाई दिउन् अथवा वडा अध्यक्षै कार्यकर्ता दिउन् त्यो हामीलाई आपत्ति भएन तर ऊ आत्मनिर्भर भयो कि भएन भन्ने गम्भीर विषय हो यहाँ होइन त्यो आत्मनिर्भर बन्नु पर्यो बनाउनु पर्यो त्यो जिम्मा वडा अध्यक्षको हुन्छ होइन वडा सदस्य जिम्माको जिम्मा हुन्छ होइन त्यस कारणले गर्दा यो विषयलाई चाहिँ मैले पहिलो नम्बरमा प्रमुख विषय नै राखेको छु यो आत्मनिर्भरको कुरा अब यस्तै पाराले चाहिँ चलिरहने हो भने गइरहने हो भने किसानको समस्या जिङ्गो तिउराइरहन्छ अब अहिले बाटो छ बाटो घर घर पुगेको छ मैले अघि नै भने वडा अध्यक्षलाई बधाई छ होइन बनाउनु भएको छ दुःख कहाँ लगाएको छ भन्दा विपक्षी साथीहरूको चाहिँ बाटो नखन दिएकोमा दुःख छ त्यो ठिकै छ मैले भने होइन त्यो ठिकै छ होइन राजनीति के हुँदो रहेछ भन्दाखेरि राजनीति फेरि त्यो चाहिँ सधैँभरि एउटैको मात्रै हुँदो रहेनछ कि त्यो त इतिहास देखाएको छ हिजो राजादेखि अहिलेसम्मको इतिहास देखायो अहिले नै थाहा भइसक्यो कि हामीलाई चाहिँ तपाईँको यत्रो ठुलो चाहिँ काङ्ग्रेस एमाले आज यति सानो भएर बसेको छ नि त बोल्न सक्ने माओवादी बोल्न सक्ने स्थितिमा छैन होइन बोल्न सक्ने स्थितिमा छैन नि त होइन तर चिन्ता के हो भने हामीलाई चिन्ता चाहिँ म तथा मैले चिन्ता के हो भने पार्टीको सरकार मसँग होइन मसँग छैन तर त्यो जनप्रतिनिधि भगवान् बनिनु पर्यो भगवान् हो नि त हाम्रो यो वडाको कुरा गरौँ वडा दाजु भगवान् हो उहाँको साइन चल्छ उहाँले दिएको बजेट पास हुन्छ होइन उहाँले सही नजर लगाइदिनु भयो भने त यो गोलन्जर 2 नम्बर त कि 5-9 वर्ष होइन 5 वर्षमा हिरो हुन्थ्यो 3 वर्षमा हिरो हुन्छ नि त होइन फेरि हामीले पार्टी खोजे पनि होइन हामी त सही व्यक्ति खोजे हो नि त होइन हाम्रो दलजी राम्रो काम गर्नुभयो भने आखिर हामी पनि त काङ्ग्रेस पनि के आपत्ति भयो र हाम्रो त विकास चाहियो हाम्रो हक अधिकार स्थापित हुन चाहियो हो हामी त बिग्रियौँ हामी दुःख गऱ्यौँ तर हाम्रो सन्तान चाहिँ कम्तीमा पीडित नहोस् दुःख नपाओस् भन्ने हो अब यसकै परिणाम अहिले आइसकेको छ अब मैले अलिकति छक के दिने भन्दा अब मेरो छोरा छोरी नै मेरो अन्डरमा छैन अब होइन अन्डरमा छैन म एउटा चाहिँ नेपाली कम्युनिस्ट पार्टी छु मेरो अन्डरमा छैन अब भोलि दौलतको छोराछोरी अन्डर नहोला होइन मैले अगाडि के गर्ने एलआजीको छोरा ठुलो भइसकेको छ 65 वर्ष छोरी उहाँकै छोराछोरी अन्डर नहोला मेरो त भइस अन्डरमा छैन आउट भइसक्यो बाहिर गइसक्यो उम्केर होइन तर अर्थ के हो त भन्दा यो वास्तवमा भन्दा स्थानीय तहको यो यसको यो परिस्थितिले नै यो सबैभन्दा मेन चाहिँ आफ्नो कार्यकर्ता जाहिर खुवाउने आफ्नो कार्यकर्तालाई योजना दिने होइन अनि आफ्नो पार्टीको कार्यकर्ताले गल्ती गर्यो त्यसलाई जोगाउने भ्रष्टाचार गर्यो जोगाउने यसकै परिणाम हो नि त अहिलेको यो गति यो आउनु होइन यो परिस्थिति आउनु अब आफ्नै छोराछोरीहरू अब भ्रष्टाचारको विरुद्धमा लागेको छ बाबुको विरुद्धमा लागेको छ होइन भनेपछि यो स्थिति सिर्जना भइसकेको छ त्यस कारणले गर्दा हिजो जे भयो भयो अब आउने दिनमा किनभने हामी पनि यही बिचको जनता हौ भोट मात्रै नल्याओ दोलरलाई होइन नल्याओ नि त जनता त हामी बिचको हो नि होइन मैले भन्नु खोजेको के भने ल ठिक छ उहाँकै कार्यकर्ताहरूलाई योजना दियो त डबल टेबल नहोस् अघि मैले भने त त्यो पारदर्शी होस् त्यो इमान्दार होस् त आत्मनिर्भर होस् किनभने एक छोरी दिएको बजेटले ऊ आत्मनिर्भर बनाउँ त हामी इज्जत जनता हो नि ल भोट चाहिँ जितायो तर यहाँ आत्मनिर्भरता देखेको छैन बाटो छ लाने चिज छैन खै लाने चिज यो जिम्मा त किसानको हो कि एउटा सरकारको हो उत्पादन गर्ने जिम्मा उत्पादन लाउने जिम्मा होइन अनि कसरी चाहिँ गोलन्द दुई समृद्धि हुन्छ त हुँदैन नि त यहाँ उद्योग छैन कल कारखाना छैन होइन यहाँ त यहाँ छ प्रकृति दिएको के छ पानी छ प्रकृति दिएको जमिन छ प्रकृति दिएको के छ के अरे जमिन छ पानी छ जङ्गल छ होइन किसान छ के अरे बल छ त धागो छ नि त तर यहाँ के छैन एउटा चाहिँ तरिका छैन यहाँ सिप छैन यहाँ चाहिँ एउटा भिजन छैन फेरि मध्यवर्तीले भन्ला होइन म त एउटा किसान भएको हेसियतले भन्दैछ है फेरि होइन म चाहिँ किसान हो नि त हाम्रो त अहिले किसान त होइन होइन उहाँ त वडा हुनुहुन्छ होइन उहाँले हिजो पनि खेती गरेर गर्नु भएन होइन मलाई किसानको हेसियतले के भन्छ भन्दा हामी आत्मनिर्भर भयो भने तपाईँ कहाँ हामी माग्न आउँदैनौँ नि त यो बजेटले भनेर होइन यति योजना त्यो भने माग्न आउँदैनौँ नि त किनभने एकचोटि पाँच वर्षको बजेट एक वर्षको बजेट दियो भने ऊ त पुगे नि त उसले आत्मनिर्भर गरेर थाहा भन्नु पऱ्यो र त्यसको जिम्मेवारी उहाँले चाहिँ अनुगमन गर्नु पऱ्यो गरी गरेन मैले उहाँले ऋण तिरे कि त्यो योजना ऋण तिरे कि खाए कि श्रीमतीलाई सहायक छोरा लाए कि होइन त्यो एक्लै गर्ने जिम्मा उहाँको हो सही काम गरेर भन्नु भयो कि र त्यसपछि के भयो त आत्मनिर्भरता भयो अर्कोचोटि उहाँले दिनु भएन उहाँ उहाँ आत्मनिर्भर भइसक्यो के भयो त माग्नु पनि परेन तर अहिले के भइरहेछ भन्दा योजना दिएको छ यो घाँडो उहाँलाई नि भएको छ फेरि हाम्रो त छैन हामी त किसान हो हामी त उहाँलाई नि भएको छ एक वर्ष दियो दोस्रो वर्ष पनि दियो तेस्रो वर्ष दिन भने फेरि पार्टी रहँदैन त्यो त गाह्रो छ नि त त्यो त उहाँले नि बिगार्नु भएको नि त सिस्टम र नियम बनायो भने के भन्दै विपक्षी पनि त उहाँकै मान्छे हुन्छ सत्तापक्षकै हुन्छ हामीलाई त परिवर्तन चाहिएको विकास चाहिएको छ हामीलाई पार्टी चाहियो होइन नि हो त्यस कारणले गर्दाखेरि म के भन्छु भन्दा पार्टी अनि आओ जसोकै होस् त त्यो व्यक्ति सही होस् जनताको सबैको अधिकारलाई स्थापित गर्ने व्यक्ति हुनुपर्छ हो त्यस कारणले गर्दा अब दलहरूलाई चाहिँ मैले के भने हिजो के भयो भयो अबको दिनमा चाहिँ उहाँले यो बजेटलाई चाहिँ सबैलाई समेट्ने होला होइन समेट्ने होला अब हुन त अघि नै भनेपछि जति विकास गरे पनि जनतालाई पुग्दो रहेछ भन्ने कुरा गर्नु भएको छ होइन अब त्यो चाहिँ भने के लाग्छ भन्दा उहाँकै कार्यकर्तालाई भन्नुभयो होला त्यो त्यहाँ मैले त्यो बुझेँ होइन किन दिनुभयो तर सन्तुष्ट छैन उहाँले बरु हामी सन्तुष्ट छौँ देखाएन सन्तुष्ट छौँ होइन उहाँकै साथीहरू अब छोड्यो एकजना दिन छोड्छ भन्ने होला नि त हो यो सिस्टम चाहिँ किन भन्दा उहाँले नि बिगार्नु भएको कि पहिले कुनै यसलाई सिस्टममा राखेर काम गर्नुभएको अहिले उहाँहरूलाई आपत्ति हुन्थेन आपत्ति हुन्थेन र त्यस कारणले गर्दा हरेक कुराहरूलाई सानोबाट चाहिँ विकास भयो तर आत्मा आफ्नो आत्मालाई बलियो बनाएर यो पुरानो सोचलाई परिवर्तन गरेर किसानहरूको जनताहरूको आत्मनिर्भरतालाई अघि बढ्न अपरिहार्य छ यो चाहिँ एकदम अपरिहार्य छ त्यसको निमित्त कहाँ कहाँ के हो त्यो उहाँले अझै एक वर्ष मागेको छ यो कार्यकाल गर्नुपर्छ र आत्मनिर्भर बिना चाहिँ अब यो गोलन्जोर दुई अथवा नेपालै यो किर्सिला नमरासम्म यो अगाडि बढ्न सक्दैन भन्दै मेरो राखेँ।
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर।
1: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर, फोन नम्बर 0840400026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
0: हवस् त, अर्को हप्ता कार्यक्रममा यति समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन मोहतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।
6: मंगल सूत्र झुमका र पाउजु का बनाएर ल्याउनु।

0: गहना आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080, 9829044342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
5: लौ चटाइन पर्ने आटो सबै जाने यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चटाइन गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र,
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।

0: तराईमा तीन दिनसम्म लू चल्ने, सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म तापक्रम पुग्ने चेतावनी। डाक्टरद्वारा उच्च सतर्कता अपनाउन आग्रह।
1: 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपड़ाहरू लाउनुपर्छ।
0: कांग्रेसद्वारा कोशी संकल्प, सार्वजनिक समावेशी विकासमा जोड़। एमाले भित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनैतिक विश्लेषकको दावी।
2: सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो। अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ ती पार्टीका मान्छेले विचार गर्नु पर्यो।
0: नेपालगंजको हलपुर सड़क क्षेत्रमा अतिक्रमित संरचना हटाउन 30 दिने समय सीमा जारी। तिप्लाटा नाका पुनः सञ्चालनमा, पाँच थरमा बाढ़ी पहिरोको कहर। याङवरका स्थानीय समस्यामा
3: खवासको दुईटा घर बगाएको अनि माथि दुईटा घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्तै सारिएको। 3 नम्बर वडामा 3 घर बगाएको क्षतिग्रस्त।
0: र चीनको कोइला खानी विस्फोटमा 90 जनाको मृत्यु, संयोग कामदार प्रभावित। काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जित, मालदिव पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: प्रेस काउन्सिलको अध्यक्षको पदपूर्तिका लागि दरखास्त आह्वान भइरहँदा कस्ता अध्यक्ष छनौट होलान् भनेर चासो व्यक्त भइरहेका छन्। प्रेस काउन्सिल सक्षम, स्वायत्त र अधिकार सम्पन्न भयो भने समाज र सरकारसँग संचारकर्मीको प्रत्यक्ष द्वन्द पनि कम हुन्छ। राज्यका अन्य निकायले पत्रकारलाई दुःख दिन सक्दैन, पत्रकारले पनि एउटै नियामक निकायको संहिता र नियम पालना गरे पुग्छ। काउन्सिल अर्धन्यायिक प्रकृतिको निकाय हुनाले ती काम गर्न सक्ने पदाधिकारी छनौट हुनु अत्यावश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: आजदेखि पर्सिसम्म 3 तराईका धेरै स्थानमा तातो हावाको लहर अर्थात लू चल्ने सम्भावना देखिएकाले विशेष सावधानी अप्नाउन सरकारले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि अनुरोध गरेको हो। महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानहरूमा तातो बढ़ने जनाएको छ। अधिकतम तापक्रम 38 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियससम्म वा सो भन्दा बढ़ी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध समेत गरेको छ। सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुकेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
6: विशेष गरी यो सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईको भूभागहरूमा चाहिँ अलिकति तातो हावाको लहर चल्न सक्ने सम्भावना चाहिँ बढी छ र जुन सुदूरपश्चिम प्रदेशको पहाड र लुम्बिनी प्रदेशको पहाड़ी भूभागहरूमा विशेष गरी तल्लो पहाड़ी चुरेको पहाड़ी भूभागहरूमा चाहिँ अथवा भ्याली खोचहरूमा चाहिँ तातो दिन हुन सक्ने सम्भावना देखिन्छ भने अन्य जुन क्षेत्रहरू छ, देशको अन्य भूभागहरू छ, जस्तै अब कोशी मधेस, बागमती, गण्डकी र जुन कर्णाली प्रदेशको पनि पहाड़ी हिमाली भूभागहरूमा चाहिँ बादल लाग्ने, पानी पर्न सक्ने सम्भावना छ। तापक्रम बढे पनि केही समयपछि विशेष गरी अपराह्नपछि चाहिँ राहत हुन सक्ने सम्भावना चाहिँ देखिन्छ।
5: विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिर चर्को घाममा नजाने, हल्का सुतीको कपड़ा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने टोपी लगाउन पनि सुझाव दिएको छ। त्यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन सक्ने समेत डाक्टरहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै डाक्टर रोशन झाले भन्नुभयो,
1: एउटा कुरा के बुझ्नु पर्छ भने 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपडाहरू लाउनुपर्छ, लुज फिटिङ कपडाहरू लाउनुपर्छ। अनि त्यसमा चाहिँ तपाईँको कस्तो भने अलिकति पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ। सो बच्चाहरू स्कुलमा अहिले चाहिँ एसेम्ब्लीमा या कुनै स्पोर्ट्सहरू भइरहेको हुन्छ, बिहान तिनीहरूलाई गेम्सम खेलाइरहेको हुन्छ होइन। आजकल त एक्स्ट्रा करिकुलम भनेर विभिन्न किसिमका गेमहरू पनि खेलाउँछन्। त्यसमा चाहिँ अब बाबुहरू आउँदाखेरि भन्छन् आज त पापा तिन चारजना ढल्यो, बाबुलाई पनि गाह्रो भइरहेको हुन्छ। सो यस्तोमा हामीले के भन्छौँ भने गर्मी यदि बाहिरी टेम्परेचर बढिरहेछ भने त्यस्तो अवस्थामा हामीले कि सेड भएको ठाउँमा एसेम्ब्ली गर्नु पर्यो, बच्चाहरूले पानी प्रोपर खाएछ कि छैन, अत्याधिक मात्रामा बच्चाहरूले पानी खानलाई हामीले चाहिँ इन्करेज गर्नु पर्यो। अर्को चाहिँ हामीले चाहिँ सक्दो यदि बढी गर्मी छ भने बाटोमा जस्तो बसमा आउँछन्, बसहरू एसी छैन होइन, कतिपय बच्चा हिँडेर स्कुल जान्छन् होइन, त्यस्तो अवस्थामा छाताहरू ओढेर जाने। यदि 40 भन्दा माथि टेम्परेचर छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 दिन चाहिँ बिदा राख्नु नै उत्तम उपाय हो गर्मीबाट जोगिने भनेको।
5: नेकपा एमाले भित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै गएको छ। पछिल्लो शीर्ष नेताहरूबाट एमालेमा नेतृत्व परिवर्तनको माग बढ़दै गएको हो। हिजो पछिको सचिवालय बैठकमा नेता विष्णु पौडेल र पृथ्वी सुब्बा गुरूङले नैतिकताको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभएको थियो। बैठकमा शीर्ष नेताहरू नै चुनावमा तेस्रो पार्टी हुनुमा नेतृत्व नै जिम्मेवार रहेको भन्दै सांगठनिक पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने अडान समेत राखेका थिए। नेता ईश्वर पोखरेलले पनि आत्मसमीक्षा र पुनर्गठनको बाटो अवलम्बन गर्न सुझाव दिनुभएको छ। आज बसेको बैठकमा पनि राजीनामाको विषय उठेको छ। नेताहरू योगेश भट्टराई, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले अध्यक्ष ओलीले राजीनामा दिनुको विकल्प नभएको समेत बताएका छन्। एमाले उपमहासचिव लेखराज भट्टले बैठकका बारेमा जानकारी दिँदै भन्नुभयो,
7: पार्टीको अनुशासन विधि पद्धतिमा जे दिनुपर्ने हो त्यो दिनुपर्छ। बाहिर आफ्ना लागेका विषय वस्तुहरू हाम्रो कमिटी छ, त्यो कमिटीमा गर्ने कुरा हुन्। कमी कमजोरीहरू कहाँ कहाँ छन् त्यसको समीक्षा गरेर जहाँ जहाँ सच्याउनु पर्ने हो, ज जसका छन् ती कमी कमजोरीलाई हटाएर पार्टी एकमना एकता एकताबद्ध भएर अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ, त्यो संकट जे छ आइलागेको, त्यो संकटका विरुद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
5: नेता अष्टलक्ष्मी साकेले पनि सामाजिक सञ्जालमा लेखेर अध्यक्ष ओलीको राजीनामाको माग गर्नुभएको छ। पार्टीलाई पुनर्जीवित गर्न अध्यक्ष ओलीको राजीनामाको विकल्प नभएको उहाँले बताउनु भएको हो। पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता खुलाएसँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस चुलिएको छ। 11 महाधिवेशन सम्पन्न भएको एक वर्ष नबित्दै पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चल्नुलाई कसरी लिन सकिन्छ? राजनैतिक विश्लेषक श्याम श्रेष्ठले सीआईएमसँग भन्नुभयो,
2: जुन पराजय भोग्यो नि एमाले त्यहीदेखि यो कुरा उठेको थियो। सबभन्दा अगाडि पनि यो कुरा थियो तर मनमा कुरा उठाउन नसक्ने स्थिति, अगाडिपट्टि परेर सबैले डराएको स्थिति, भयभीत स्थिति, त्यस्तो खालको स्थिति हो। अब अहिले चाहिँ अब उनीहरू चाहिँ डरबाट अलिकति माथि उठेर कुरा उठाउनु खोजेको स्थिति त्यो हो। त्यहाँ नेतृत्व परिवर्तन हुनुपर्छ भनेर अब अलि अगाडिदेखि नै कुरा थियो तर त्यो अगाडि आउन सकेका थिएन, अहिले आएको मात्रै हो।
5: जस्तो चुनावलाई मात्रै लिन सकिन्छ या अरू कुनै त्यस्ता कारण हुन सक्छन्?
2: त्यो पार्टी विधानमा 70 वर्ष पुगे पछाडि नेतृत्व छोड्ने भन्ने कुरा थियो र त्यो कुरालाई योभन्दा अगाडि नै सच्याएर फेरि केपी ओली नै कन्टिन्यू गर्ने भन्ने कुरा गरियो। त्यो कुराप्रति अब गर्न त गरियो तर सन्तोष चाहिँ अब युवा नेताहरूको थिएन, किनभने उनीहरूको पालो चाहिँ कहिले पनि नआउने भयो, बरुन्जेल पनि नआउने भयो भन्ने खालको मनस्थिति त्यहाँ भइराखेको बुझ्छु होइन।
5: के त्यसो भए नेकपा एमाले भित्रको नेतृत्व परिवर्तनको बहस अहिलेको समयमा आउँदा उपयुक्त हो या अरू कुनै हुनुपर्ने?
2: त्यो सबै पार्टीमा एमालेको मात्र कुरा होइन, एमाले माओवादी नेपाली कंग्रेस सबैतिर नै नेतृत्व परिवर्तनको लागि त्यो आवाज उठेको जस्तो थियो। कंग्रेसमा चाहिँ त्यो लागू भयो, अरूमा चाहिँ भएन, त्यति मात्रैको कुरा हो। सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो। अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब त्यही पार्टीका मान्छेले विचार गर्नु पर्यो।
5: नेपाली कंग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेश स्तरीय परामर्श कार्यशालाबाट 28 बुधे कोशी संकल्प सार्वजनिक भएको छ। संकल्प पत्रमा कोशी प्रदेशको पहिचान, भाषा, संस्कृति, कृषि, पर्यटन र प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिँदै समावेशी विकासमा जोड़ दिएको छ। साझा खबरमा अब विदेशका खबर। उत्तरी चीनमा एक कोइला खानीमा भएको भीषण विस्फोटमा 90 जनाको मृत्यु भएको छ। सान्सी प्रान्त स्थित लिउ सेनु कोइला खानीमा ग्यास विस्फोट हुँदा आगलागी भएको थियो। दुर्घटनाका समयमा खानीभित्र 247 कामदार रहेको चिनिया संचार माध्यमले जनाएका छन्। अब अन्त्यमा खेल खबर। काभा महिला भलिबल च्याम्पियनशीपमा भारतले लगातार दोस्रो जीत निकालेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर हलमा आज भएको समूह एको खेलमा भारतले मालदिव्सलाई 25-9, 25-14 र 25-17 पराजित गरेको हो। पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई 3-2 पराजित गरेको थियो। मालदिव्सको यो लगातार दोस्रो हार हो। दुई जीतपछि भारत 5 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। भारतले समूहको अन्तिम खेल सोमबार किर्गिजस्तानसँग खेल्नेछ।
0: पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बन्न सफल।
8: समय गएर सुत्केरी सेवा लिनलाई अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी गर्नलाई चाहिँ स्वास्थ्य संस्थामा पठाउँछ। हाम्रो गाउँमा सबैजनाले त्यही सेवा लिनुहुन्छ।
0: मातृ तथा शिशु मृत्युदर कम हुने अपेक्षा रिपोर्टसँगै देउरागीत नेपालको पहिचान बन्दै विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: रामी यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
11: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
12: नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
14: एकीकृत
5: पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। लगातार परेको पानीका कारण पाँचथरको याङवर गाउँपालिकाका स्थानीय प्रभावित भएका छन्। बाढ़ी पहिरोले घर पुल गोठ सड़क बगाएपछि जनजीवन प्रभावित भएको हो। याङवर गाउँपालिका वडा नम्बर 1, 2 र 3 बाढ़ी पहिरोले घर गोठहरू सड़क झोलुङ्गे पुल जलविद्युत आयोजना लगायतमा क्षति पुर्याएको याङवर गाउँपालिकाका उपाध्यक्ष बाबा मेनयाङ बोले सीआईएनसँग बताउनुभयो।
3: अहिले जम्मा 1 वडामा 3 झोपु झोलुङ्गे पुल बगाएको, खवासको 2 घर बगाएको अनि माथि 2 घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्त्य सारिएको। 3 वडामा 3 घर बगाएको क्षतिग्रस्त, अनि एउटा महादेव थान भनेर एउटा मन्दिर निर्माण गर्दै गरेको त्यो पनि सबै बगाएको। त्यहाँ कि यो मध्य पहाड़ी लोकमाग जो दार्चुलादेखि चुवा भन्छन् भारत सिक्किमसँगको सिमाना, त्यो बाटोमा चाहिँ सम्पूर्ण बाटोहरू अवरुद्ध, आवत जात नै बन्द भएको। अहिले गाउँपालिकाले हामी जान सक्ने अवस्था भएन, वडालाई जिम्मेवारी दिएर सुरक्षित ठाउँमा उहाँहरूलाई राखिएको छ। अनि अब त्यहाँ के हुन्छ उहाँहरूलाई घाँस बाँस कपास आवश्यकता कुराहरूलाई चाहिँ पालिकाले हेरिरहेछ।
0: सड़क डिभिजन कार्यालय नेपालगंजको जमुनाहा नेपालगंज कोहलपुर चिसापानी सड़क खण्डमा पर्ने सड़क सीमाभित्रका अनाधिकृत संरचनाहरू हटाउन परिपत्र गरिएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै 30 दिनभित्र संरचना हटाउन निर्देशन दिएको छ। ताप्लेजुङको तिमलाता नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फतलानुङ गाउँपालिका 7 वडाध्यक्ष छेतेन लामाका अनुसार ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बनेको छ। यो सँगै पाल्पामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिने सुनिश्चितता भएको हो। यसले घरमै असुरक्षित प्रसूति गर्ने पुरानो अभ्यास मेटाउँदै मातृ तथा शिशु मृत्युदर कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
16: लुम्बिनी प्रदेश सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड
0: भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बनेको छ। यो सँगै पाल्पामा अधिकांश गर्भवती

0: रूपमा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै 10 स्थानीय तहले आवश्यक सूचक पूरा गरेपछि पाल्पाले यो ऐतिहासिक उपलब्धि हासिल गरेको रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राणा बताउनुहुन्छ।
1: गाउँपालिका भित्रको भटिङ सेन्टर अथवा अन्य प्रसूति गर्ने ठाउँमा चाहिँ सुत्केरी भएकोलाई हामी एकिन गर्छौ। एकिन गरिसकेपछि हामी घरेलु अभियान सञ्चालन गर्छौ, जहाँ हामीले सुत्केरी कहाँ भएको हो र कति पटक सुत्केरी जाँच भयो घरेलु अभियानमा सबै कुरा सोध्छौ। त्यसपछि स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछ, कार्यालय पाल्पाले पनि फेरि पुनः यो ठिक छ कि छैन, एकिन यो यथार्थ हो कि होइन भनिसक्यो भनेर एकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। खास गरेर चाहिँ लुम्बिनी प्रदेशले छुट्टै प्रजनन सम्बन्धी एउटा छुट्टै ऐन बनाएको छ, कार्यविधि बनाएको छ, हामीले त्यसैमा टेकेर चाहिँ यो पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेको छौँ।
0: घोषणा सँगै पाल्पामा ग्रामीण स्वास्थ्य स्वयं सेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको छ। गाउँघरमा पुगेर गर्भवती महिलालाई नियमित गर्भ जाँच स्वास्थ्य संस्थामै प्रसूति सुत्केरी सेवा लिने प्रेरित गर्ने काम स्वयं सेविकाले गर्दै आएका छन्। तेलघाकी स्वास्थ्य स्वयं सेविका सिर्जना विष्ट यस घोषणा सँगै जिम्मेवारी बढेको बताउनुहुन्छ।
2: गर्भवती महिलालाई हामीले गर्भमा बच्चा रहेदेखि चेक गर्न पठाउँछौँ। प्रसूति हुने बेलामा पनि स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिनलाई, अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी जाँच गर्नलाई स्वास्थ्य संस्थामा पठाउँछ। हाम्रो गाउँमा सबैजनाले त्यही सेवा लिनुहुन्छ।
0: पूर्ण संस्थागत प्रसूति सेवायुक्त बन्न प्रत्येक वडाले मापदण्डका सूचक 90% भन्दा माथि पूरा गरेको हुनुपर्छ। त्यसपछि पालिका र जिल्ला तहबाट पटक पटक अनुगमन तथा मूल्याङ्कन गरिन्छ। सबै प्रक्रिया पूरा भएपछि मात्रै पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गरिन्छ। बङ्गनासकाली गाउँपालिका भने 2076 सालमै पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भइसकेको थियो। स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी,
3: बङ्गनासकाली गाउँपालिका 2076 सालदेखि नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका हो। हामीले हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ। यस वर्ष पनि हामीले यो पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर पालिका जिल्लामा पेश गरिसकेपछि जिल्ला पनि घोषणा भएको छ। हामीले पालिका सुनिश्चित गर्यौँ र पालिका सुनिश्चित गरिसकेपछि जिल्लामा सबै पालिकाहरू पेश गरिसकेपछि जिल्ला घोषणा चाहिँ भएको छ।
0: यस घोषणाले पाल्पामा स्वास्थ्यका सूचकहरू कर्मश सुधार हुँदै गएको देखाउँछ। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारूले पाल्पाले नेपालमै पहिलो पटक यस्तो उपलब्धि हासिल गर्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले अब प्रदेशका बाँकी 11 जिल्लालाई पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गर्दै लुम्बिनीलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
4: पाल्पा जिल्लाले र आज पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला हामी नेपालमै पहिलो घोषणा गरिरहँदाखेरि अब पाल्पा जिल्लाबाट शुरूआत भएर अब बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौँ।
0: नेपालको जनगणना 2078 अनुसार देशमा मातृ मृत्यु दर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 छ। यो अवस्थामा पाल्पाको उपलब्धिलाई मातृ तथा शिशु स्वास्थ्य सुधार तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। मापदण्ड अनुसार कम्तीमा 90% गर्भवती महिलाले 4 पटक गर्भ जाँच गर्नुपर्ने र 95% स्वास्थ्य संस्थामै दक्ष स्वास्थ्य कर्मीबाट प्रसूति सेवा लिनुपर्ने व्यवस्था छ। भुवन रायमाझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुदूरपश्चिमको देउडा गीतप्रतिको मोह बढ्दो तर प्राथमिकता कम।
6: रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या। मलाई चाहिँ कल्चरल हुन्छ नि, ब्याक टू कल्चर क्या।
5: केही युवा कलाकारहरू देउडाको प्रचार र संरक्षणमा जुट्दै विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष सुदूरपश्चिमको देउडा गीत प्रतिको मोह बढ़दो तर प्राथमिकता कम छ। पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकारले यसमा धेरै

0: बजेट खर्च गरे पनि भने जस्तो उपलब्धि हासिल हुन सकेको छैन। तर कलाकारहरूले भने सक्दो प्रचार गरिरहेका छन्। देउडा गीतको बारेमा साथी सन्तोषी रावलले गायक विष्णु भट्टसँग कुराकानी गर्नुभएको छ।
1: झुम्की होए झुम्की म तम्रै हुम्की घाटी कै नौ गेडी बनु की

0: गीत चाहिँ निकै रुचाइयो होइन, चारैतिर
1: एकदम चर्चामा आएको गीत हो है। यो शब्द पनि अनि यो संगीत होइन लय साह्रै मिठो के यसमा। यो गीत गाउँदाखेरि चाहिँ तपाईँले थप बढी चर्चा पाउनुभयो।
0: झुम्कीलाई मैले बनाउँदाखेरि जस्तो झुम्की हो झुम्की मतम्रै हुम्की होइन घाँटीकै नौगेडी भनौँ कि दैलेख पनि त हाम्रो एउटै कल्चरल सिमिलारिटी छ नि त। दैलेख तली खेलन्या भने देउडा खेल्ने होइन, त्यो थली भनेको मैदान ठाउँ। दैलेख तली खेलन्या थली तुमलाई म पियारी भनौँ कि। अनि चालिसे घट्टको ढुङ्गो टुटी भइग्यो खोला पानी लान्छु ओ झुम्की जसो होला होला होइन। अब यो शब्द टिपिकल्ली हाम्रो डोटी डनेलधुरा अछाम बझाङ त्यहीँको होइन, हाम्रो सुदूरपश्चिमकै शब्द हो। यो गीतको फेरि अनौठो कहानी छ। यो गीत अहिले आएको होइन, यो पाँच वर्ष अगाडि आएको, पाँच वर्ष अगाडिको सिर्जना हो यो, तर चर्चा चाहिँ अहिले पायो। यो गीतको चाहिँ यस्तो भएको हो। जस मलाई चाहिँ के लाग्छ भने मैले हरेक सिर्जनामा मिहिनेत गर्छु। अब अडियन्सहरूको डिमान्ड अनुसार चाहिँ म आफू पनि देखिएको छु बिङ एज अ पार्ट अफ आर्टिस्ट होइन, भिडियो आर्टिस्टको रूपमा।
1: तपाईँलाई देखिन कतिको मन लाग्छ नि?
0: होइन मलाई चाहिँ यस्तो के मलाई माया गर्ने मान्छेहरूले मलाई चाहिँ इन्सपायर गरिरहेछ क्या, तपाईँले पनि आउनु पर्यो टाइपको। फेरि म चाहिँ कस्तो भने त्यो मान्छेले भनिदिँदाखेरि मक्ख परिहाल्छु।
1: जस्तो सुदूरपश्चिममा त अघि भने जस्तै देउडा गीतहरू ठाडी भाका गीतहरू मन पराउने होइन, अब युवा पुस्ताहरू अलिकति आधुनिकतिर जाँदैछन् कि होइन, युवाले यो देउडा गीतलाई नबुझेको हो कि।
0: तर सिचुएसन ठ्याक्कै अपोजिट भइदिइरहेछ क्या अहिले चाहिँ। जस्तो हाम्रो टिपिकल देउडा पनि होइन करोड क्लब भन्दा माथि गइसक्यो होइन, करोड भन्दा माथि भ्यूहरू छ क्या टिपिकल देउडाको पनि, दुई तिन वर्षमै होइन। त्यो करोड भन्दा माथि हेर्ने दर्शक भनेको त समग्र नेपाली नै हो नि त। भने अहिले एक्ज्याक्ट कस्तो छ भन्नुहुन्छ भने रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या मलाई चाहिँ। कल्चरल हुन्छ नि ब्याक टु कल्चर क्या होइन, पहिला वेस्टर्न होइन पाश्चात्य संगीतको प्रभाव थियो तर अहिले ब्याक टु कल्चर क्या, आफ्नै जुन ओरिजिन होइन, आफ्नो जुन ओरिजिनल कल्चर हो नि, कल्चरल म्युजिक हो नि, त्यतातिर फर्किरहेको देख्छु मैले चाहिँ। त्यो भएर टिपिकल चिजहरूको पनि मार्केट त्यस्तै छ।
1: जस्तो कतिपय अहिले पछिल्लो समयमा भाइरल भन्ने शब्द छ नि होइन, यो भाइरलले धेरैलाई राम्रो ठाउँमा पनि पुगाएको छ, अनि यो सामाजिक सञ्जाल भाइरलले गर्दाखेरि मान्छेहरू पछारिएको पनि छ नि त होइन।
0: कस्तो छ भने भाइरल भने यहाँ कस्तो हुनुहुन्छ नि, यो भनेको शब्द नै तपाईँको शब्दमै क्लियर डेफिनेसन छ क्या। भाइरल भनेको जस्तो हामी भाइरल ज्वरो हुन्छौँ नि, भाइरल ज्वरो हुन्छौँ, ज्वरो व्यापक आउँछ क्या, तर एन्टिबायोटिक खाइदियो भने ठिक हुन्छ क्या। तर त्यस्तै भाइरल फेरि कति युगपछि आउने हो फिक्स नै हुँदैन, अथवा कति वर्षपछि त्यो भाइरलबाट आफू इन्फेक्टेड हुने हो भन्ने थाहा हुँदैन क्या। अब एउटा सिर्जना अथवा एउटा केही चिज भाइरल होला तर त्यसको तपाईँको एउटा आर्टिस्टिक भ्याल्यु कति छ भन्ने कुराले डिटरमाइन गर्छ क्या। जस्तो मेरो झुम्की त्यतिखेर मान्छेले मन पराए, त्यसपछि अहिले त्यस मन पराउने क्रम चाहिँ चलिरहेकै छ क्या होइन। जस्तो अब झुम्की सुदूरपश्चिमको टोन हो नि त, सुदूरपश्चिमको रङ्ग छ नि त, अब म पूर्वमा पनि सुन्छु झापामा पनि बजिरहेको
1: हो। यो गीतहरू जस्तो पूर्वेली गीतहरू अलिक कम सुन्थ्यो पहिला, अहिले त अब पूर्वेली गीतहरू पनि सुन्न थाले। जस्तो देउडा गीतहरू चाहिँ हाम्रो सुदूरपश्चिममा मात्रै सुन्छन् होला कि, या पूर्वतिर पनि यो देउडा गीत सुन्छन् होला जस्तो लाग्छ तपाईँलाई?
0: ए होइन, सिर्जना चारैतिर सुनिरहेको छ, देउडा गीतहरू चारैतिर सुनिरहेको छ। जस्तो कतिपय हाम्रो टिपिकल देउडा गीतहरू पनि त पूर्वतिर बजिरहेको सुन्छु क्या म होइन। त्यो भएर कस्तो छ नि हाम्रो सुदूरपश्चिमको एउटा मलाई लाग्छ होइन, मेरो संस्कृति हो, मेरो हुन्छ नि, मेरो संस्कृति हो, मेरो म्युजिकल एउटा क्षेत्र हो त्यो होइन। अब हाम्रो देउडाको एउटा मिठास बेग्लै छ क्या होइन, टिपिकल टाइपमा चिजहरूमा एउटा छुट्टै मिठास छ। अझ शब्द नबुझे पनि त्यो शब्द उच्चारण शैली डिफ्रेन्ट छ होइन, त्यो कारणले सबैतिर सुन्छ।
1: हामीले यो सुदूर कर्णालीको कुरा गर्दै गर्दा फेरि पनि सुन्ने श्रोताहरूले गीत गाइदिन होला। त्यही भएर
0: हाम्रो सुदूरपश्चिमेली भाषामा लेखिएको गजल रेकर्ड गरेका थिए, त्यही म गुनगुनाउन चाहे। स्याउली हाले रुमाल मी मुफर्किन बेला भयो,

तीन दिनसम्म लूको जोखिम, लुम्बिनी सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म तापक्रम पुग्ने चेतावनी, डाक्टरहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। कांग्रेसद्वारा कोशी संकल्प सार्वजनिक समावेशी विकासमा जोड़, एमालेभित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनीतिक विश्लेषकहरूको दावी रहेको छ। र चीनको कोइला खाने विस्फोटमा 90 जनाको मृत्यु, 100 कामदार प्रभावित भएका छन्। काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागी डिश होम इंटरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को IPTV सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र
3: हजुरको रेडियो 102.1 MHz
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।

0: आईबी रात को 9 बजे हजुर को रेडियो 102.1 मेगा
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
1: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
3: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ यस अन्तर्गत लक्षित समूह गरीब असहाय अपाङ्गता भएको व्यक्ति ज्येष्ठ नागरिक शहीद परिवार प्रहरी हिरासतमा भएका थुनुवा बिरामी विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति लैंगिक हिंसाबाट पीड़ित सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ
4: जिल्ला अस्पताल रामेछाप
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
7: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
8: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
9: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने लेयर्स पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
9: ए हो र भन्या अनि फाइदा होला र है
7: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
9: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दे त
7: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 98540-40239
9: कति रे 98540 अनि
7: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
9: 048-540-239
10: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
9: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
10: हस् हुन्छ दाइ म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
7: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
11: विराज किसानको साथी
12: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ
13: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
14: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
13: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
15: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
16: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
13: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
15: सम्पर्क नम्बर 0475904662 98692695998।
14: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
17: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध,
14: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
13: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
14: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
13: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
15: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
16: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
13: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
15: सम्पर्क नम्बर 0475904662 9896625998।
12: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
3: के जिस्के किने शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त टाढै निकाले जस्तो भयो चटक्कै
4: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
2: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0447-590-466 98692-65998
8: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज

0: आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
0: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: आम्मा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक लम्बिएको छ। शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको बताइएको छ। अर्को बैठक आइतबार बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ। शनिबारको बैठकमा बोल्ने नेताहरूले महासचिव शंकर पोखरेलसहित 3 उपमहासचिव र 4 सचिवहरूले धारणा राखेका थिए। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 बजेट भाषण सिंहदरबारमा निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद भवनबाट गर्ने अन्तिम तयारी तीव्र पारेको छ। मानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोड़ौं भाड़ा तिरेर चल्दै आएको संसद बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा फर्किने भएको छ। व्यवसायी एवं समाजसेवी मीनबहादुर गुरूङ र सावित्री गुरूङ तथा पहलमान गुरूङ र सरला गुरूङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको लागि निर्माण गरेको भवन हस्तान्तरण गर्नुभएको छ। बुढा नीलकण्ठ नगरपालिका नम्बर 7 हेपाली हाइटमा रहेको अस्पतालको भवन आज एक कार्यक्रमका बीच जगद्गुरू शंकराचार्य श्री विदु शेखर भारतीले उद्घाटन गर्नुभएको व्यवसायी गुरूङको स्वामित्वमा रहेको भाटबटुलीले 71,42,244 रूपियाँ खर्चेर यो भवन बनाएको हो। नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा आयोजना गरेको कोशी प्रदेश स्तरीय 2 दिने परामर्श कार्यशाला 28 बुधे कोशी संकल्प जारी गर्दै सम्पन्न भएको छ। हिजो र आज चलेको कार्यशालामा कोशी प्रदेश र पालिका सरकारका जनप्रतिनिधि तथा पार्टीका केन्द्रदेखि पालिकासम्मका नेतृत्व सहभागी थिए। जारी संकल्पमा नागरिकमुखी जवाफदेही सरकार, वित्तीय अनुशासन, घर आँगनमा सेवा प्रवाह, स्वास्थ्य बीमा विस्तार र आध्यात्मिक तथा साहसिक पर्यटन विकासलाई प्राथमिकतामा राखिएको छ। नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको 71% हिस्सा रहेको नसर्ने रोगले झण्डै 22% 30-70 वर्षको उमेर बीच अकाल मृत्युमा पुर्याउने गरेको छ। नेपालमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र श्वास प्रश्वास सम्बन्धी लगायत नसर्ने रोग मृत्युको मुख्य कारण बन्दै गएका छन्। यो समस्या घटाउन नेपाल रेड क्रस सोसाइटीले स्वास्थ्य सेवा विभागसँगको सहकारीमा पेनडी प्याकेज नामक एक नयाँ कार्य ढाँचा विकास गरेको छ। विश्वभर तीव्र गतिमा बढ़िरहेको मायोपिया अर्थात टाढा नदेख्ने दृष्टिदोष प्रति जनचेतना फैलाउने उद्देश्यले काठमाडौँ वीरगंज र वीरतामोडमा र्याली आयोजना भएको छ। दृष्टि आई केयर सिस्टमको नेतृत्वमा भएको र्यालीमा सरकारी तथा गैर सरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो। जेठ 3 गतेदेखि 9 गतेसम्म सञ्चालन भएको मायोपिया जनचेतना सप्ताह अन्तर्गत विभिन्न विद्यालयमा स्क्रीनिङ कार्यक्रम सञ्चालन गरी 100 बाल बालिकाको प्राथमिक परीक्षण गरिएको छ। नेपाल राष्ट्र ब्याङ्कले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा ब्याङ्किङ सुविधा उपलब्ध गराउन ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र ब्याङ्कले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकारी गरी हरेक पालिकामा कम्तीमा 1 शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। बीपी राजमार्गको मरम्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र सञ्चालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको। अहिले तलको डाइभर्सनबाट गाडी कुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुला गरिएको छैन। सभापति गजरेलका अनुसार ट्र्याकको फाउन्डेसन तयार भइसकेको छ भने केही क्षेत्रमा पर्खाल लगाउने काम मात्र बाँकी छ।
माध्यमिक शिक्षा परीक्षा 80 को नतिजामा पुनर्योगको लागि भन्दै करिब 34,000 परीक्षार्थीको निवेदन परेको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख 28 गते सार्वजनिक गरेको 80 को नतिजामा चित्त नबुझेको भन्दै 33,851 विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका हुन्। नतिजा पुनर्योगका लागि विद्यार्थीले दिएको निवेदनका आधारमा उत्तर पुस्तिका खोज्न शुरू गरिएको कक्षा 10 का परीक्षा नियन्त्रक टुक्राज अधिकारीले जानकारी दिनुभएको छ। पुनर्योगको नतिजा प्रकाशन हुन भने केही समय लाग्ने जनाइएको छ। नेपाल पत्रकार महासंघ रामी छापको 21 साधारण सभा मन्थलीमा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै संसदको अर्थ समितिका सभापति एवं संघीय सांसद कृष्णहरि बुढा थोकीले सरकारी विज्ञापन सरकारी मीडियालाई मात्र दिने गरी सरकारले गरेका निर्णय पुनरावलोकन गर्न आफूले प्रयत्न गर्ने बताउनु भएको छ। उहाँले जिल्लाको विकास निर्माणका लागि संचारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने भएकोले आवश्यक सहयोग गर्ने अनुरोध गर्नुभयो। सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले संचार विरोधी सरकारको निर्णय फिर्ता हुनुपर्ने माग राखेका थिए। कार्यक्रमका अवसरमा शान्ता कुमारी ढुङ्गेल स्मृति पत्रकारिता पुरस्कार 2083 पत्रकार सुमित श्रेष्ठ र दलबहादुर कार्की पर्यटन पत्रकारिता पुरस्कार 2083 पत्रकार हिमाल ढुङ्गेल पुरस्कृत हुनुभएको छ। महासंघका अध्यक्ष दीपक घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त सभाले संस्थाको सांगठनिक र आर्थिक प्रतिवेदन समेत पास गरेको छ। र भारतमा ठूलो परिमाणमा गरगहना तथा नगद चोरी गर्ने गिरोह नेपालमा पक्राउ परेका छन्। सुदूरपश्चिम प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद गरेको प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले लामो अनुसन्धानपछि भारतको दिल्लीमा भएको चोरीको घटनामा सफलता हात पारेको छ। प्रहरीले हिरा मोती सुनचाँदीका गरगहना विभिन्न कम्पनीका घड़ी नेपालसहित विभिन्न देशका मुद्रा समेत गरेर 2,10,00,000 बढ़ी मूल्य बराबरको सामान बरामद गरिएको जनाएको छ। भारतको दिल्लीको राजेन्द्र नगरका र संजय कुमार माखिजाको घरमा फागुन 13 गते चोरी भएको थियो। हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो गडबोली बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रममा समाज दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मण्डलमा रात्रिकालीन लोक संगीतको विवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म तपाईँकै मिठोको ढुकढुकी भर्खर 14:15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा हटाउन रमाइलो गर्नको लागि अनि यसलाई अझ विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम समाज दोहोरी। हामी हप्ताको 7 दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेज अनि साथसाथै तपाईँले पठाउनुभएका लेख रचनाहरू अनि साथसाथै तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँकै माझमा राख्दै अगाडि बढ्नेछु पनि भन्न चाहन्छु। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु, अनि म्यासेज गरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले हजुरको रेडियो सर्च गर्नुपर्नुहुन्छ। त्यहाँ कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको देख्न सक्नुहुन्छ, होइन? अनि तपाईँले त्यहाँ म्यासेजहरू पठाउन सक्नुहुन्छ। कार्यक्रम मन पर्दैछ भने कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोस् पनि भन्न चाहन्छु, अनि साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुनेछ पनि भन्न चाहन्छु, होइन? अनि साथमा अब मिठा रमाइला कुराकानी त छँदैछन्, यो रातको समयमा गर्दै गर्दै अगाडि बढौँला पनि भन्न चाहन्छु। सुनेर साथ दिनुहोला चाहिँ भन्न चाहन्छु, होइन? सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला, मेसेज गरेर साथ दिनुहोला, मिठा मिठा केही लेख रचनाहरू छन् भने पठाएर साथ दिनुहोला पनि भन्न चाहन्छु। अब हुन त 10:15 गइसकेको छ, खाना खाइवरी आराम गर्दै हुनुहुन्छ होला, खाना खाँदै हुनुहुन्छ होला, खाना खाने तर्खर गर्दै हुनुहुन्छ होला, कति साथीहरू सुत्तै निधाउने प्रयास गरिराख्नु भएको छ होला, मतलब बेडमा आराम गर्दै, होइन? जस सुन्दै हुनुहुन्छ नि, सुनेर साथ दिनुहोस् ल पनि भन्न चाहन्छु। अनि अर्को कुरा पनि भन्न चाहन्छु, कार्यक्रमलाई चाहिँ सेयर गरिदिनुहोस् ल, अनि साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुन्छ कि तपाईँले कार्यक्रमलाई सेयर गरिदिनु भयो भने धेरै साथीहरूको माझमा हामी पुग्नेछौँ, होइन? अनि मिठा रमाइला कुराहरू हुन्छन्, कार्यक्रमलाई सेयर गरिदिनुहोस् अनि मिठा रमाइला कुराकानी हुन्छन् सेयर गरेपछि पनि भन्न चाहन्छु। कार्यक्रमलाई चाहिँ सेयर गरेर साथ दिनुहोला, रातको समय छ पनि भन्न चाहे के कस्तो लाग्छ कार्यक्रमहरू यसो भनिदिनुहोस् पनि भन्न चाहन्छु। यति बेला रामेछापमा सर लगाएर पानी गडङडङ गरेर पानी बर्से जस्तो लागिराखेको छ, सायद कोही रिसाए जस्तो छ, होइन? हुनसक्छन् यति बेला, होइन, कोही रिसाएर जसरी हुन्छ नि त, होइन, झर्के जसरी आकाश झर्किरहेको छ यो बेला रामेछापतिर चाहिँ तपाईँकोतिर कस्तो छ? गर्मी मान्थलेतिर गर्मी अब रामेछापतिर हेर्नुहोस्, तपाईँकोतिर पनि गर्मी बेसरी छ होला, पानी प्रशस्त मात्रामा पिउनुहोस् पनि भन्न चाहन्छु। अनि आमा सुनेर साथ दिनुहोस्, कार्यक्रमलाई सेयर गरिदिनुहोस् भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा गीत राखेर, त्यसपछि म आउँछु। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एउटा मिठो गीत, मिठो, एकदम मिठो गीत तपाईँको माझमा राख्छु अनि कार्यक्रमको सुरुवात गर्छु, त्यसपछि म आउँछु। यो बेलाको समयमा तपाईँको माझमा राख्न चाहे मनै छैन र बिमा कुमारीद्वारा, सरी बिमा कुमारीद्वारा, त्यस्तै राजु परियारको आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा कार्यक्रमको सुरुवातमा राख्न चाहन्छु। त्यसपछि आउँछु म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नको लागि, मेसेजहरू पठाउँदै गर्नुहोस्, कार्यक्रमलाई सेयर गरेर साथ दिँदै गर्नुहोस्, सुनेर साथ दिँदै गर्नुहोस् है त।

मनै छैन र कति दिनभयो म एक्लै तडपेको भेट्ने होइन र दिमागमा रुद्रानी शासक राजु परियारको सुमधुर आवाजमा रहेको गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराज महत भर्खर 14-15 लागेको हामीसम्म छिटो साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ। हजुरको रेडियो 102.1 MHz तामाको एफएम 95 MHz कार्यक्रम चाहिँ सेयर गरिदिनुहोस् त अनि अनलाइनका माध्यमबाट पनि यति बेला हेर्दै अनि सुन्दै हुनुहुन्छ। मनै छैन र होइन भनौँ न कहिले काहीँ अब चाहना हुँदा हुँदै पनि होइन चाहेको जस्तो हुँदैन कहिलेकाहीँ अब यस्तै परिस्थिति है। यति बेला म्यासेजतर्फ म लाग्न चाहन्छु, धेरै कुरा नगरौँ जस्तो लाग्यो रातको समयमा। आ भाइ कति कुरा गर्नु कति कुरा गर्नु होइन के कुरा गर्नु खै के भनौँ र खै कहिलेकाहीँ भन्न त मन थियो धेरै कुराहरू तर कहिलेकाहीँ सोध्छु धेरै कुराहरू पनि नभनेको राम्रो जस्तो लाग्छ होइन र यति बेला म्यासेजतर्फ लाग्यो र म्यासेज पठाउनु भएको छ। कार्यक्रम सुन्दैछ यही भन्नुहुन्छ, अनिसा हुनुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। प्रकाश खुसी हुनुहुन्छ दाई, भिडियो लाइभमा आउनु भएको हो र खुसी लागेको छ, विशेष रूपमा धन्यवाद। रमा सुनवार उदयपुर आइरहेको छ, चस्मा लाउन छोड्नु भएको कति समय भयो नि हजुर भन्नुहुन्छ, के गर्नु स्पेसल चस्मा पऱ्यो त्यो होइन, मलाई त्यो भएर पनि हो क्या होइन छोडेको। श्रीशाल श्री सर कपाल काट्नु नि लामो रहेछ, अलिक काटेको भए अझै ह्यान्डसम देखिने थियो कि भन्नुहुन्छ सोनाजीले। ओके हस् धन्यवाद, मलाई त्यति ह्यान्डसम पनि देखिन मन छैन, जे छु आफ्नो पारामा ठिक छु भन्ने मान्छे होइन। सो अब हुन त हुन्थ्यो होला है, मरिहरू फिदा हुन्थ्यो होला, तर म त्यतातिर जान्न हो, म आफै रमाउने मान्छे हो, त्यो भएर पनि अब ह्यान्डसम भएर अब चट्ट त्यो मेकअप सेकअप लाएर होइन, लाली पाउडर त हस्त निकालेर जे भए पनि फेयर एन्ड लभलीहरू घसेर बाटामा कपाल यस्तो जुल्फी लड्काउँदै के हिँड्नु होइन, स्टाइल आफू जे छ ठिक छ राम्रो छ होइन, त्यस्तो लाग्दैन हो मलाई। सुनाजी रितिका श्रेष्ठ हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु। सुन्दैछु हेर्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद पनि भन्न चाहे। कुवेतबाट हुनुहुन्छ रमा सुनार उदयपुर होइन, उदयपुर घर भाइ उहाँबाट सुन्दैछु हेर्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रमलाई सेयर गरिदिनुहोस् ल, अनि साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुनेछ, हेर्न पाउनुहुनेछ, कार्यक्रमलाई सेयर गरिदिनु भयो भने पनि भन्न चाहे। त्यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, मनमा धेरै कुराहरू छन् तर भनौँ न भनौँ भनौँ न भनौँ दुधारमा छु, म भन्न मन छ तर फेरि नभनौँ जस्तो पनि लागिराखेको छ। मिलु लम्तरी मगर हुनुहुन्छ, कार्यक्रम मजाले यति बेला हेर्दैछु है सुन्दैछु भन्नुहुन्छ, पाल्पा पालुङ घर भाइ हाल भने साउदी अरेबियाबाट, सम्झना सबैमा भन्नुहुन्छ। सोना कन्दुङ हुनुहुन्छ, सेवारो नमस्कार, शुभरात्रि छ हर्ज श्रीराज महासर, हजुर सोझ मुन्सी हजुरलाई मुटुको कुनादेखि मिठो याद माया टोर सम्झना छ, यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म सुन्दैछु हेर्दैछु भन्नुहुन्छ। रातको बेला मायाको कुराहरू मात्रै सुन्न मनपर्छ, मिठो मिठो मायाको कुराहरू सुनाउनुहोस् ल श्री सर भन्नुहुन्छ। हेर्नुहोस् सुनाजी, मायाको कुरा गर्नु त भन्नुभयो, तर मायाको कुरा गर्न पनि म पहिला सुरु मायामा पर्नुपर्छ होइन, जुन मायामा परेको छ होइन त्यसले मात्र मायाको कुरा सुहाउन गर्न सुहाउँछ जस्तो लाग्छ। अब म न मायामा परेको मान्छे न कोही होइन, न त्यस्तो अब त्यो भनौँ न त्यो फिल्डतिर रहेर होइन पढेको मान्छे होइन, सो त्यो भएर मलाई खासै थाहा हुन्न, म मायाको कुरा काम गर्न रुचाउँछु तर होइन मन चाहिँ लाग्छ तर खै किन किन वास्तविकता र भनौँ न रियल रियल जस्तो अलिकति भिन्नता हुने भयो कि, सो त्यो भएर है कार्यक्रममा आएर अब के भन्दाखेरि म्याम आधा घन्टा 45 मिनट गफ हानिसकेपछि बाहिर गइसकेपछि त्यही म नहुने भए
होइन कार्यक्रममा जब जब तपाईँहरूलाई देख्छु तपाईँहरूसँग कुराकानी गर्न वस्तुमा आउँछु मन चङ्गा हुन्छ उड्न खोज्छ होइन कुराहरू आउँछ जब म अनि कार्यक्रम सकाइसकेपछि एक्लै भएर बाहिर निस्किन्छु त्यसपछि मेरो मन उडेको चङ्गा चेट भने जस्तो सर एक्लै कता कता जान्छ यसो त्यो भएर नयाँ प्रेमको कुराहरू पनि कमै गरौँ कि जस्तो लाग्छ मुना राई लिम्बू हुनुहुन्छ दर्शन नमस्कार सेवाहरू धनकुटाबाट सुन्दै हेर्दैछ है भन्नुहुन्छ शुभ सपना शुभरात्री भन्नुहुन्छ कार्यक्रमलाई सेयर गरिदिनुहोस् ल भन्न चाहन्छु त्यस्तै गरेर अनिसा हुनुहुन्छ नमस्ते दाई कार्यक्रम सुन्दैछु हेर्दैछु भन्नुहुन्छ सबैमा सम्झना माया छ भन्नुहुन्छ दाई हजुरको कपाल कति लामो मलाई त एकदम खुसी लागेको छ भन्नुहुन्छ प्रकाशजी ओके धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर सोनाकन्दुमाको मेसेज वाचन गर्दै थिएँ म अप्सरा खड्का सपना कन्दुमा अन्जिता ठाकुरी अप्सरा बस्नेत सुमिता भण्डारी श्रीराज महत्या मुजुरल देवमान देवान टिक्राम घिमिरे प्रेम खड्का टिक्राम सुनवार घाल अभिमान मत खड्की समीर सहयोगी त्यस्तै गरेर अन्जान थरिङ विश्वजित चिमी कल्पना साम्बाङ कोमल पौडेल सृजला सापकोटा त्यस्तै गरेर कल्पना साम्पाङ विश्वजित जिमे अनि कमल पौडेल सृजला सापकोटा तारा श्रेष्ठ केशव सञ्चरी विनिता गिरी हिरा बहादुर लगाई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ पाँच थर हिलियाङ सात घर भई आल फिदिम चार डब्लु चोकबाट भन्नुहुन्छ है कार्यक्रम सुन्दैछ भन्नुहुन्छ सम्झिनु पर्दाखेरि जीवन सयात्री कमला रसाइली प्रेमकला आचार्य डिकेन्द्र शम्बा हाम्फे मनिषा शेर्पा गोपाल भाइ चटपटे सञ्चमाया केरुङ तारा शङ्कर अरुणा शम्बा हाम्फे सुमी लिम्बू गगन तेह्रथुमे त्यस्तै गरेर सोनिम राई मुना खड्का रामकृष्ण एकलात्री पाँच थरे अर्पल रोशनी कविता घतानी सरस्वता पोखरेल मनमाया तिमी सुना त्यस्तै गरेर राजघाली मगर सम्झना बराइली विनिता धार सुवेदी सुप्रिया भान्तव राई त्यस्तै गरेर मौसम योङहाङ राम थापा धनगजमन ढकाल धर्मराज माया राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद बान्तवा सफिया राईले शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छु पनि भन्न चाहे अनि साथसाथै यति बेला मेसेजहरू ठिक छ भाषण गरिरहेको छु राईनी राजकला हुनुहुन्छ शङ्खुवा सभा घर भइहाल्छ सोलखुम्बुबाट हेर्दैछु भन्नुहुन्छ त्यस्तै गरेर सबैमा सम्झना माया छ भन्नुहुन्छ हेर्दा चाहिँ मायामा परिसकेको होला तपाईँ के थाहा भन्नुहुन्छ सोनाजीले मायामा परेको छैन हजुर मायामा पर्न गाह्रो हुन्छ अरे हो भन्छन् ठिक छ मायामा परेको छैन म होइन माया म जस्तोलाई अब एकदम ह्यान्डसम छु होइन अनि ह्यान्डसम भइसकेपछि मेरो नजरबाट हेर्ने हो भने त म सबैलाई राम्रो देख्छु सबै मुरीहरू राम्रा राम्रा छन् कसलाई मात्र रोज्नु तर मुरीहरूको नजरबाट हुनसक्छ नि यो यस्तो गफाडी के गफाडी गफान्छ राम्रो छ एटिट्युड देखाउँछ के हो अनि हुनसक्छ त्यो भएर होइन त्यतातिर नजा पनि भन्न चाहे ऋतु अर्थात् आशिका मगर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ शुभरात्रि छ भन्नुहुन्छ दाई कुशल बेलवासीको गीत राखिदिनुहोस् भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु म टिकटतिर जोडिनु चाहे यति बेला म गीततर्फ लाग्न चाहन्छु पनि भन्न चाहे एउटा गीत राख्न चाहन्छु तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु चिनै मिलेन कुशल बेलवासी अनि शान्तिश्री परिवारको आवाजमा यो गीत यति बेलाको समयमा राख्न चाहन्छु त्यसपछि म आउँछु रेडियो सुन्दै गर्नुहोला म्यासेजहरू पनि पठाउँदै गर्नुहोला है त

चिन्ह मिलेन कुशल बेलवासी अनि शान्ति श्री परिवारको सुमधुर आवाज नगी तपाईँको माझमा राखी कार्यक्रम समाज दोहोरी अनि अरू भइराखेको छ। रातको समय छ, तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्दै गर्दै अगाडि बढ़िरहेको छु। यति बेला म म्यासेज तर्फ लाग्न चाहन्छु। शर्मिला आई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ, सिन्धुलीबाट भन्नुहुन्छ। प्यारी मिटुहरू सरिना राई, उर्मिला दियाली, शर्मिला हाई रायु, त्यस्तै शर्मिला आयु राई, त्यस्तै गरेर सुनिता हायु, रिया योगी, जानुका हायु, सूचना योगी, निष्मा बडाल, साइरा कुंवर लगायत सबैमा सम्झनामा आएछ भन्नुहुन्छ। राज कालीकोटी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ मजाले भन्नुहुन्छ। झापाली हिरो राज कालीकोटी हो, बिरतामुर झापा घर बहिले चिहीबाट मजाले सुन्दैछ भन्नुहुन्छ। शुभरात्रि सन्देश राख्नु पर्दाखेरि माया बिसी, प्याकुली गीता, निश्चल निस्मा लिम्बू, देवेन्द्र दहाल झिलु बान्त वा भावना चामनी, आयलिसा लिम्बू घाल रेणु, त्यस्तै गरेर दिलुस एम्फू राई, गीता राई, पछि संस्कृति लामानी सबान्त धनगजमेर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे। त्यस्तै गरेर प्रकाश केसीले नमस्ते सञ्चार हुन्छ खानुभयो, कार्यक्रम एकदम राम्रो चलाउनु भएको छ भन्नुहुन्छ। ड्युटी सकेर रूममा बसेर सुनिराखेको छ हजुरको कार्यक्रम भन्नुहुन्छ। कुशल बेलवासी र देवीघरती मगरको लाउँदिन कोही लागि भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ। त्यस्तै गरेर नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ। पानी परेकै छ भनौँ, अहिले चाहिँ थाहा भएन, स्टुडियोभित्रसम्म अहिलेसम्म रामे छाप्न पनि यसो हल्का फुल्का होइन गडाङ गर्दै पानी परेको थियो, छिटाएको थियो। कुमार प्रजाले पनि कार्यक्रम सुन्दैछ भन्नुहुन्छ, चितवनबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ। माया खड्का हुनुहुन्छ, नमस्कार है, म माया सुन्दैछु। अलि धेरै समयपछि आज धेरै दिनपछि मिठो गीत रोजाइमा पार्छु, बजाइदिनु ल। कालीका रोका र ईश्वर सिंहको घडीको सुई उल्टो घुमेर भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ। त्यस्तै गरेर यो गीत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। आकाश साई हुनुहुन्छ, सुन्दैछु, धरानबाट मिठो सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भने, त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मलाई मेसेज पठाउनु भएको छ, यति बेला हेर्दै पनि हुनुहुन्छ, मुना राई लिम्बु हुनुहुन्छ, सम्झना सबैमा आए भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ, विशेष रूपमा धन्यवाद। एउटा कुरा सोधौँ भन्नुहुन्छ मायाले, सुन्नुहोस् न माया, माया सोध्नुहोस् न है। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ मलाई, क्वीन अर्थात् आयुषा पुरी हुनुहुन्छ, नमस्कार दाई, सुन्दैछु सबैमा सम्झना भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद गर्दिनुहुन्छ, मनदेखि धन्यवाद दिन चाहे पनि भन्न चाहे। संसार कर्मीले त रेडियोको लोगो भएको कपडा आइडी कार्ड होइन लगाउनु पर्छ भन्थ्यो होइन र भन्नुहुन्छ, पक्कै पनि हो त छ होइन, लगाउनु पर्छ भन्ने हो के, लगाउनु पर्यो भन्न खोज्नु भयो क्या तपाईँले अहिले है? ठिक छ, अहिले छैन, मैले लगाएको छैन, छैन नै भनौँ लगाएको होइन, बाहिर छ, त्यो हुन्छ, लगाउनु पर्छ पक्कै पनि। तपाईँले सही कुरा उठाउनु भयो, विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छु। बुद्ध बजेट सारे हुनुहुन्छ, सम्झना ललिता निशा श्री सर नमस्कार, सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई, रमन मोक्तान तामाङ पनि हेर्दैछु, सबैमा सम्झना छ भन्नुहुन्छ। राज कुमार हुनुहुन्छ, आरामै हुनुहुन्छ भन्नुहुन्छ, राजकुमार मगर हुनुहुन्छ, सिन्धुलीको सुनकोशी छ खाल्टेबाट, हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर कल्पना साम्पाङ हुनुहुन्छ, गुड इभिनिङ, नमस्ते दादा हजुर भन्नुहुन्छ, के छ खबर, चिने नचिने, सम्झिने बिर्सिने, माया गर्ने घृणा गर्ने सबैमा बज्ने समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। हिरा बहादुर लगाइ हुनुहुन्छ, सुन्दैछु भन्नुहुन्छ, बुटवलबाट सबैमा सम्झना माया छ है भन्नुहुन्छ, लगाउनु है जसरी भयो नि भन्नुहुन्छ, अर्डर दिनुभयो त मायाजीले है, हो र ठिक छ। त्यस्तै कोपिला चामलिङ हुनुहुन्छ, सबै सबैमा मिठो सम्झना भन्नुहुन्छ, कोपिला चामलिङ राई हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे, विशेष रूपमा धन्यवाद। त्यति बेला म गीततर्फ लागौँ कि जस्तो लाग्यो, त्यसपछि आउँछु म। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एउटा गीत रहेको छ होइन, घडीको सुई उल्टो घुमेर गीत राख्न चाहन्छु यति बेलाको समयमा, त्यसपछि आउँछु। रेडियो सुन्दै गर्नुलाई, मेसेजहरू पनि पठाउँदै गर्नुलाई त

घडीको सुई उल्टो घुमेर ईश्वर सिंह अनि कालिका रोका मगरको सुमधुर आवाज मलाई गीत तपाईँको माझमा राखे कार्यक्रम समाज दोहोरी अनि भइराखेको छु आवाजमा म श्रीराज म छु भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो नपत्याई आउनुहोस् है रामेछाप बजारमा पुरानो सदरमुकाम रामेछाप बजारमा आउनुहोस् म यतातिर हुन्छु होइन ठिक छ ह्यान्डसम छ भर्खर 14-15 लागेको छ कहिले काहीँ विश्वास नलाग्न सक्छ कि भनिरहँदाखेरि होइन यसले के गफ दिएको त्यस्तो न छैन हौ भर्खर 14-15 लागेको मात्र भन्छ भने साँच्चै हो है छेउमा अनुसार 14-15 लागेको मान्छे म विनोद बरुवाल हुनुहुन्छ सालु घरबै आज काठमाडौँबाट कार्यक्रम सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ मलाई आफ्नो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई प्रश्न लाग्न सक्छ कि भनिरहँदाखेरि होइन यसले के गफ दिएको त्यस्तो न छैन हौ भर्खर 14-15 लागेको मात्र भन्छ भन्नुहुन्छ साँच्चै हो है छेउमा

हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा मेसेज पठाउनु भएको छ। प्रकाशले सुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। अनि मायापुरी हुनुहुन्छ, मान्थेले नौ पुरानो गाउँ सिमले घर भई हाल चाहिँ दुबईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। बजनगीत चाहिँ मामु बाबाको लागि बुनु आइसापुरी अञ्जितापुरी छोरी दृश्यपुरीलाई समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। सम्झना छ यी सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि हुन चाहे। त्यस्तै गरेर यति बेला जीवनगिरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। खलडुङ्गा घर भई हाल चाहिँ काठमाडौँबाट जीवनगिरी हो भन्नुहुन्छ। सम्झना सबैमा भन्नुहुन्छ, माया सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। टिप्छु फुल ए गीत गाउन पो लागि छ, यस्तो आवाजमा ठिक छ, आवाज त खत्रै छ, के गर्नु, गीत गाउन पनि मन लाग्छ मलाई। रातको समयमा मिठो गीत गाउन मन लाग्छ, कस्तो भन्दाखेरिमा स्याङ

Pues bene, abba, mi era sorgente, dita tinta morire, ta poclo, che ti ho la sentifarba, la mi era sorma, la tiara, che vanno, tizia, tiri no gaun, gauna da manti, tara feri arvoni, la teo non vone, ma la gara farsa. Carica mia sama storia, ni arvera, che io si diva la mala yarda, ma non sa mani sa grimi, non sa, a un vagas, sestra malata, ne vadina sanso. Che c'è caricam costa un dei se aina dan ne vado na c'è non c'è aiti nubo testi carica ti vela unun sa malai messi zini te gitto lagi te vettero dan ne vado vannun sa maia kodka ok welcome as you pune vena c'è testi carica tixa ki messa zero ti amele vato ngeri sike kus non sanso che c'è il mani manusla testa il mani rosso che ti racchi non vai nata quando non si precasso che si vede che su attavagunasso guarda non sa e ti bella da video live ma non sai quando non si video live ma si mette per ma si vede che mi ti fatto creare lì anche non sa video live but testa che era यति बेला मलाई मेसेज पठाउनु भएको छ अभागी सृजना हुनुहुन्छ धनकुटा घर भइहाल्छको बेदबाट भन्नुहुन्छ सृजना विश्वकर्मा हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु कमला असफल प्रेमी अनियम त्यस्तै गरेर अमृत गुरुबाङ सन्देश गुरुङ सम्झना खाती शर्मिला विश्व त्यस्तै डम्बर लामिछानी गुरुङ निशान योङ हाङ त्यस्तै गरेर Madihang Selin Dewan, Ghala Birman Sinwa, Chakal Dharmaraz, Raju Dewan, Testagarada, Chatrayam Pusura, Raju Rasali Nirdos, Atitan Zanrai, Husi Limbu, Testagari Baba, Mami Bhai, Vihari, Didi Arulai, Dere Samjana, Samjaka Chai, Vandana Samalakna Bise, Srimad Anivad, Vali Ruja Vida, Rahdino, Vaina, Vandana Saprakasli, Chiksama Rahni Kusis, Chigarna Chikanvana Chai, Vainu Rakshu, आफ्नो सुपी मन मेसेजहरू वाचन गरिरहेको छु होइन त हजुरले एफएम हजुरले एफएममा तिजका गीतहरू कहिलेबाट बजाउनुहुन्छ भन्नुहुन्छ तिज आउनुभन्दा 15 दिन अगाडि अथवा एक महिना त धेरै लामो हुन्छ होला 15 दिन होइन 15-20 दिन अगाडिदेखि बज्न थाल्छन् सो तिज कहिले पर्छ यसो हेर्नुहोस् अनि त्यसपछि रोजाइमा पार्नुहोस् पनि भन्न चाहन्छु त्यस्तै गरेर मैले फर्स्ट टाइमै रोजा गीत थिएँ होइन राखिदिनु भएन भन्नुहुन्छ कुन चाहिँ गीत थियो फेरि बिर्सेँ मैले पनि भन्न चाहन्छु प्रकाश चाहिँ कुन चाहिँ गीत रोजाइमा पार्नु भएको थियो ठिक छ राख्ने कोसिस गर्छु अलिकति छुट्टिनु पनि पर्छ जस्तो लाग्छ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु पनि मन चाहे कार्यक्रम के कस्तो लाग्ने सरसल्लाह सुझाव दिनुहोला नम्बर 0448 40 0026 रहेको छ मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ मायाको कुरा रातको समयमा अब यस्तै हो के गर्न मन छ भन्दाखेरिमा अब यो रातको समयमा मायाका प्रेमका कुराकानीहरू धेरै नगरौँ पनि भन्न चाहन्छु म

यति बेला माया प्रेमका कुराकानीहरू धेरै गर्न भन्न त मन थियो होइन, तर के भन्दाखेरिमा कस्तो महसुस गरेँ भन्दाखेरिमा होइन, मलाई माया प्रेमको बारेमा त्यति थाहा छैन भने मैले के भन्नु भन्ने जस्तो लागेर भर्खर 14-15 मात्र लागेको छु भन्ने सोच आएर मैले भन्न नसकेको भन्न चाहे त्यस्तै हो होइन, नत्र त म भन्थेँ। सुनिता कुलुङले पनि कार्यक्रम सुन्दैछ भन्नुहुन्छ शङ्खा सभाबाट, लभ यु छोरा हेल्सन कुलुङ, चेमकला कुलुङ, रमन मोक्तान तामाङ, सुनु सुनिता राई, अमृता मोक्तान, सपना तामाङ मोक्तान, दिल्सा राई, सुमिता याखा लिम्बुखिम, जीवन पवेन, राजकाले मगर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। लाउँदिन कोहीलाई दोष भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ प्रकाश दिदी, होइन उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहे। राज घले मगरले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उदयपुर घर चाहिँ भारत उदयपुर घर भइहाल्छ भारतबाट। विवास कुलुङ पृथक, प्यारी बुनु अमिना सुनार, अलिसा लिम्बू, अर्जुन आखा, आशिष नन बस्ने, धरपाल रोस्ने, छत्राम फुट, राम चौधरी, रत्नबहादुर थापा, पवन श्रेष्ठ, सरस्वता पोखरेल, मितराज बुराई काइला, रञ्जना बहिन राई, सुनिता कुलुङ, लक्ष्मी बान्तवा, एक्सन मिराज राई, रामलाल सुमन, कमला मुखिया, कुमारी हङलावती लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मिठा कुराकानी अब के भन्दाखेरिमा, यदि आफ्नो मायालुलाई प्रेमी प्रेमिकालाई गुड नाइट विशेष राख्नु भएको छैन भने सम्झिनुहोस् है, 10:56 भइसक्यो, रिसाउन सक्नुहुन्छ, मैले सम्झाइदिएको छु होइन, यस्तो शुभरात्री प्यारी मुटुको डुगडुगी भन्न बिर्सिनु भयो भने फेरि बाल होला। त्यस्तै गरेर झ्यालटोका बन्द गर्न बिर्सिनु भयो कि, त्यसमा पनि ध्यान दिनु होला पनि भन्न चाहन्छु। अर्को कुरा भन्नुपर्दाखेरिमा, अर्को कुरा के भनौँ भन्दाखेरिमा, यति बेला रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला पनि भन्न चाहन्छु। अर्को कुरा के भनौँ भन्दाखेरिमा, ग्यासको रेगुलेटर पनि अफ गर्न बिर्सिनु भयो, त्यसमा पनि ध्यान दिनुहोला। लामखुट्टेको टुकाइबाट त बच्न बच्नु होला पनि भन्न चाहन्छु। अब माया गर्ने भनेको अब त्यही मरो हो होइन, रातको समयमा आउने मरे भनौँ न होइन, कुराकानी गर्नलाई यसो साथी त हुन्छ राति, तर अब धेरै माया गर्न नदिनुहोस् होइन, रोग लाग्न सक्छ पनि भन्न चाहन्छु। त्यस्तै गरेर अरू भनेको त ठिक छ, यस्तै हो, हामीलाई माया गरिदिनुहोस्, सुनेर साथ दिनुहोस् भन्ने भन्न चाहे। मलाई भन्दै हुनुहुन्थ्यो कार्यक्रम निकै मिठो लाग्छ, निरन्तरता दिनुहोला ल, समयले साथ दिँदासम्म भन्नुहुन्छ माया। ओके, हजुरको माया रहन्जेलसम्म, मायाले साथ दिएसम्म निरन्तरता है, होइन माया गर्दिनँ यो भन्नुहुन्छ भने चाहिँ त्यस दिन, त्यस दिनदेखि चाहिँ म चाहिँ माया गर्दिनँ भनिसकेपछि मैले छोड्दै भन्छु माया चाहिँ गर्नुपर्छ पनि भन्न चाहन्छु, साथ दिनुपर्छ भन्दै अन्तिममा तपाईँको माझमा एउटा गीत राख्छु म, लाउँदिन कोहीलाई दोष, यो गीतको बोल होइन, यो बोलको गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट चाहिँ छुट्न चाहन्छु पनि भन्न चाहे। मनमा धेरै कुराहरू थियो भन्नुपर्ने, तर अब भोलिको बसाइमा भनौँला, भोलि यस्तै समयमा भेट भइहाल्छ। यो गीत म राख्ने कोसिस गरिरहेको छु, गीत राख्दै राख्दै अब 11 बजी सकेको छ। लाउँदिन कोहीलाई दोष, कुशल बेलवासी, देवी गर्ती मगरको सुमधुर आवाज, गीत राख्दै राख्दै आजको बसाइबाट म भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो हजुरको माझबाट बिदा हुन चाहन्छु। हाम्रो भेट भोलि हुने नै छ, मिठो सपनीको कामना, शुभरात्री होइन, अनि फेरि पनि भन्न त चाहे नि, सबैलाई धन्यवाद सुनेर हेरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभएकोमा विशेष रूपमा धन्यवाद दिँदै हजुरको माझबाट म कार्यक्रम प्रस्तुता मुटुको ढुकढुकी श्रीराजमा छुटे। हवस् त, नमस्कार, शुभरात्रि, मिठो सपनीको कामना गरे है त।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845410043, 9863024322।

0: आज 2083 जेठ 10 गते आइतबार, जेठ शुक्ल अष्टमी 24 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: एमालेमा अधिकांश नेता ओलीको विपक्षीमा, रविको अभियोजन संशोधन मुद्दा सर्वोच्चमा विचाराधीन, गगन केपी र प्रचण्ड बाध्यात्मक गठबन्धनमा, वन्यजन्तुको त्रासले उजाडिँदै चुरे बस्ती, दक्षिण एसियामा रेकर्ड तोड्ने गर्मी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको सार्वजनिक बसमा लगेज ट्याग शीर्षकको शुभ समाचार।
0: उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुहरूको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गरिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता पत्रमा काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ। यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ़दो लगेज चोरी, झोला हराउने तथा गैर कानूनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको लगेज हराउने, चोरी हुने तथा अन्य अवांछित गतिविधि रोक्न यो प्रणाली प्रभावकारी हुनेछ। यात्रुको सुरक्षालाई केन्द्रमा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसाय बीच सहकार्य गरिएको हो। प्रारम्भिक चरणमा जेठ 15 यो व्यवस्था लामो दूरीका सवारी साधनमा लागू हुनेछ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: koşarma. Crompton Brand ka air cooler, ceiling fan, stand fan, mixer ra iron ko kharid ma exciting offer paunu hos. Har ek 15 din ma Crompton ko mixer ra bumper rakhi drama, mightya double door refrigerator jitne mauka pani. Nagrikta matra bhai puksa sahaj EMI marfat kharid garna sakinchha.
1: Yes, Nepali khabar ka saath ma Nabil Bank, sadhai sangai aghi.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। एमालेमा अधिकांश नेता ओलीको विपक्षमा मार्ग प्रशस्त गर्न दबाव शीर्षकमा हिमालयन टाइम्सले खबर छापेको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा नेतृत्व परिवर्तनको बहस तीव्र रूपमा उठेको छ। भक्तपुरको गुण्डू स्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा शुक्रबारदेखि जारी आठौं सचिवालय बैठक मूलत पार्टीको समग्र पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहसमा मात्र केन्द्रित हुन पुगेको छ। सचिवालय बैठकका लागि पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन सहित 11 विभिन्न महत्वपूर्ण एजेण्डाहरू तय गरिएका थिए, तर शुक्रबार र शनिबार दुई दिनसम्म चलेको गण छलफल तोकिएका ती कुनै पनि एजेण्डामा प्रवेश नै नगरी केवल पार्टीको नेतृत्व र आगामी बाटोको विषयमा मात्र केन्द्रित भएको छ। वर्तमान अवस्था र यथास्थितिमा पार्टी कुनै पनि हालतमा अगाडि बढ़न नसक्ने निष्कर्ष निकाल्दै एमालेका अधिकांश शीर्ष पदाधिकारीहरूले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न खुलेरै दवाब दिएपछि सिंगो पार्टी पंक्तिमा तरंग उत्पन्न भएको छ। देशमा अहिले देखिएको राजनीतिक तथा आर्थिक संकटको सामना गर्न र तल्लो तहका आम कार्यकर्तामा देखिएको चरम निराशालाई नयाँ ऊर्जामा बदल्न वर्तमान नेतृत्वले त्याग गर्नुपर्ने आवाज बैठकमा अत्यन्त बलियो गरी उठेको छ। बैठकमा आफ्नो राजीनामा माग्ने स्वरहरू बाक्लिएपछि र अधिकांश पदाधिकारीहरू विपक्षमा उभिएपछि अध्यक्ष केपी शर्मा ओली निकै आक्रोशित रूपमा प्रस्तुत हुनु भएको छ। उहाँले आफूले कुनै पनि हालतमा पार्टी नेतृत्व नछाड्ने सन्देश प्रष्ट रूपमा दिनुभएको छ। पदाधिकारीहरूको धारणा सुनिसकेपछि ओलीले आफूलाई सम्झाउने प्रयास नगर्न कड़ा चेतावनी समेत दिनुभयो। उहाँले कसैलाई सम्झाई बुझाई गर्दैमा आफूले नेतृत्व नछाड्ने र पार्टीलाई पुनः पुरानै बलियो अवस्थामा फर्काउन आफू पूर्ण रूपमा सक्षम रहेको दावी समेत गर्नुभएको थियो। त्यस्तै बैठकको तेस्रो दिन शनिबार आफ्नो भनाई राख्ने क्रममा पार्टीका महासचिव शंकर पोखरेलले पनि वर्तमान कार्यशैलीप्रति गम्भीर सन्तुष्टि जनाउनु भएको छ। सधैँ जसो अध्यक्ष ओलीको पक्षमा उभिने महासचिव पोखरेलले यसपटक भने पार्टीको आन्दोलन र संगठन यही अवस्थामा कुनै पनि हालतमा चल्न नसक्ने स्पष्ट पार्नु भएको छ। महासचिव पोखरेलले अध्यक्ष ओलीलाई सिधै राजीनामा दिनुहोस् भन्ने शब्द प्रयोग नगरे पनि उहाँले निकास दिनुपर्ने र पार्टीको समग्र पुनर्गठन हुनुपर्ने कुरालाई प्रष्ट रूपमा राख्नु भएको छ। त्यस्तै बैठकमा उपमहासचिव लेखराज भट्टले पार्टी नेतृत्वको पुस्तान्तरण गर्नुपर्ने भन्दै एउटा नयाँ र साहसिक प्रस्ताव अघि सार्नु भएको छ। बैठकमा उपस्थित 11 पदाधिकारी मध्ये धेरै जसोले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखिरहँदा सचिव महेश बस्नेत भने अध्यक्षको पक्षमा बलियो ढाल बनेर उभिनु भएको छ।
4: बाध्यात्मक गठबन्धनमा गगन केपी र प्रचण्ड शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। नेपाली कंग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी प्रदेश संरचनामा गठबन्धनको कसरतमा रहेका छन्। पूर्व सहमति अनुसार प्रदेशमा सरकार फेरबदल गर्ने विषयमा कंग्रेस र एमाले नेताहरू छलफलमा जुटेका छन्। यही बेला गणतन्त्र पक्ष धरहरू बीचमा सत्ता गठबन्धन बनाउने गरी गृह कार्य भएको हो। यसका लागि विभिन्न मोडालिटीबारे छलफल भएको छ। नेताहरूका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने गरी बाँकी तीन प्रदेशको नेतृत्व नेकपा एमाले र नेपाली कंग्रेसले गर्ने गरी छलफल चलेको छ। गत वर्ष भदौमा जेएनजी आन्दोलनका कारण संघमा सत्ता गुमाएपछि यी तीन पार्टीले फागुनमा भएको निर्वाचनमा लज्जास्पद हार बेहोरेका थिए। 21 फागुनमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा 2 सीट कमको 2/3 बहुमत प्राप्त गर्यो। 182 सीट ल्याएको रासोपाले संघमा एकल सरकार चलाइरहेको छ। पुराना प्रमुख तीन दल विपक्षीमा छन्। यस बेला प्रदेश सरकारमा यी प्रमुख तीन पुराना दल नै गठबन्धनको प्रयासमा लागेका छन्। यस्तै प्रदेश समीकरणमा कोशी प्रदेशमा एमाले 40, कंग्रेस 29, नेकपा 17, राप्रपा 5 र जसपाका एकजना सांसद रहेका छन्। यस्तै नेपाल संघीय समाजवादी पार्टी 1, राप्रपा 1, त्यसै गरेर एमाले 22 र नेकपा 8 तथा राप्रपा 2 रहेका छन्। यस्तै मध्य प्रदेशमा एमाले 24, कंग्रेस 22, जसपा नेपाल 18, नेकपा 15, जनमत पार्टी 12 र लोसपाका 8 सांसद रहेका छन्। यस्तै बागमती प्रदेशमा कंग्रेसका 7, नेकपाका 28, एमालेका 27, राप्रपाका 13, नेमकपाका 2, हाम्रो नेपाली पार्टीका 2 सांसद छन्। उता गण्डकी प्रदेशमा कंग्रेसको 27, एमालेका 22, नेकपाका 8 र राप्रपाका 2 सांसद छन्। यस्तै लुम्बिनी प्रदेश मा एमालेका 29, कंग्रेसका 27, नेकपाका 13, राप्रपाका 4, जसपा नेपालका 3, जनमत पार्टीका 3, जसपाका 2, राजमोका 1, स्वतन्त्र 1 जना सांसद छन्। कर्णाली प्रदेशमा कंग्रेस 14, एमाले 14, त्यसै गरी नेकपा 14, एमाले 10, राप्रपा 1 र स्वतन्त्र सांसद 1 जना रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा नेकपाका 22, कंग्रेसका 18, एमालेका 11 र राप्रपाका 1 जना सांसद छन्।
3: रविको अभियोग संशोधन मुद्दा सर्वोच्चमा विचाराधीन शीर्षकमा हिमालय टाइम्समा खबर छ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको मुद्दा विचाराधीन रहेकै अवस्थामा जिल्ला अदालत कास्कीले अभियोग पत्र संशोधनको आदेश गरेको छ। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगलाई संशोधन गरेर केवल ठगीमा मात्रै मुद्दा चलाउनुपर्ने भनेर गर्नुभएको निर्णय विरूद्ध सर्वोच्चमा परेको निवेदन विचाराधीन रहेको अवस्थामा जिल्ला अदालत कास्कीले अभियोग पत्र संशोधनको आदेश गरेको हो। अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको मुद्दा विचाराधीन रहेकै बेला जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले रवि लामिछाने विरूद्धका 2 आरोप फिर्ता लिन निवेदन दिएको थियो। उक्त निवेदनमाथि सुनवाई गर्दै न्यायाधीश नीतिज्ञ राईले सर्वोच्चमा विचाराधीन मुद्दामा केही आदेश आएपछि मात्रै जिल्ला अदालतमा निवेदन पेश गर्नु भनी आदेश दिनुभयो। रवि विरूद्धको अभियोजनमा सरकारी वकिलको मनसाय दुराशय नदेखिएकाले अभियोग पत्र संशोधन गरिएको जिल्ला अदालत कास्कीको तर्क छ। आदेशमा लेखिएको छ, अभियोजनकर्ताको मनासयमा कुनै दुराशय नदेखी जाहिरवाला वा अभियोग लगाइएका व्यक्तिहरू समेतका दुवै पक्षका हक अधिकारप्रति संवेदनशीलता नै देखिएको समेतबाट निवेदकको निवेदन माग बेहोरा मानसिक रहेको आदेशमा भनिएको छ। त्यसै गरी जिल्ला अदालतले पीड़ित जाहेरवालाहरूको बचत रकम सहज रूपमा र शीघ्र तरिकाले फिर्ता गराउनुपर्ने आवश्यकतालाई अभियोग संशोधनको अनुमति दिने दोस्रो आधार बनाएको छ। पीड़ितको रकम फिर्ताकै लागि मुद्दा तयार भएको भन्दै जिल्ला अदालतले त्यो नै मुद्दाको मूल उद्देश्य भएकाले अभियोग पत्र संशोधनको अनुमति दिएको हो। सरकारले शुरूमा अभियोग पत्र दर्ता गर्दा सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग नलगाएको भनी तेस्रो आधार अभिसारेको छ।
4: द्रुत मार्गको सुस्त काम म्याद थप्ने तयारी शीर्षकमा विभिन्न पत्र पत्रिकामा आज खबर छापिएको छ। राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेस द्रुत मार्ग अर्थात फास्ट ट्र्याक निर्माणको काम सुस्त रहेको छ। सम्झौता अनुसार 4 वर्षमा सम्पन्न गर्ने गरी सरकारलाई हस्तान्तरण गर्नुपर्ने यो योजना शुरू भएको 8 वर्ष बितिसक्दा आधा काम समेत सकिएको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत 2074 नेपाली सेनाले जिम्मा लिएको थियो। परियोजनाको प्रस्थान बिन्दुकै विवादमा सेना वर्षौंदेखि अल्म लिएको छ। 2082 चैत्र मसान्तसम्ममा 46.88% भौतिक प्रगति र 46.52% वित्तीय प्रगति भएको छ। पहिलो पटक थप गरेको म्याद अनुसार 2083 चैत्र मसान्तसम्ममा काम सक्नुपर्ने सेनालाई दवाब छ। उक्त समय सीमाभित्रै काम नसकिने देखिएपछि 3 वर्षको समय थप गर्ने गृह कार्य भइरहेको छ। 2074 वैशाख 21 मन्त्री परिषदको निर्णयले निर्माण व्यवस्थापनको जिम्मा सेनाले पाएको र भौतिक पूर्वाधार तथा यातायातले 2074 साउन 27 सेनालाई हस्तान्तरण गरेको जनाएको छ। सम्झौता अनुसार 2081 मंगिरभित्र काम सक्नुपर्ने थियो। सो समय सीमामा काम नसकिएपछि 77 77 सालमा 2080 सम्मका लागि पहिलो पटक म्याद थप गरियो, त्यस्तै दोस्रो पटक 83 सम्मका लागि म्याद थप गरिएको थियो। यता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सदस्य अर्जुन जंग थापा भन्नुहुन्छ, निर्माणको आधा भन्दा धेरै काम बाँकी छ, कामको गति बढ़ाउन निर्माण व्यवसायलाई ताकेता गर्नैपर्छ, 3 वर्ष म्याद थप्ने बारे छलफल हुँदैछ। यता नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतको भनाइ छ, 89 मध्ये 56 पुलको फाउन्डेशन, 38 सब स्ट्रक्चर र 16 सुपर स्ट्रक्चरको काम सकिएको छ, सड़कतर्फ 11.2 किलोमिटर, सब बेस 5.5 किलोमिटर, त्यसै गरी बेस र बेस 0.2 किलोमिटर कालोपत्रीको काम सकिएको छ।
3: सर्लाही जिल्लाको चुरे क्षेत्रमा पर्ने ग्रामीण बस्तीहरू पछिल्लो समय तीव्र रूपमा खाली हुन थालेका छन्। शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी जस्ता आधारभूत सेवा सुविधाको अभाव, वन्य सन्तुको बढ़दो आतंक, कृषि उत्पादनमा असुरक्षा तथा रोजगारी कमीका कारण स्थानीयवासी आफ्नै छनमथलो छाडेर बजार तथा सुविधा सम्पन्न क्षेत्रमा बसाई सर्न बाध्य भएका हुन्। लालबन्दी नगरपालिका 13 धनमाया मगर काउको वर्तमान अवस्था सुनाउँदै भन्नुहुन्छ, काउमा बस्ने कारो पैसाको नराम्रो सड़क छ, न स्वास्थ्य सेवा न त खेती सुरक्षित छ, जंगली जनावरले बाली सखा पार्छन्, अब गाउँमा भविष्य देखिँदैन। धनमाया मात्र होइन, चुरे क्षेत्रका अधिकांश स्थानीयको पीड़ा उस्तै छ। कुनै समय हरियाली जंगल, उब्जाऊ खेतबारी र चहल पहलले भरिएका गाउँहरू अहिले क्रमशः सुनसान बन्दै गएका छन्।
4: स्थानीय तहले सौर्य ऊर्जा कम्पनी स्थापना गर्न सक्ने व्यवस्था लागू भएसँगै हालसम्म 7 जिल्लाका 9 स्थानीय तहले कम्पनी दर्ताका लागि आवेदन दिएका छन्। संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले 2 शर्त तोकेर स्थानीय तहले पनि कम्तीमा कम्पनी दर्ता र शेयर खरिद गर्न सक्ने स्पष्ट व्यवस्था गरिदिएसँगै दर्ताका लागि आवेदन पर्न शुरू भएको हो। रजिष्ट्रार कार्यालयका अनुसार हालसम्ममा भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, गोर्खा, नुवाकोट र गुल्मीका स्थानीय तहले सौर्य ऊर्जा उत्पादनका लागि कम्पनी खोल्न आवेदन दिएका हुन्। कार्यालयले वैशाख 25 गते मौजूदा कानूनलाई सरल बनाउँदै स्थानीय तहले कम्पनी दर्ता तथा शेयर खरिद गर्न सक्ने जानकारी शीर्षकमा सूचना जारी गरेको थियो। त्यसका लागि कार्यालयले 2 शर्त समेत तोकेको छ।
3: दक्षिण एसिया अभूतपूर्व गर्मीको चपेटामा परेको छ। दक्षिण एसियामा हालै चलेको रेकर्ड तोड्ने र घातक गर्मीको लहरले तापक्रमलाई खतरनाक स्तरमा पुर्याएको हो, जसका कारण लाखौं मानिसहरूको दैनिक जीवनमा गम्भीर बाधा पुगेको छ। विश्वकै सबैभन्दा घना जनसंख्या भएको यस क्षेत्रका भारत, पाकिस्तान र बंगलादेश लगायतका देशहरूमा तापक्रम औसतभन्दा धेरै माथि पुगेको छ। जहाँ केही क्षेत्रहरू 45-50 डिग्री सेल्सियसको नजिक वा सोभन्दा पनि माथि पुगेका छन्। गर्मीको लहर दक्षिण एसियाको प्री मनसूनको नियमित विशेषता भए तापनि यसपटकको तीव्रता, अवधि र भौगोलिक फैलावट अभूतपूर्व रहेको वैज्ञानिक र मौसम विज्ञान एजेन्सीहरूले